0: तेजेन्द्र साउ द्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू
1: सर्जन डाक्टर अशोक कुमार रोका द्वारा दिइने सेवाहरू
0: शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस
1: साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702 मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाऊँ न खाजा खान
4: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
0: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
3: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
4: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
8: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
7: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
8: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
7: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
8: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
7: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, IBS, IBD र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
8: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
9: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
10: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
11: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
10: यो सोलर बलियो र भरपर्दो छ।
12: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
13: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
14: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
15: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
16: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
14: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6696।
17: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुण युक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
18: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
7: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
19: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
7: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
19: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
7: 198 198
20: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
3: सूचना
21: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
3: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
7: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
20: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
21: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
7: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गर्छ

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 8 गते बिहीबार सन् 2026 सेप्टेम्बर 24 तारीख भदौ शुक्ल पक्षको त्रयोदशी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धेरै ठाउँमा रातभर झरी आजदेखि अझै ठूलो पानी पर्ने लामो यात्रा नगर्न नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक
0: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने
1: निर्यात बढ़े पनि व्यापार घाटा घट्न सकेन अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव
4: चाडपर्व मनाऊ मिनिमम खर्चमा मनाऊ व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाउ भन्ने मेन्टालिटीले काम गर्न पर्यो।
0: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत व्यापार एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर।

0: इंस्टीट्यूट।
1: फोन 056-94-333 493-555।
2: काया कैरनमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिल वस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनीका कपिल वस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोला नालामा जलस्तर बढ़दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसल धारे र आरी घोप्टे वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसल धारे पानी पर्ने सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: यसबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँ डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैँचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ। नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर नजिकै ज्यामिरे घाटमा गएराती पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। सड़कमा खसेको पहिरो हटाएर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। यस्तै वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बन्न सक्ने भन्दै बीपी राजमार्ग र कान्ति राजमार्ग तथा भैंसे, भीमफेदी, देउराली, कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजर तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ। यस्तै सरकारले स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा गर्न पनि आग्रह गरेको छ। यस्तै सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायलाई भोलिदेखि आइतबारसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न भनेको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा पालिकालाई सहजीकरण गर्न भनिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसंघ महासभा मार्फत विश्वको ध्यान आकर्षण गराउने हुनुभएको छ। न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने तर्क पनि प्रस्तुत गर्ने तयारी उहाँको छ। हिजो बेलुकी न्यूयर्क पुग्नुभएका शाहले 24 सेप्टेम्बर नेपाली समयअनुसार भोलि बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयर्कका समयअनुसार दिउँसो 3 बजेदेखि राति 9 बजेसम्म चल्ने सत्रमा उहाँको सम्बोधन हुनेछ। प्रधानमन्त्री शाहको सम्बोधनमा न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवनमा जलवायु परिवर्तनले पारेको असर र त्यस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट न्याय तथा क्षतिपूर्ति पाउनुपर्ने विषय मुख्य रूपमा समेटिने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको न्यूयर्क भ्रमण सम्बन्धी तयारीमा संलग्न अधिकारीहरूका अनुसार भदौ 10 गतेको विपदले यस सन्देशलाई थप सान्दर्भिक बनाएको छ। शाहले यसअघि नै भोटेकोशी विपदलाई जलवायु परिवर्तनसँग सम्बन्धित संकटका रूपमा उल्लेख गर्दै यस्ता घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनु भएको खबर आजको कान्तिपुरमा छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्व मंचको बहसको केन्द्रमा ल्याउनु भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटरेसले तीन वर्ष अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गर्नुभयो। उहाँले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदै गएको छ भनेर चेतावनी दिएको उल्लेख गर्नुभएको छ। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिए भन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उहाँको भनाई थियो।
2: काया कैरनमा चाडपर्व नजिकिने गर्दा महँगी नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
0: भर्ना खुल्यो।
4: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
0: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
4: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा रातभर झरी आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारमा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह, पैह्रोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा गाड़ी चलाउन रोक लगायतका रातीमा गाड़ी चलाउन रोक लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको निर्यात व्यापारमा 62% उछाल आए पनि व्यापार घाटा घट्न सकेको छैन। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामै नेपालले 4,78,10,65,00,000 रूपियाँको वैदेशिक व्यापार गर्दा घाटा 3,24,93,14,00,000 रूपियाँ पुगेको छ। आयात 31.58% बढ़दा निर्यात भने 61.86% बढ़ेको छ। भन्सार विभागका अनुसार साउन र भदौमा नेपालको कुल वैदेशिक व्यापार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 35.64% बढ़ेको छ। गएको आर्थिक वर्ष 82-83 को पहिलो दुई महिनामा कुल वैदेशिक व्यापार 3,52,47,28,00,000 रूपियाँ थियो। यस वर्ष दुई महिनामै वैदेशिक व्यापारको आकार 1,25,63,00,000 रूपियाँ भन्दा बढ़ीले बढ़ेको छ। कुल व्यापार बढ़नुमा आयातसँगै निर्यातमा भएको उच्च वृद्धि मुख्य कारण देखिएको छ। निर्यातको वृद्धिदर आयातभन्दा झण्डै दोब्बर भए पनि ठूलो आयातका कारण व्यापार घाटा बढ़ेको हो।
1: अर्थतन्त्रका केही बाह्य सूचक सकारात्मक देखिए पनि त्यसको प्रत्यक्ष लाभ आम नागरिकको दैनिक जीवनमा देखिएको छैन। विदेशी मुद्रा सञ्चिति बढ़ेको छ, रेमिट्यान्स आप्रवाह पनि बढ़ेको छ र चालू खाता बचतमा छ, तर बजारमा भन्ने मूल्यवृद्धिको दबाव कायमै छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, तरकारी, फलफूल, लत्ता कपड़ा, शिक्षा, स्वास्थ्य र यातायातसम्मको खर्च बढ़िरहेको छ। आमदानीको तुलनामा खर्च बढ़दा आम नागरिकको दैनिकी प्रभावित छ। त्यसमाथि दशैं तिहार लगायतका मुख्य चाड़पर्व नजिकै गर्दा बजारमा किनमेल बढ़ने र उपभोग्य वस्तुको माग पनि बढ़ने अवस्था छ। चाड़पर्व नजिकै गर्दा बजारमा मूल्य अझ बढ़ने जोखिम, नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा हामीले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक तथा अर्थविद डाक्टर रमेश पौडेलसँग कुरा गरेका छौं।
3: 2000 ग्यास 2100 पुगेको भए ठिकै थियो, तर 2100 सट्टा 2500, 2600, 3000, 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन, एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ, कतिपय ठाउँमा सिलिन्डर साटिँदैन, नयाँ सिलिन्डर लैजानुस्, 7000 तिर्नुहोस्, जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन् लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाउँ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो क्राइसिसको बेलामा एउटा। अब दोस्रो कुरा, हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रह भन्ने कुरा पनि हो। हामीसँग बिजुली पर्याप्त छ तर हाम्रा के छैनन् गतिला भन्दा पूर्वाधारहरू राम्रो छैन। एक मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन। पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ, किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ।
2: अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखायो सरकारी तथ्याङ्कले, तर बजारमा चाहिँ परिणाम फरक छ।
3: तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी, आन्तरिक परिवेश चाहिँ अझै पनि भने अनुसार सुध्रिन सकेन भन्ने छ। सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो, यो बीचमा हाम्रो खर्च गर्न सक्ने क्यापेसिटी बढेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यो भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। बाहिरबाट झलक्कै हेर्दा राम्रो देखिने तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो,
2: चाडपर्वको मुखैमा छौँ, यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू,
3: वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन्। कृष्णवीर बन्दै हुँदा पनि पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भयो, एउटा मात्रै कुराको आकार भए त्यो भनेको ग्यास। चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन अहिलेको सिनारियोमा, रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्, त्यो दुःख मनाउने वर्ष पनि हो। चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाऊ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन।
1: अर्थविद डाक्टर रमेश पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाको लागि भूमि व्यवस्था मन्त्रालयले रसुवा नुवाकोट र धादिङमा 3,279 रोपनी जग्गा पहिचान गरेको छ। मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिले जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्री प्रतिभा रावललाई बुझाइसकेको छ। सरकारको अन्तिम निर्णयपछि यी जग्गामा विस्थापितलाई आवास सहितको व्यवस्थापन गरिने खबर नयाँ पत्रिकाले लेखेको छ।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हिजो बेलुकी 6:18 अवतरण गरेको छ। फ्लाई दुबईको 166 सीट क्षमताको बोइङ 737 म्याक्स 8 विमान दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय शुरू भएको हो। यससँगै अब पोखराबाट दुबईका लागि दैनिक नियमित उडान हुनेछ। विमान पोखराबाट यात्रु लिएर त्यही राति दुबई फर्किनेछ। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानले त्यहाँको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ शुरूआत गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। फ्लाई दुबईको पोखरा उडान शुरू भएपछि स्थानीय पर्यटन व्यवसायीले यात्रुलाई लक्षित गर्दै विभिन्न छूट तथा सुविधा पनि घोषणा गरेका छन्। होटल संघ पोखराले पहिलो उडानबाट आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क दिएको छ। अन्य दिनमा भने बोइङ पास देखाउने यात्रुलाई होटलमा छूटको व्यवस्था छ। पोखराबाट हुने उडानको भाड़ा काठमाण्डको तुलनामा प्रमुख गन्तव्यमा औसतमा सस्तो रहेकोले नेपालमा रहेका फ्लाई दुबेका अरू जनरल म्यानेजर नवराज साईले यसबारे जानकारी दिनुभएको छ। अरू सेक्टर भन्दा भाड़ा फरक भए पनि प्रमुख गन्तव्य पोखराबाट 4,000-5,000 रूपियाँसम्म र कतिपय अवस्थामा औसत 3,000-7,000 रूपियाँसम्म सस्तो पर्ने उहाँले बताउनुभयो। पोखरा दुबई नियमित उडानले पर्यटकसँगै खाड़ी देशमा कार्यरत नेपाली श्रमिक, विदेश अध्ययनका लागि जाने विद्यार्थी, व्यवसायी, विदेश भ्रमणमा जाने नेपाली तथा यूरोप, अमेरिका र अस्ट्रेलियामा बस्ने गैर आवासीय नेपालीलाई पनि प्रत्यक्ष लाभ पुग्ने पर्यटन व्यवसायको अपेक्षा छ। अब पोखराबाट सिधै दुबई कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
8: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
7: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
8: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
7: 198-198।
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: me a...
1: extreme energy drink.
2: कार्यान्वयन का लागि भन्दै सरकारले विधेयक अघि बढ़ाएको हो। सरकारले स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्ने अवस्था सृजना गरी स्वास्थ्य संस्था विरूद्ध हुने आपराधिक कार्यलाई थप दण्डित गर्न विधेयक ल्याएको जनाएको छ। विधेयकमा स्वास्थ्य उपचारको विषयलाई लिएर हतियार सहित आपराधिक बल प्रदर्शन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी विरूद्ध कानूनले निषेध गरेका कार्य गर्न उक्साउने भड्काउने लगायतका कार्य गर्न नपाइने व्यवस्था पनि प्रस्तावित छ। आजको गोर्खा पत्रमा खबर छ।
0: अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङ तीन दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिलाई वाशिङटनको संयुक्त सैन्य अखडा एन्ड्रयूजमा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। सीको यो भ्रमण एक दशक भन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सीबीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिकी कर तथा चिनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमी कण्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणको रूपमा प्रस्तुत गरिएको छ।
2: अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 46-43 अंकले हरायो तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूह बीमा नेपालसँगै चाइनिज ताइपे, थाइल्याण्ड र श्रीलंका छन्। नेपालले एसियाडमा पहिलो पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले हिजो पुरूष 84 केजी भन्दा माथिको कुमितेमा काश्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्। हिजो नै टेबल टेनिसको मिक्स डबल्समा इभाना थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानका खेलाड़ीलाई 3-0 पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा पदक जितेका छन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच सोमबार राति गुण्डुमा भएको संवादले एमालेभित्र चर्किएको पार्टी पुनर्गठनको मुद्दा युटर्न भएको छ। महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लचिलो भएपछि पार्टीभित्र अध्यक्ष ओलीको पल्ला भारी भएको हो। यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा हिजो अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि भोलि शुक्रबारसम्म लम्बिएको छ।
2: भोटेको सीमा भदौ 10 आएको बाढ़ीले नेपालको आर्थिक वृद्धिको गतिलाई प्रभावित पार्ने भएको छ। सन् 2027 मध्य जुलाईमा सकिने चालू आर्थिक वर्षमा मुद्रास्फीति समेत बढ़न सक्ने एसियाली विकास बैंक एडीबीले जनाएको खबर कान्तिपुरमा छ।
0: काठमाण्डु तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको 9 वर्ष पुग्यो तर निर्माण प्रगति बल्ल आधा मात्र छ। सुस्त निर्माण गति, जग्गा विवाद र रूख कटानको काम समयमै नटुङ्गिँदा अझै आयोजना सकिने छाड़ छैन। कान्तिपुरमा खबर छ।
2: जलविद्युत आयोजनाले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्दा 2% सियर बहालवाला सुरक्षाकर्मीलाई छुट्याउनै पर्ने गरी सरकारले कानूनी व्यवस्थाको तयारी थालेको छ।
0: नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारामा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 भोटेको सी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ। नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित नागरिकले शास्तिमाथि शास्ति भोगिरहेका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
2: पछिल्लो दशक नेपाली बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगको व्यवसाय नाफामूलक भए पनि स्वदेशी बजारमा लोकप्रिय बनेका दुई सरकारी सिमेन्ट उद्योगको अवस्था दयनीय छ। सरकारले पुराना उद्योग पुनसञ्चालनको नीति लिइरहँदा हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको बोझ धान नसक्ने स्थिति सृजना भएको खबर कारोबारमा छ।
0: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराएर अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया अघि बढ़ाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मंत्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढ़ी का कारण ऊर्जा र सिंचाई क्षेत्र को पुनरुत्थान का लागि झण्डे 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा बोल्दै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्यांकनमा ऊर्जा क्षेत्रमा झण्डे 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख र सिंचाईका क्षेत्रमा 4 अर्ब 94 करोड़ 30 लाख रूपियाँको आकलन गरिएको बताउनु भएको छ।
0: र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7 वटा प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको
2: दिन र मन सधैं एउटै हुँदैन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह। पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
0: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
2: निर्यात बढ़े पनि व्यापार घाटा घट्न सकेन। अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक। विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
0: चीनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत। व्यापार, एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा।
2: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बरू एक्लै हिँड्ने तर पद छान्नै नमान्ने एमाले अध्यक्ष ओलीसँग यो कार्टुन सम्बन्धित छ। कार्टुनमा संवाद छैन तर दृश्य नै बुझ्न पर्याप्त छ। यहाँ कार्टुनमा एमाले भनेर लेखिएको पुरानो जीर्ण डुंगा नदीमाथि छ। डुंगाको धेरै भाग डुबिसकेको छ। पछिल्लोतिर झुण्ड्याएको सूर्य चिन्ह भएको झण्डा त पानी मुनि नै पुगिसकेको छ। अनि अघिल्तिर डुब्न बाँकी थोरै भागमा एमाले अध्यक्ष ओली जस्तै देखिने मान्छे डुंगा ख्याउन बल गर्दैछन्। अनि डुंगा ख्याउने त्यो बहानामा लेखिएको छ अहंकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। ठूलो पानी परेको बेला लामो यात्रामा ननिस्कौं। नमस्कार।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: सल्यानको दारमा गाउँपालिकामा फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन।
1: कर्णालीका करिब 30% बाल बालिका शिक्षा स्वास्थ्य पोषणबाट वञ्चित, सुरक्षित आवास प्रमुख चुनौती।
0: आजदेखि ठूलो पानी पर्ने, लामो यात्रा नगर्न आग्रह।
1: कर्णालीमा वन्यजन्तुका अपराध घट्न थाले, गत आर्थिक वर्षमा वन्यजन्तु अपराधका 10 मुद्दा दर्ता।
0: र नेपालले जापानमा जारी 20 एसियाली खेलकुद एसियाडमा पदकको खाता खोल्यो, कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल।
1: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 भेरी खबरबाट दिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइरा, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सल्यानको दारमा गाउँपालिकामा 7 ज्यान लिने गरी फैलिएको स्क्रब टाइफसको प्रकोप नियन्त्रण गर्न जरूरी भएको छ। भदौ 1 यता हालसम्म यो रोगका कारण दारमा गाउँपालिकामा 7 मृत्यु भइसकेको छ। यसैबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीको मंगल बहादुर साईले नियन्त्रणका लागि तत्काल काम गर्न निर्देशन दिनुभएको छ। उहाँले स्वास्थ्य सेवा निर्देशनालय र सुर्खेत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप 1,000 किट आवश्यक औषधि तथा चिकित्सक सहितको जनशक्ति पठाउन निर्देशन दिएको बताउनुभयो। मुख्यमन्त्री साईले प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रम प्रभावकारी बनाउन पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल सहित चिकित्सक र स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ। प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनका साथै वडा नम्बर 1 र स्थानीयको रगत परीक्षण गरेको अधिकृत रिजालले बताउनु भएको छ। स्क्रब टाइफसका कारण दार्माको वडा नम्बर 1, 5 र 6 बढ़ी प्रभावित भएका छन्। दार्माका 191 जनामा स्क्रब टाइफसको परीक्षण गर्दा 60 जनामा पोजिटिभ देखिएको छ। जिल्ला अस्पताल सल्यानका सूचना अधिकारी प्रतीक भट्टले दार्मा र बागचौर नगरपालिकामा परीक्षण गर्दा हालसम्म 190 जनामा पोजिटिभ देखिएको बताउनु भएको छ।
1: आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आजदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन अपील समेत गरेको छ। गैरातीदेखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। तुलनात्मक रूपमा पाल्पा र कपिलवस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा पनि ठूलो पानी परेको छ। लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहु, कास्की, स्याङ्जा, पाल्पा आसपासका क्षेत्र का खोला नालामा जलसतह बढ़दो क्रममा रहेको भए पनि हालको अवस्था सामान्य नै रहेको बाढ़ी पूर्वानुमान महाशाखाले बताएको छ। कर्णाली प्रदेशका हिमाली भूभागमा अन्य केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़ने बताइएको छ। केही ठाउँमा मुसलधारे र आधीघप्टे वर्षाको समेत सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यसै गरेर कोशी र बागमती प्रदेशका पहाड़ी ठाउँका 1-2 ठाउँमा मुसलधारे वर्षाको समेत सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका क्षेत्रमा हावाहुरी समेतको सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। आइतबारसम्म नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अपील समेत गरेको छ। यसैबीच महाशाखाले लामो यात्रा आइतबारसम्म नगर्न र आवश्यक सतर्कता अप्नाउन अपील गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलसतह 81 बढ़ पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचो भूभागमा डुबान तथा हिमाली भेगमा अत्याधिक हिमपात हुन सक्ने भएकाले आवश्यकताका साथ मात्रै सवारी साधन प्रयोग गर्न र यात्रा गर्न अपील गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध समेत गरेको छ। यसैबीच सरकारले आजदेखि 3 नदीको अवस्था र सम्भावित विपदको जोखिमबारे हरेक घण्टा अध्यावधिक सूचना पनि दिने बताएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले गम्भीरतापूर्वक लिन महाशाखाले अपील गरेको छ।
0: कर्णाली प्रदेशमा वन्यजन्तु सम्बन्धी अपराधका घटना बढ़ेको पाइएको छ। गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा वन्यजन्तु अपराधका 10 मुद्दा चलेका छन्। आर्थिक वर्ष 81-82 5 मुद्दा रहेकोमा गत वर्ष बढ़ेर 15 पुगेका हुन्। डिभिजन वन कार्यालय सुर्खेतले यी मुद्दामा 28 कानूनी कार्यवाहीमा आएको जनाएको छ। डिभिजन अधिकृत राधाकृष्ण दासले यसमा पुरूष 21, महिला 6 र 1 र नाबालक रहेको बताउनु भएको छ। उनीहरू बदेल, घोरल, चोरी सिकारी, चितुवाको छाला ओसारपोसार, जरायो, रतुवा, बदेलको मासु र चित्तलको सिंह लगायत ओसारपोसारमा तथा भालुको पंजा ओसारपोसारमा संलग्न रहेको बेला पक्राउ परेका हुन्। उनीहरू विरूद्ध कानूनी कार्यवाही चलिरहेको दासले बताउनु भएको छ।
1: यसैबीच कर्णाली प्रदेशका 3 जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लाका रूपमा रहेका छन्। डिभिजन वन कार्यालय सुर्खेतले वन्यजन्तु अवैध शिकार, चोरी, निकासी जस्ता अपराधिक दृष्टिले सुर्खेत, डोल्पा, हुम्ला अति संवेदनशील जिल्लाको रूपमा रहेको जनाएको छ। सुर्खेतमा जरायो, बदेल, डोल्पामा हिउँ चितुवा, हुम्लामा हिउँ चितुवा सहित जंगली घोड़ा र कस्तुरी जस्ता वन्यजन्तुको चोरी सिकारी हुने गरेको जनाएको छ। कार्यालयका डिभिजन वन अधिकृत राधाकृष्ण दासले दैलेख, सल्यान, रूखुम पश्चिम, जाजरकोटलाई मध्यम संवेदनशील जिल्लाको रूपमा हेरिएको बताउनुभयो।
0: कर्णाली प्रदेशका 29.9% बालबालिका एकै पटक 3 वा त्योभन्दा बढ़ी आधारभूत आवश्यकता तथा सेवाका क्षेत्रबाट वञ्चित रहेको पाइएको छ। सामाजिक राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहयोगमा सार्वजनिक गरेको नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरण प्रोफाइल 2026 अनुसार कर्णालीको बहुआयामिक वञ्चितीकरण सूचकाङ्क 0.141 रहेको छ। यो राष्ट्रिय औसत 0.100 भन्दा बढ़ी हो। अध्ययन अनुसार कर्णालीमा सूचना तथा संचारको पहुँचको अभाव सबैभन्दा बढ़ी देखिएको छ। यस क्षेत्रमा 56.8% बालबालिका वञ्चित रहेका छन्। यस्तै पोषणमा 53.6%, स्वास्थ्यमा 25.4% र सुरक्षित तथा पर्याप्त आवासमा 27.6% बालबालिका वञ्चित रहेको पाइएको छ। शिक्षा क्षेत्रमा भने वञ्चितीकरण 0.3% मात्र रहेको छ। राष्ट्रिय स्तरमा भने शून्यदेखि 17 उमेरसम्मका 21.4% बालबालिका 3 वा त्योभन्दा बढ़ी आयाममा वञ्चित रहेको अध्ययनले देखाएको छ। अध्ययनमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास तथा सूचना संचार गरी 7 आयामलाई समेटिएको छ। नेपाल बहुसूचक सर्वेक्षणमा सन् 2014-19 र 2024 25 तथा 25 का तथ्याङ्कका आधारमा अध्ययन गरिएको हो। पछिल्लो वर्षमा स्वास्थ्य र पोषणको संयुक्त वञ्चितीकरणमा भने उल्लेख्य सुधार देखिएको अध्ययनमा उल्लेख गरिएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सूचना: समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारण बस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
3: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन साथी सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ऑयल चिसो चिसो कुल कुल
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुगनको पनि उपचार सेवा उपलब्ध छ
5: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
4: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले सल्यानको दारमा गाउँपालिकामा फैलिएको स्कप टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन कर्णालीका करिब 30% बाल बालिका शिक्षा स्वास्थ्य पोषणबाट वञ्चित सुरक्षित आवास प्रमुख चुनौती र आजदेखि ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह लामो दूरीको यात्रा नगर्न अपील लगायतका खबर प्रस्तुत गर्यौं
6: अब बाँकी खबर बाँकेको नेपालगंजमा प्रहरीले हवाई फायर गरी लागु औषद खैरो हिरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ भारतको बहराइचबाट लागु औषध खैरो हिरोइन संकलन गरी लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा बिक्री गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा प्रहरी नेपालगंज उपमहानगरपालिका 14 एकजनालाई पक्राउ गरेको छ लागु औषध नियन्त्रण ब्यूरो शाखा नेपालगंजबाट खटीको प्रहरीको टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई शंका लागे रोक्न खोजेका थिए तर व्यक्तिले भने चेताउनेका बावजूद पनि मोटरसाइकल नरोकेपछि दुई राउण्ड वाई फायर गरिएको प्रहरीले जनाएको छ मोटरसाइकल सहित नियन्त्रणमा लिई खानतलासी गर्दा भारतको उत्तर प्रदेश बहराइच जिल्ला रूपडिया थाना चकिया रोड ठेगाना भएका 24 वर्षीय नदिम राईको साथबाट लागु औषध खैरो हिरोइन 103 ग्राम 790 मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ
4: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशका धेरै स्थानीय तहमा नगर अधिवेशन तथा गाउँ अधिवेशन हिजो सम्पन्न भएको छ प्रदेशका 25 नगरपालिका र 54 गाउँपालिकामा गरी 79 स्थानीय तहमा अधिवेशन शुरू भएको हो अधिकांश स्थानीय तहमा उम्मेद्वारी दर्ताको प्रक्रिया शुरू भएको छ भने केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास समेत भएको कंग्रेसले बताएको छ कंग्रेसले आज पनि धेरै ठाउँमा हिजो मनोनयन दर्ता भएका ठाउँमा आज निर्वाचन हुने बताएको छ वीरेन्द्रनगर नगरपालिका सहितका ठाउँमा आज मतदान हुने तयारी समेत भएको कंग्रेसले बताएको छ उता लुम्बिनी प्रदेशका 109 स्थानीय तहमा गाउँ नगर अधिवेशन प्रक्रिया अघि बढ़ेको छ कंग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले प्रदेशका सबै स्थानीय तहमा अधिवेशन प्रक्रिया शुरू भएको बताउनु भएको छ
6: सुदूरपश्चिम प्रदेशमा सजगता अपनाउँदै विपद प्रतिकारको लागि सर्वकरला निकायले संयन्त्र तयारी अवस्थामा राखिएको छ सम्भावित वर्षातमा उच्च जोखिममा रहेका बझाङ बाजुरा दार्चुला र अछाममा उच्च सतर्कता अपनाउन अलर्ट जारी गरिएको तथा जल तथा मौसम विज्ञान कार्यालय तरिया कैलालीका निमित्त प्रमुख संजय कुमार शाहले बताउनु भएको छ उहाँले चुरे क्षेत्रमा वर्षात हुने भएकाले यी दुई जिल्लालाई बढ़ी उच्च जोखिममा राखेर अलर्ट गरिएको बताउनु भएको छ उच्च जोखिममा राखिएको सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुलामा का प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले सम्भावित वर्षापछि उत्पन्न हुन सक्ने विपदको परिस्थितिबाट बस्न नागरिक तहसम्म सूचना जारी गरिएको उहाँको भनाई रहेको छ। सड़क अवरूद्ध भए तत्काल सञ्चालन गर्न यसका भेटर तयारी अवस्थामा राख्नुका साथै दुई महिनासम्मका लागि खाद्यान्न बन्दोबस्ती गरिएको पनि उहाँले बताउनु भएको छ। बझाङका प्रमुख जिल्लाधिकारी मुकेश कुमार केसरीले गृह मन्त्रालयसँग समन्वय गरेर पूर्व तयारीबारे छलफल भइरहेको बताउनुभयो। उहाँले बझाङलाई उच्च जोखिममा राखिएकाले यही अनुसार विपद प्रतिकार तयारी भइरहेको पनि बताउनु भएको छ। स्थानीय प्रशासनका साथै सुदूरपश्चिममा सुरक्षा संयन्त्रले पनि सम्भावित विपदबाट क्षति कम गर्नका लागि विपद प्रतिकार तयारी तीव्र पारेका छन्। सुदूरपश्चिममा तैनाथ सशस्त्र प्रहरी युनिटका साथै विपदका लागि 14 अस्थायी विपद सुरक्षा बेस तयारी अवस्थामा राखिएको छ। भारी वर्षाका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुरक्षा समितिहरूले प्रतिकार तयारी गरिरहेका छन्। नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद प्रतिकार तयारी पूरा गरिसकेको जनाएको छ। प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सेनाले सुदूरपश्चिम प्रेतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ।
4: रसुवाको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका 4 स्थित लामरी गाउँका 15 जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ। पातारासी नदीको किनारामा उनीहरूको सामूहिक दाह संस्कार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले बताउनुभयो। पातारासीका मात्रै 49 जना सम्पर्क विहीन भएका छन्। रसुवा स्थित हार्कु बेसी हाइड्रो पावरमा काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ 10 बाढ़ी पहिरोमा परि बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष बोहराको भनाइ छ। बाढ़ी आएको लामो समय भइसक्दा पनि आफन्तसँग कुनै खबर परिवार नपाएपछि अन्तत शवको प्रकृतिको रूपमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको पातारासीका स्थानीय रमन बुढाले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भोटेकोशी नदीमा परि जुम्लाका 93 जना सम्पर्क विहीन भएका छन् भने हालसम्म 39 जना मात्र सम्पर्कमा आएका छन्। बाँकी 63 जना अझै सम्पर्क विहीन रहेको जनाइएको छ।
6: साना किसान कृषि सहकारी संस्था लिमिटेड विरेन्द्रनगर 3 उत्तर गंगाको 30 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा अध्यक्ष विन्द्र थापाले संस्थाले शेयर सदस्यलाई 6.5% शेयर बोनस उपलब्ध गराउन सफल भएको पनि बताउनुभयो। उहाँले आगामी दिनमा सदस्य केन्द्रित सेवा विस्तार र संस्थाको दिगो विकासमा जोड़ दिने बताउनु भएको छ। यस्तै संस्थाका मुख्य प्रबन्धक चित्रबहादुर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा 51,51,909,477 रूपियाँ बराबरको कारोबार गरेको बताउनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि साना किसान विकास लघु वित्त विकास वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक सबिन लामिछानेले सहकारी शिक्षा वित्तीय साक्षरता र वित्तीय अनुशासनको महत्वबारे प्रश्न पार्नु भएको छ। साधारण सभामा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। उत्कृष्ट बचत गर्ने एक समूहलाई गोला प्रथाबाट छनौट गरी पुरस्कृत गरिएको पनि संस्थाले जनाएको छ। साधारण सभाले आगामी आर्थिक वर्षमा सेवा विस्तार सदस्यको आर्थिक तथा सामाजिक विकास वित्तीय पहुँच अभिवृद्धि र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ।
4: भेरी खबरमा खबरहरूको क्रम बाँकी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
7: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1,000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
6: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
8: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 1982 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
6: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759। सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चाल हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
1: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
4: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सुदूरपश्चिमको गेटा विश्वविद्यालयमा आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट सहयोगको अपेक्षासहित विभिन्न विद्यार्थी संगठनहरूले गेटा विश्वविद्यालयको स्तर उन्नतिका लागि र पदपूर्तिका लागि राजनैतिक हस्तक्षेप नगर्न समेत निर्देशन दिएका हुन्। एक समूह बनाएर रासपाको टोलीले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेश समितिले शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाको जनशक्ति आपूर्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको छ। विश्वविद्यालयको उपकुलपतिलाई पत्र पठाउँदै पदपूर्ति प्रक्रिया प्रचलित कानून नियम तथा निर्धारित मापदण्ड अनुसार निष्पक्ष पारदर्शी र प्रतिस्पर्धी ढंगले अघि बढ़ाउनु पर्ने राजसभा सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष राज जोशीले बताउनु भएको छ। वहाँले प्रदेश, जिल्ला, पालिका तथा अन्य तहका पदाधिकारी र सदस्यसँगै पार्टीबाट निर्वाचित सांसद तथा सम्बन्धित व्यक्तिले आफ्नो पद, पहुँच वा पार्टीको नाम प्रयोग गरेर पदपूर्ति प्रक्रियामा दबाव, प्रभाव र व्यक्तिगत सिफारिश वा हस्तक्षेप नगर्न निर्देशन दिनुभएको हो।
6: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। इजरायली सेनाले दक्षिण गाजाको खान युनिसमा गरेको लक्षित कार्यवाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारेको दावी गरेको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी संयुक्त वक्तव्यमा हमास आतंककारी संगठनका वित्त विभाग प्रमुख मोहम्मद अबु अलवानलाई मारेको उल्लेख गरिएको छ। इजरायली प्रधानमन्त्री रक्षा मन्त्रीले यो सठिक कार्यवाहीका लागि सेना र सुरक्षा निकायको प्रशंसा गर्नुभएको छ। इजरायली नेतृत्वले गाजामा हमासको अस्तित्व समाप्त नभएसम्म उसकै नेतृत्व र वित्तीय सञ्जाल विरूद्धको कार्यवाही निरन्तर जारी रहने चेतावनी दिएको छ। गत महिना नेताले गाजा क्षेत्रबाट ड्रोन, बेलुन र संघा प्रहार गर्ने कार्य तत्काल नरोकिए लक्षित कार्यक्रम थप तीव्र पारिने चेतावनी दिनुभएको थियो। इजरायली आक्रमण नरोकिएर नरोकिए प्रक्षेपणका रूपमा प्रयोग भएका क्षेत्रबाट नागरिकलाई अन्यत्र सारिने र अक्टोबर 7 अघिको अवस्थामा फर्कन नसकिने पनि स्पष्ट पार्नु भएको छ। हमासले भने साना बालबालिकाले उडाउने छंगालाई बहाना बनाएर इजरायलले गाजामा आक्रमण बढ़ाउन खोजेको आरोप लगाएको छ।
4: चिनिया राष्ट्रपति शी जिङपिङ तीन दिनी राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीलाई वाशिङटनको सैन्य अखडामा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल रूपमा मानिन्छ। शीको यो भ्रमण एक दशक भन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र शीबीच अमेरिका चीन सम्बन्धका विषयमा संवेदनशील विषयमा छलफल हुने बताइएको छ। व्यापार, अमेरिकी कर तथा चिनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई लगायतका विषयमा छलफल हुने बताइएको छ।
6: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता एसियाडमा पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले एसियाड कास्य पदक जित्दै जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजी माथिको कुमितेमा तेन्जिङले लाओसका भत थाना जयसानलाई 9-1 अंकले पराजित गर्दै कास्य पदक जित्नु भएको हो। तेन्जिङले पहिलो चरणमा मकाउका उनटेक लेउनलाई 1-0 हराउनु भएको थियो भने सेमी फाइनलमा इरानका मोहम्मद निमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा तेन्जिङलाई हराएका निमातीले फाइनलमा भने साउदीका सन्त हासान सुफियानीलाई 6-3 हराउँदै स्वर्ण जित्नु भएको छ। एसियाको कराँतीमा इतिहासमा तेन्जिङ पदक जित्ने पाँचौं खेलाड़ी बन्नु भएको छ।
4: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
6: सल्यानको दारमा गाउँपालिकामा फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी, प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन।
4: कर्णालीका करिब 30% बाल बालिका शिक्षा स्वास्थ्य पोषणबाट वञ्चित, सुरक्षित आवास प्रमुख चुनौती।
6: आजदेखि ठूलो पानी पर्ने, लामो यात्रा नगर्न आग्रह।
4: र नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद एसियाडमा पदक खाता खोल्यो। कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टि विदा हुन्छौं। नमस्ते। र नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद एसियाडमा पदक खाता खोल्यो। कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल।

0: टाइम चेक अहिले ठीक 8 बजेको छ।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
1: सूचना।
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
3: खुसीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
3: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: डाक्टर महेश तौलागाई वरिष्ठ बाल तथा

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: extreme energy drink.
1: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेस सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
7: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: जय नेपाल सत्य सेवा रक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 पिपिरा चोक स्थित ईबी गाड़ी र स्कूटर ठोकिन जाँदा स्कूटर चालक घाइते भएका छन्। हिजो दिउँसो 10:40 को समयमा धुलाए बिटदेखि बस पार्क तर्फ आउँदै गरेको B1J1366 नम्बरको ईबी गाड़ी र देउती बजाईदेखि ढकाल चोक तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001 P9310 नम्बरको स्कूटर एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका स्कूटर चालक जाजरको जुनी च्यादे गाउँपालिका 9 बस्ने वर्ष 42 का रामबहादुर साई घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। ईबी गाड़ी चालक सल्यान शारदा नगरपालिका 2 बस्ने वर्ष 32 का चन्दबहादुर खड्का उपचारमा संलग्न रहेका छन्। सुर्खेतको गुर्बाकोट नगरपालिका 6 बडाखोली स्थित 2 अटो ठोकिन जाँदा अटो चालक सहित अटोमा सवार घाइते भएका छन्। हिजो दिउँसो 1 बजेको समयमा बडाखोलीदेखि मेहेलकुना तर्फ जाँदै गरेको B2H3400 नम्बरको अटो मोड्ने क्रममा सोही दिशा तर्फबाट जाँदै गरेको कर्णाली प्रदेश 02/001/0928 नम्बरको अटो एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका अटो चालक सुर्खेत गुर्बाकोट नगरपालिका 6 बस्ने वर्ष 18 का ज्ञान बहादुर कुंवर सोही अटोमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष 65 का सहवीर थापा वर्ष 78 का सिद्धलाल थापा वर्ष 22 की पवित्रा गुरूङ र निजका छोरा वर्ष 5 का रिदम गुरूङ र छोरी 5 महिनाकी रञ्जना गुरूङ घाइते भएका हुन्। घाइतेको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। कर्णाली प्रदेशका 10 जिल्लामा गत भदौ महिनामा ट्राफिक कार्यवाहीमा 1999 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 18,94,000 राजस्व संकलन भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा गत भदौ 1 गतेदेखि 31 गतेसम्मको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने 109 सवारी साधनहरू दुर्घटना भएका छन्। भदौ महिनामा 19 जनाको मृत्यु भएको छ भने 178 जना घाइते भएका छन्। कर्णाली प्रदेशको जिल्लागत रूपले हेर्ने हो भने सुर्खेतमा सबैभन्दा बढी 48 सवारी साधनहरू दुर्घटना भएको छ। त्यसै गरी रूकुम पश्चिममा 17, सल्यानमा 15, दैलेखमा 6, जाजरकोटमा 18, जुम्लामा 2, कालीकोट मुगु र डोल्पामा 1-1 गरी जम्मा 109 सवारी साधनहरू दुर्घटना भएका छन्। कर्णाली प्रदेशमा सवारी दुर्घटना हुनुको प्रमुख कारण भनेको तीव्र गति, सडकको अवस्था, चालकको लापरवाही र सवारी साधनको यन्तिक अवस्था ठिक नभएको कारणले सवारी दुर्घटना बढेको पाइएको छ। ट्राफिक कारवाहीमा परे 68 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 68 सवारी साधनहरू ट्राफिक कारवाहीमा परेका छन्। 39 स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2473 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 39 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2473 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सधैं बस दिशाउनीबाट मात्र चट्ने र ओर्लने गरौं, जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता दिने गरौं, बिना नम्बरको वान्टेज सवारी साधन नचलाऊ, सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं, आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ, सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ, जथाभावी सवारी साधन पार्किङ नगरौं, ट्राफिक नियम पालना गरौं, सुरक्षित यात्रा गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43। सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1133।
8: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
9: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
10: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
11: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तीन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
10: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
11: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
10: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
11: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
10: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
11: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
12: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
13: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151915 90 97151915 90
14: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट बायोनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् बायोनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल बायोनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरि शर्मा लियोनार्ड बाइन्डर सहित छजना लेखकको पुस्तक क्राइसिस एण्ड सिक्वेन्सेस इन पोलिटिकल डेभलपमेन्टको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले राजनीतिक विकासलाई एउटा जटिल र बहुआयामिक प्रक्रिया मानेर यस क्रममा उत्पन्न हुने संकटहरूलाई पाँचवटा प्रमुख समूहमा विभाजन गरेको छ। पहिचान संकट, वैधता संकट, सहभागिता संकट, सघनता संकट र वितरण संकट। यी संकटहरूले राजनीतिक प्रणालीलाई कसरी चुनौती दिन्छन् र तिनको समाधानले समाजलाई स्थिरता र प्रगतितर्फ कसरी अगाडि बढ़ाउँछ भन्ने विषयमा पुस्तकले गहन अन्तर्दृष्टि प्रदान गर्दछ। हरि शर्मा अब समकालीन राजनीतिक विज्ञानको महत्वपूर्ण ग्रन्थको रूपमा स्थापित भएको पुस्तक क्राइसिस एण्ड सिक्वेन्सेस इन पोलिटिकल डेभलपमेन्ट र यसले राजनीतिक प्रणालीको विकास र संकट समाधानमा प्रस्तुत गर्ने महत्वपूर्ण सिद्धान्तका बारेमा चर्चा गर्दै हुनुहुन्छ।
1: नमस्कार। करिब डेढ महिनाको अन्तरालपछि फेरि म यहाँसँग उपस्थित भएको छु किताब चर्चालाई लिएर। आज मैले एकैचोटि तीनवटा किताबलाई पाटो पाटो गरेर गर्न सोचिरहेको थिएँ। त्यो के हो भने कि अहिले नेपालको राजनीतिलाई लिएर एक किसिमको चिन्ता सर्वत्र छ कि हामीले जुन लोकतन्त्र, समावेशी व्यवस्था, संघीयता को जुन अनुभव गरिरहेका छौं, कता कता राजनीतिक नेतृत्वको कारणले हो अथवा हाम्रै व्यवहारका कारणले हो राजनीतिक संस्थाहरू अपेक्षित रूपमा काम गर्न सकिरहेको छैन भन्ने अनुभव भइराखेको छ। त्यस सन्दर्भमा मलाई लाग्यो कि यसको यसलाई कसरी हेर्ने हो, वर्तमान विषयलाई विश्लेषण गर्ने सन्दर्भमा मैले आफूले पढ्दाखेरि अथवा कुनै समयमा सार्वजनिक क्षेत्रमा काम गर्दाखेरि भन्दा पनि आफ्नो अध्ययन, अनुसन्धान, अध्यापनको सन्दर्भमा पढेका केही क्लासिक पुस्तकहरूलाई रिभिजिट गर्न मन लाग्यो। के बताउँछ त त्यो पुस्तकहरूले? त्यही भएर यो साधारण बजारमा उपलब्ध हुने पुस्तकहरू भन्दा अलिक फरक छ। तर के हो भने यसको उपलब्धताका बारेमा त आजको समयमा, डिजिटल वर्ल्डको समयमा जहाँबाट पनि हामी खोजेर पनि पढ्न सक्छौ यदि पढ्न मन लाग्यो भने। तर पनि आजको विषय चाहिँ के हो भने कि राजनीतिक व्यवस्थामा संकट कसरी आउँछ, त्यो संकटको आधारहरू के हो भन्ने विषयमा चाहिँ अमेरिकामा 1960 को अन्त्यतिर सोशल साइन्स रिसर्च काउन्सिल भन्ने एउटा एपेक्स बडी छ जहाँ अमेरिकाको यो समाज अध्ययन विज्ञानलाई प्रोत्साहित गर्न भनेको। त्यसमा केही पोलिटिकल साइन्टिस्टहरू लियोनार्ड बिन्डर, लुसियन डब्ल्यू पाई, जेम्स एस कोलमन, सिडनी बर्वा, जोसेफ ला पार्मोरा अनि माइनर वाइनर त दक्षिण एसियाको बसाइसराईका अग्रणी लेखक हुन् जो अहिले हामी बीच हुनुहुन्न। यी कुनै पनि लेखकहरू हामी बीच छैनन्। यिनीहरूको एउटा स्टडीज इन पोलिटिकल डेभलपमेन्ट भन्ने सिरिज आएको थियो जुन चाहिँ तपाईँको कमिटी अन कम्पेरेटिभ पोलिटिक्स अन सोसल साइन्सेस रिसर्चले कमिशन गरेको थियो जसको नेतृत्व लुसियन डब्ल्यू पाईले गरेका थिए। लुसियन डब्ल्यू पाई अमेरिकाका प्रसिद्ध विद्वान हुन् जसको चाइनामा विशेष दखल थियो, साउथ इस्ट एसियामा। यी लेखकहरूले के गर्न खोजेका थिए भने कि विकसित, त्यो बेलाका वेस्टर्न विकसित राष्ट्रहरू र डेभलपिङ विकासोन्मुख राष्ट्रहरूको बीचको राजनीतिक व्यवस्थालाई तुलनात्मक रूपमा अध्ययन गरेका थिए। र त्यो बेलाको चिन्ता के थियो भने 1960 को अन्त्यतिर 70 को तिर जताततै एउटा शब्दको अथवा एउटा विचारको थियो क्राइसिस, डिसिप्लिनको क्राइसिस छ अथवा चाहिँ विधाको क्राइसिस छ, एकाडेमिक डिसिप्लिनहरूको क्राइसिस छ, जुन किसिमबाट दोस्रो विश्वयुद्धपछि बनेको, बन्दै गरेको चाहिँ तपाईँको विश्व परिवेश छ, त्यसको क्राइसिस छ, अर्थ राजनीतिका सन्दर्भमा, पोलिटिकल इकोनोमीको सन्दर्भमा, जसरी डेमोग्राफिक जनसंख्याको परिवर्तन भइरहेको छ त्यसको छ, त्यसमाथि पनि उदयमान राष्ट्रहरू जो चाहिँ 50 को दशकमा स्वतन्त्र भए तिनीहरूको पोलिटिकल डेभलपमेन्टका सन्दर्भमा पनि राजनीतिक विकासक्रमका सन्दर्भमा पनि धेरै जसो औपनिवेशित मुलुकहरू जब स्वतन्त्र भए त्यहाँ लोकतन्त्रको आगमन भयो तर त्यो संकटापन्न अवस्थामा थियो। त्यो बेलाको लोकतन्त्रको संकटको अवस्था होइन किनभने त्यो बेला त उत्साही थियो किनभने भर्खर इन्डिपेन्डेन्ट भएको थियो तर 70 आइपुग्दा नपुग्दै यी पोलिटिकल साइन्टिस्टहरूको चाहिँ अध्ययनले के देखाउन थालेको थियो भने कसरी राजनीतिक संकटलाई बुझ्ने क्राइसिस के हो त पोलिटिकल अहिले नेपालमा फर्केर हेर्दाखेरि पनि हामी विभिन्न आन्दोलनहरूबाट स्थापित हुँदै हुँदै आएका छौँ तर हामी जहिले पनि क्राइसिसको कुरा गरिरहेका छौँ के हो त त्यो क्राइसिस त्यसले गर्दाखेरि त्यो आज म सुरुमा ब्रिफली त्यो कुरा गर्छु त्यसपछि मैले अर्को एपिसोडमा ऋषिकेश शाहले लेख्नुभएको उहाँ प्रसिद्ध राजनीतिक शास्त्री पनि हो पोलिटिसियन पनि हो ह्युमन राइट एक्टिभिस्ट पनि हो नेपालको पहिलो युएनमा प्रतिनिधि पनि हो उहाँले लेख्नुभएको थियो नेपाली पोलिटिक्स रेट्रोस्पेक्सन प्रोस्पेक्ट जसले यो जुन अघि मैले भर्खर भने कि पोलिटिकल साइन्टिस्टहरूले जुन एउटा क्राइसिसका बारेमा सिक्वेन्सिङको बारेमा कुरा गर्थ्यो त्यसलाई नेपालका सन्दर्भमा 70 दशकमा फेरि हेर्नुभएको छ। त्यसपछि अलि पछि गएर चाहिँ हामीले 62 जनआन्दोलनमा जब हामीले सुन्यौं कि क्षेत्रीयताहरू रिजनलिजम अर्थात क्षेत्रीयवाद नेपालका सन्दर्भमा मधेस के हो पहाड के हो भन्ने फेडरिज गेजको किताबले पनि त्यो 70s जुन क्राइसिसको कुरा गरेको थियो पोलिटिकल सिस्टमको त्यसलाई लक्षित गर्न कोसिस गरेको छ के राजनीतिक व्यवस्था सधैँ क्राइसिसमा हुन्छ त कता कता के लाग्छ भने पोलिटिसियन्सहरूले पनि प्र्याक्टिकल आफ्नो रिलेभेन्स आफूको सान्दर्भिकता देखाउनको लागि जहिले पनि राजनीति संकटमा छ भनिरहेका हुन्छन् त्यति भन्दा भन्दै यो बाघ आयो भन्दा जब आउँछ आउँदाको कोही हत्र भए जस्तो हामीले बुझ्न जरुरी छ। यसकारण आजको सन्दर्भ चाहिँ अलिकति सैद्धान्तिक छ र अब आउने एपिसोडहरूमा नेपालको राजनीति र संकटका बारेमा केही प्रतिनिधि पुस्तकहरू लिएर मैले चर्चा गर्नेछु। आजको पुस्तकले के छ भने ती जब 50 नयाँ मुलुकहरू बने लोकतन्त्रको उदय भयो अथवा कोल्ड वारका कारण कुनै मुलुकहरूमा चाहिँ साम्यवादी व्यवस्थाहरूको उदय भयो यो सबै चाहे लोकतान्त्रिक होस् चाहे साम्यवादी होस् एउटा ठूलो आधुनिकीकरण अथवा मोडर्नाइजेसन भन्ने एउटा मन्त्रले सबैलाई के हुनु आजको जमानामा आधुनिक हुनु स्वतन्त्र हुनुको अर्थ आधुनिक हुनु त्यो आधुनिकीकरणको चाहिँ कहिलेकाहीँ चाहिँ एमएस श्रीनिवासन भन्ने सोसियोलोजिस्टले के भन्छ भने हाम्रो पक्षमा हेर्दा संस्कृताइजेसन जस्तो एउटा स्ट्यान्डर्डाइजेसन जस्तो वृहत विश्वव्यापी रूपमा हेर्दा मोडर्नाइजेसन हुनु भनेको वेस्टर्नाइजेसन हुनु हो। हाम्रो राजनीतिक संरचनाहरू हाम्रो तौर तरिकाहरू विधानहरू हामीले पश्चिमाहरूको नक्कल गर्ने तर के हो भने पश्चिमा भन्दा भन्दै पनि त्यसको युनिभर्सलिस्टिक विश्वव्यापी एउटा स्वरूप थियो कि कसरी नागरिक हुनुको अर्थ के हो राजनीतिक संस्था हुनुको अर्थ के हो पोलिटिकल पार्टिज हुनुको अर्थ के हो भन्दाखेरि यो मोडर्नाइजेसन पोलिटिकल मोडर्नाइजेसन र इकोनोमीको सन्दर्भमा डेभलपमेन्ट हामी सबैलाई एउटा को कामना थियो इच्छा थियो यसको दुईटाको सम्बन्ध छ पोलिटिकल डेभलपमेन्ट र चाहिँ तपाईँको मोडर्नाइजेसन तर यो दुईटैको आकांक्षाको पछाडि यो दुईटैको यो मोडर्नाइजेसन र डेभलपमेन्टको पछाडि एउटा बृहत्तर आकांक्षा थियो सबै समाजहरूको त्यो चाहे अफ्रिकाको होस् चाहे लाटिन अमेरिकाको होस् चाहे एसियाको होस् या हाम्रो पनि होस् के थियो भने एउटा चाहिँ इक्वालिटी सबैले कुनै न कुनै रूपमा समानताको कामना गरिरहेका थिए र समानताका लागि इक्वल बिफोर ल इक्वल बिफोर कन्स्टिट्युसन समाज बराबर छ भन्ने त्यो इक्वालिटीको समानताको कामनाले राजनीतिक मोडर्न हुनु आधुनिक हुनु र डेभलपमेन्ट हुनु भने आर्थिक विकासमा सहभागी हुनु बराबरीको हिस्सेदारी हुनु भन्ने कुरा आइरहेको थियो। यति हुँदा हुँदै पनि के थियो भने कि मान्छे त यसै त बराबर हुँदैन इन्स्टिट्युसन्सहरूले हामीलाई सधैँ इनइक्वल बनाएको हुन्छ होइन समाजको क्यारेक्टर त्यस्तो छ भन्दाखेरि महत्वपूर्ण मुद्दा चाहिँ मोडर्नाइजेसन र डेभलपमेन्ट त्यो क्यापेसिटी छ कि छैन त्यो क्षमता छ कि छैन एउटा टेक्निकल कुरा जस्तो सुन्छ क्षमता छ कि छैन तर क्षमता भएर सबै बराबर हुने बित्तिकै के हामीले सबै बकुल्लाको समाज बनाउन खोजेको या उँटको समाज एउटै सबै एकै नासे बनाउन खोजेको समाज त त्यो छैन भन्दाखेरि डिफरेन्सेसलाई हामी कसरी म्यानेज गर्छौं भन्ने चिन्ता चाहिँ सुरुका दिनदेखि नै जब यो डेभलपमेन्टको अवधारणा विकासको अवधारणा आधुनिकीकरणको अवधारणा आयो अथवा संस्थाहरू राजनीतिक संस्थाहरू बन्दै यसको व्यापकीकरण हुँदै जाँदाखेरि चाहिँ त्यो देखिन्छ 60 र 70 दशकमा मान्छेको इक्वालिटीको कामना संस्थाहरूको क्यापासिटी, त्यसको चाहिँ काम गर्न सक्ने क्षमता र हामी बीचको डिफरेन्सेसहरूलाई अथवा जुन किसिमको विभिन्न परिस्थितिको सिर्जनाहरू हुन्छ, एकनासी परिस्थितिको सधैँभरि सिर्जना हुँदैन, त्यसलाई कसरी हेर्ने भन्ने कुरा थियो। त्यसलाई चाहिँ डेभलपमेन्ट सिन्ड्रोम पनि भनिन्छ। जस्तो फर इक्जाम्पल, लोकतन्त्र भयो भने मान्छे जागरूक हुन्छ, जागरूक भयो भने डिमाण्ड गर्छ, डिमाण्ड गर्ने बित्तिकै कन्फ्लिक्ट हुन्छ। कसरी यो म्यानेज गर्ने त, होइन? समाजमा अहिले व्यापक कुराहरू उठिरहेका छन्, यो लोकतन्त्रका कारण उठेको हो भन्न पनि मिल्छ, तर लोकतन्त्रका कारणहरू मान्छे बोलिरहेका छन्, आवाजहरू आइरहेका छन्, त्यसलाई निराकरण गर्नुपर्छ एउटा बाटो पनि हो, होइन? बोल्दै नबोलेको ठाउँमा, होइन, एचआईभी एड्सको बेलामा मान्छे के भन्थ्यो कि एभ्रिथिङ इज दराजमा बन्द गरेर राखेको छ भन्थ्यो नि। कमिङ आउट इज अ भेरी इम्पोर्टेन्ट इस्यु। त्यसले गर्दाखेरि लोकतन्त्रले हामीलाई के गर्यो भने कि तपाईँको डेभलपमेन्ट, पोलिटिकल डेभलपमेन्ट जुन किसिमको होस्, जुन व्यवस्था होस्, त्यसले मान्छेको एक्सपेक्टेसनलाई अनलिज गर्छ, इक्वालिटीको कुरा गर्छ, त्यसलाई कसरी म्यानेज गर्ने भन्ने चुनौती छ, हामीसँग त्यो क्षमता छ कि छैन भन्छ। त्यसपछि त्यस बापत विभिन्न चुनौतीहरू डिफरेन्ट प्लेसेसहरूमा, ठाउँहरूमा, समय अनुसार, परिस्थिति अनुसार जुन परिवर्तनहरू हुँदै आउँछ, त्यसलाई कसरी हेर्न सक्ने भन्ने कुरा आउँछ। त्यसले गर्दाखेरि यो तीनटा कुरालाई हामीले हेर्नुपर्छ भन्ने चाहिँ बाटो आएको छ। एकातिर के थियो भने मार्क्सवादी सिद्धान्तमा चाहिँ सोसाइटी कसरी इभल्भ गर्छ भन्ने कुरा चाहिँ के भन्छ, प्रिमिटिभ सोसाइटी, त्यसपछि गर्दै गर्दै क्यापिटलिस्ट सोसलिस्ट सोसाइटीमा जान्छ भने जस्तै थियो। तर अर्को एकजना पोलिटिकल साइन्टिस्ट डब्ल्यू रस्टो के भन्छन् भने कि सबभन्दा ठूलो चाहिँ ग्रोथ र डेभलपमेन्टको निम्ति सोसाइटीमा एक किसिमको युनिटी हुनुपर्छ, होइन, युनिटी अफ पर्पस हुनुपर्छ, त्यसपछि अथोरिटी, एउटा शक्तिको सन्तुलन हुनुपर्छ, त्यसपछि मात्रै हामी इक्वालिटी प्राप्त गर्न सक्छौ भन्ने छ। त्यो चाहिँ नन कम्युनिस्ट मेनिफेस्टो अफ ग्रोथ भन्ने थ्योरीमा आधारित छ। त्यो मानेमा हेर्दाखेरि यो पुस्तकले के हो भने, संसारभरि नै पोलिटिकल डेभलपमेन्टका सन्दर्भमा, राजनीतिक विकासकरणका सन्दर्भमा सबभन्दा ठूलो पहिलो क्राइसिस म्यानेज गर्नुपर्ने के हुन्छ भने आइडेन्टिटी, पहिचान। त्यो पहिचान चाहे व्यक्तिको होस्, चाहे समुदायको होस्, चाहे त्यो मुलुकको होस्, त्यो सोसाइटीको पहिचान के हो, त्यो पहिचानभित्रको जुन अन्तर्सम्वाद हुन्छ र त्यसलाई शान्तिपूर्ण तरिकाले गर्छन्, कुनै विधिको प्रयोग गरेर गर्छन्, कस्तो किसिमको आस्था समाजका निम्ति एकअर्काप्रति विकसित हुन्छ, राजनीतिक रूपमा त्यसलाई आइडेन्टिटीको प्रश्न भने पहिचानको प्रश्न, जस्तो पोलिटिकल कल्चर, राजनीतिक संस्कृति कस्तो छ, सहिष्णु छ असहिष्णु छ, एकअर्कालाई हामी कसरी हेर्छौं, इक्वालिटीको कुरा त संविधानमा गर्छौं तर त्यो कल्चर भएन भने, होइन, पहिचानलाई म्यानेज गर्ने चाहिँ किसिमको चाहिँ कल्चर भएन भने त्यो गाह्रो भएर जान्छ। त्यसले गर्दाखेरि के गर्छ भने एउटा सिक्वेन्सिङको कुरा गर्छ उनीहरू। त्यसले के गर्छ भने एउटा लेजिटिमेसीको क्राइसिस डेभलप गर्छ, को हो, कसरी हो, किन हो, होइन, यसको पहिचानको चाहिँ आधारभूत गहनता छ कि छैन भन्ने कुरा। अब यो लेजिटिमेसी क्राइसिसलाई केले गर्छ, हेल्प गर्न सक्छ भने कि त्यो सिक्वेन्सिङमा पोलिटिकल पार्टिसिपेसन, त्यो सोसाइटीमा मान्छेहरू पोलिटिकली आफ्नो कुरा भन्ने राख्ने पार्टिसिपेट गर्न सक्छन् कि सक्दैनन्, त्यो राम्रोसँग हुन सकेन भने त्यसलाई अर्को त्यसैको करलली हो, त्यसैको सुरु हो कि क्राइसिस अफ पोलिटिकल प्रोसेस आउँछ। यसलाई एउटा कुरा ख्याल गर्नुपर्छ। अब पोलिटिकल कल्चर भयो, पोलिटिकल प्रोसेस भयो, तर यो कतिको चाहिँ तपाईँको चाहिँ सघन रूपमा भित्रसम्म समाजको तलसम्म मान्छेलाई समुदायलाई छुनको निम्ति पसेको छ कि छैन, त्यो विचारहरू, त्यो परिवर्तनहरू पसेको छ कि छैन भन्दा उनले तिनीहरूलाई के भन्छ भने पेनेट्रेसन भनेर शब्द प्रयोग गरिरहेको छ पोलिटिक्स, हामीले त्यसलाई पहुँच भन्नु पर्यो। त्यो पहुँच चाहिँ ले पुगेन यदि भने त्यसले गभर्मेन्टको क्राइसिस अफ गभर्नेन्स लिएर आउँछ भनेर भन्छ, होइन, त्यो आकांक्षा इच्छा पुगेको छ डेलिभरी। त्यसपछि सबैभन्दा ठूलो महत्वपूर्ण पक्ष के छ भने अर्को चाहिँ क्राइसिस चाहिँ तपाईँको डिस्ट्रिब्युसनको क्राइसिस अथवा क्राइसिस अफ रिसोर्स म्यानेजमेन्ट, वितरण र चाहिँ तपाईँको साधन स्रोत कसरी परिचालन गर्छ भन्ने छ। यो पाँचवटा या छवटा जुन चाहिँ इन्डिकेटर्सहरू छ त्यसलाई चाहिँ यो पोलिटिकल साइन्टिस्टको कम्बाइन्ड वर्क जो चाहिँ 1971 प्रिन्सटन युनिभर्सिटी प्रेसबाट सकेको क्राइसिस एन्ड सिक्वेन्स इन अ पोलिटिकल डेभलपमेन्ट, तर यो थ्योरी होइन, उनीहरूले यसलाई के भन्छन् भने थ्योरी भनेको चाहिँ अब यो भएपछि यो हुन्छ भन्ने हो, यो फ्रेमवर्क हो भन्छन्। यो फ्रेमवर्कले कुनै पनि पोलिटिकल क्राइसिसहरूलाई बुझ्न र हेल्प गर्न सक्छ। यो कन्सल्टेन्टहरूको लागि बडा युजफुल हुने टपिक छ, तर मैले यसलाई करिब 1984-85 ब्याचलर्स पढ्ने बेलामा पढेको थिएँ, टेक्स्ट बुकमा थियो, अहिले पनि टेक्स्ट बुकमा छ। मास्टर्स सोसियोलोजी पोलिटिकल साइन्स पढ्ने विद्यार्थीहरूलाई पोलिटिकल कल्चरको बारेमा पढ्नु पर्यो भने यो राइटर र यो किताबहरूबाट उम्किन सक्ने ठाउँ छैन। तर आजभोलि पढ्नु भएको छ कि छैन मलाई थाहा छैन, तर फेरि फर्केर हेर्दाखेरि मलाई के लाग्यो भने यो पोलिटिकल सिस्टमलाई हेर्ने दृष्टिकोण हामीसँग एउटा फ्रेमवर्क भयो भने होइन, हालाकि यो मोडर्नाइजेसन थ्योरीको अन्तर्गत आधुनिकरणको सिद्धान्त अन्तर्गत बनेको व्याख्या हो, यसमा सबै समाज एकै किसिमबाट विकसित हुन्छन् भन्ने एउटा ठूलो छ कि एक ए पोइन्ट एबाट हिँडियो भने पोइन्ट बीमा पुगिन्छ भन्ने त समाजमा छैन। समाजको आफ्ना आफ्ना चाहिँ तपाईँका विकासक्रमका धारणाहरू छन्। तर आधुनिक समाजले कता न कता जुन किसिमको चाहिँ एकै किसिमको युनिफर्म प्रोसेसबाट हिँडेको छ त्यसलाई एक्सप्लेन गर्न खोजेको, यसको क्रिटिकहरू यसलाई यसलाई यसलाई आलोचना गर्नेहरू के भन्छन् भने यो पोलिटिकल डेभलपमेन्ट मोडर्नाइजेसनलाई आलोचना गर्नेहरू के भन्छन् भने सबै समाज सबै राजनीतिक विकासक्रमहरू एकै नासे हुँदैन, यो फरक फरक किसिमले जान्छ। तर पनि मलाई के भन्नु मन लाग्छ, हो आफ्नो आफ्नो अनुभव हुन्छ, आफ्नो आफ्नो ट्राजेक्ट्री हुन्छ, आफ्नो आफ्नो किसिमको बाटाहरू हुन्छन्। त्यति हुँदा हुँदै पनि एउटा समाज विज्ञानको अध्ययन गर्ने विद्यार्थीका हैसियतले अथवा पढ्ने लेख्ने नीतिशास्त्रका मानिसहरूले कुनै न कुनै किसिमको फ्रेमवर्कहरू, हालाकि यसले ब्लू प्रिन्ट दिन्छ भन्न खोजे होइन, तर यसले के गर्छ भने के अहिले नेपालको सन्दर्भमा राजनीतिक संस्कृतिका सन्दर्भमा पहिचानका सन्दर्भमा लेजिटिमेसीका सन्दर्भमा अथवा वैधानिकताका सन्दर्भमा राजनीतिक सहभागिताका सन्दर्भमा अथवा राजनीतिक प्रोसेसहरूका सम्बन्धमा प्रक्रियाहरूका सन्दर्भमा अथवा राज्य र राजनीतिक व्यवस्थाका पहुँचका सन्दर्भमा या सार्वजनिक तपाईँको वितरण आर्थिक वितरण र न्यायका सन्दर्भहरूमा क्राइसिस छ कि छैन भनेर हेर्नको निम्ति यो एउटा फ्रेमवर्क हुन्छ भन्ने मलाई लाग्छ आज मैले यहाँहरूसँग गरेँ। अर्को हप्ता मैले यही फ्रेमवर्कलाई लिएर ऋषिकेश शाहले लेख्नुभएको नेपाल पोलिटिक्सको बारेमा चर्चा गर्नेछु। त्यसपछि म रिजनलिजम एन्ड नेशनल युनिटी इन नेपाल फ्रेडरिक गेजको कुरा गर्छु तेस्रो हप्तामा। धन्यवाद।
0: भर्खर तपाईँले क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्ट पुस्तकको चर्चा सुन्नुभयो। यो किताब लियोनार्ड बाइन्डर, लुसियन पाई सहित 6 राजनीति शास्त्रीले लेखेको किताब हो। अर्को हप्ता यसै विषयको श्रृंखलाका रूपमा ऋषिकेश शाहको किताब नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्टको बारेमा चर्चा लिएर आउनेछौ। किताब चर्चा पडकास्टको यो अंक तपाईँलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सनुहोला। यो पडकास्ट उकालो.com, युट्युब लगायत विभिन्न पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। किताब चर्चा पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र आयामसँगै म जया लुइटेललाई बिदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।

0: Patagonia.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले राख्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE-550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE-550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
5: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083/6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Patagonia.
1: Extreme energy drink.
0: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6096।
7: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
8: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त।
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ।
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
7: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि।
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
11: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सल्यानको दारमा गाउँपालिकामा 7 जनाको ज्यान लिने गरी फैलिएको स्क्रब टाइफसको प्रकोप नियन्त्रण गर्न जरूरी रहेको छ। भदौ 1 यता हालसम्म यो प्रकोपका कारण दारमा गाउँपालिकामा 7 जनाको मृत्यु भएको छ। यसैबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल बहादुर साईले नियन्त्रणका लागि तत्काल काम थाल्न निर्देशन दिनुभएको छ। उहाँले स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप 1,000 किट आवश्यक औषधि तथा चिकित्सक सहितको जनशक्ति पठाउन निर्देशन दिएको बताउनुभयो। मुख्यमन्त्री साईले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरेर आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रमहरू प्रभावकारी बनाउन पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। कर्णाली प्रदेशका 29.9% बालबालिका एकैपटक 3 भन्दा बढ़ी आधारभूत सेवा आवश्यकताबाट वञ्चित सेवाका क्षेत्रबाट वञ्चित रहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहकारीमा सार्वजनिक गरेको नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरण प्रोफाइल 2026 अनुसार कर्णालीको बहुआयामिक वञ्चितीकरण सूचकाङ्क 0.141 रहेको छ। यो राष्ट्रिय औसत 0.1100 भन्दा बढ़ी हो। अध्ययन अनुसार कर्णालीमा सूचना तथा संचारको पहुँचको अभाव सबैभन्दा बढ़ी देखिएको छ। यस क्षेत्रमा 56.8% बालबालिका वञ्चित रहेका छन्। यस्तै पोषणमा 53.6%, स्वास्थ्यमा 25.4% र सुरक्षित तथा पर्याप्त आवासमा 27.6% बालबालिका वञ्चित रहेको पाइएको छ। शिक्षा क्षेत्रमा भने वञ्चितीकरण 0.3% मात्रै रहेको छ। राष्ट्रिय स्तरमा योभन्दा बढ़ी आयाममा वञ्चित रहेको अध्ययनले देखाएको छ। अध्ययनमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास तथा सूचना संचार गरी 7 बहुआयामलाई समेटिएको छ। र नेपालले जापानमा जारी 20 एसियाली खेलकुद प्रतियोगितामा एसियाडमा पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले एसियाड कास्य पदक जित्दै जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजी माथिको खेलमा तेन्जिङले लावसका भत्थाना जायासनलाई 9-1 हराउँदै कास्य पदक जित्नु भएको छ। तेन्जिङले पहिलो चरणमा मकाउका ओन्टेक लोनलाई 1-0 हराउनु भएको थियो भने सेमी फाइनलमा इरानका मोहम्मद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा तेन्जिङलाई हराएका नेमातीले फाइनलमा भने साउदीका सन्त हासान सुफियानीलाई 6-3 हराउँदै स्वर्ण पदक जित्नु भएको छ। यस्तै एसियाडको कराटेमा इतिहासमा तेन्जिङ पदक जित्ने 5 खेलाड़ी बन्नु भएको छ। हवस् त बिहान 8 बजेको भेरि हाइलाइट सकि बिहान 11 बजेको भेरि हाइलाइटमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: विप्रषण घट्दाखेरि हाम्रो सब त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ सबै ठाउँ पर्छ। विप्रषण बढ्यो, त्यो कारणले गर्दा हाम्रो विनिमय फरेक्स पनि बढ्यो, त्यसले गर्दा भुक्तानी सन्तुलनमा पनि सहजता आयो आदि इत्यादि कुरा एउटा। र सँगसँगै अर्को देख्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि भोल्युमको हिसाबले निर्यात पनि हाम्रो पहिलाको भनौ न 3 वर्ष अगाडिको भन्दा पछिल्लो 2 वर्षमा अलि सन्तोषजनक हिसाबले बढेको देखिन्छ। यद्यपि हाम्रो व्यापार घाटाको भोल्युम चाहिँ खासै घटेको छैन, एउटा हामीले ध्यान दिनुपर्ने कुरा यो। अर्को चाहिँ बाह्य अर्थतन्त्र राम्रो, बाह्य इन्डिकेटर्सहरू, अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी, आन्तरिक परिवेश चाहिँ अझै पनि भनेअनुसार सुध्रिन सकेन भन्ने छ है। जस्तै उदाहरणको लागि सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो, यो बीचमा हिजो कति गरेका थियो, आज कति गरेका छ, भोलि कति खर्च गर्न सक्छ भनेपछि हाम्रो खर्च गर्न सक्ने क्यापासिटी बढेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। त्यो खर्च गर्ने क्यापासिटी बढ्यो भने आन्तरिक सूचकहरू बलिया हुँदै जान्छन्। खर्च गर्ने क्यापासिटी नबढाइकन हामीले विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यौं भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। त्यो भनेको

0: एउटा झलक्क हेर्दा राम्रो देखिने, तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो। भन्नुको अर्थ के हो भने, हामीले बाह्य इन्डिकेटरबाट जुन ढंगले आन्तरिक इन्डिकेटर सुदृढीकरण गर्नको लागि लाभान्वित लिन सक्नुपर्ने थियो त्यो लिन सकेनौं भन्ने हो।
1: अब भोटेकोसी बाढी भदौ दस पछाडिको कुरा अथवा भदौ महिनाको कुरा त अझै आउँदैछ, साउनकै कुरा गर्दाखेरि पनि यो जुन अहिले हामीले कुरा गरिरहेका छौं, अब यो सरकारबाट धेरै अपेक्षा गरेको होइन, सुशासन, आर्थिक समृद्धि लगायतका कुराहरूमा अब आमूल परिवर्तन हुन्छ भन्ने चाहिँ एउटा आम नागरिकको अपेक्षा, त्यो अनुसारको जनमत पनि पायो। अब अहिले अर्थमन्त्रीज्यू पनि त्यही किसिमको, उहाँ चाहिँ अलिकति जाने बुझेकै मान्छे भन्ने चाहिँ आम जनमानसमा

0: तर बुन्नेहरूले यत्रो मान्छेलाई त यस्तो हुँदो रहेछ, हामीलाई के हुन्छ, हामीलाई त झन् क्रिप झिप उतिखेरै हुन्छ भन्ने पनि लाग्यो होला। सोचाइका विभिन्न रूपहरू हुन्छन्, तर त्यसमा सरकारले जनतासँग र लगानीकर्तासँग ठिक ढंगले कम्युनिकेसन गर्न सकेन भन्छु म। गल्ती नै गर्यो भन्नुभन्दा पनि उहाँको यो यो समस्या थियो, यो कारणले गर्दा यस्तो गर्नु परेको हो, तपाईँहरू निश्चिन्त हुनुहोस् भन्न सक्नु पर्थ्यो। अब सरकारले काम चाहिँ आफ्नो ढंगले गर्ने, कम्युनिकेट नगर्ने गर्दाखेरि तपाईँले भने जस्तो एउटा नेगेटिभ म्यासेज चाहिँ सरकारको बारेमा निजी क्षेत्रसँग पुगेको छ। तर यसलाई मेट्नको लागि पनि विभिन्न ढंगले सरकारी संयन्त्रहरू क्रियाशील छन् र हुनुपर्छ जस्तो लाग्छ।
1: ऋण प्रवाह नभइरहँदा निजी क्षेत्रमा व्यापार व्यवसायहरू विस्तार नहुँदा पनि तर बैंकको अवस्था चाहिँ स्थिर जस्तो देखिने कि, उहाँहरूले ब्याज दर घटाइराख्नु भएको छ, त्यस पछाडि बैंक चाहिँ नाफामा जाने, यो चाहिँ के हो खास बैंकिङ क्षेत्रको अवस्था के हो?
0: यसो छ, बैंकहरूको नाफाको दर बढेको होइन, नाफा चाहिँ भएको हो, नाफाको बैंकको एकदम इकोनोमिक एक्टिभिटीहरू मोर एक्सपान्सन भएको भए, बढ़िरहेको भए, बढ़ोत्तरी भएको भए के हुन्थ्यो भने पोहोर सालको नाफामा सर्टेन प्रतिशतले बढ़थ्यो, 5-7% 10% जतिले बढ़थ्यो, डिभिडेन्ड क्यापेसिटीहरू बढ़थ्यो होला। बैंकहरू घाटामा गएनन् तर कमाउनु पर्ने जति नाफा कमाएनन् भन्ने जस्तो अवस्था हो अहिलेको। त्यसले गर्दा एउटा कुरा, दोस्रो कुरा, बैंकले चाहिँ कमाईको स्रोतहरूलाई अलिकति डाइभर्सिफिकेसन पनि गरेका छ, उनीहरूले कतिपय ठाउँमा बोन्डहरूमा लगानी गरेका छ, कतिपय ठाउँमा अरू भनौँ न रियल इस्टेटकै कुराहरू पनि होला, कतिपय ठाउँमा साना हिजोका जुन ठूला व्यापारीहरू थिए त्यो लगानी नगरेर केही केही नयाँ खालका व्यापारीहरू पनि अथवा लगानीकर्ताहरू पनि पाइपलाइनमा आइरहेको छ। त्यसले गर्दा 7-8% त कर्जा ग्रोथ पनि भएको छ नि, त्यही 7-8% कर्जा ग्रोथको भरमा कमाएको इन्कम हो भन्ने लाग्छ। त्यो भनेको पर्याप्त होइन विभिन्न हिसाबले इकोनोमी चल्नको लागि।
1: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक एवं अर्थविद डाक्टर रमेश पौडेलजी हुनुहुन्छ। भूकम्पले हामीलाई त्यति प्रभाव पारेन, कोविड महामारी चाहिँ यसको प्रमुख कारक हो, यो अर्थतन्त्र चाहिँ सुस्त हुनु अथवा व्यवसायहरू चाहिँ समस्यामा जानु, बैंक क्षेत्र तथा लिङ्ग हुनु, त्यो विश्वव्यापी समस्या हो कि हामी मात्र यसबाट पीड़ित भएको अवस्था हो, विश्वव्यापी रूपमा हेर्दाखेरि कसरी हेर्ने?
0: दुईटा कुरा मैले क्लियर गरौँ। पहिलो कुरा चाहिँ मैले प्रभावको हिसाबले कोविडमा पाण्डेमिक भन्दा कोविड पाण्डेमिक भन्दा अथवा भूकम्प कमजोरो भन्न खोजे होइन, क्षतिको हिसाबले त हाम्रो दुइटैमा राम्रै क्षति नराम्रो खालको क्षति भएको हो, मोनुमेन्टहरू गुमेका हुन् भूकम्प पनि आदि इत्यादि, तर त्यसलाई रिबिल्ड गर्दाखेरि इकोनोमीमा छिटो रिसिलियन्स भयो, पुनरुत्थान भयो इकोनोमीमा, त्यसले गर्दा त्यसको लङ टर्म इफेक्ट चाहिँ उति बेला 1-2 वर्षपछि सकियो। तर कोविडको चाहिँ अहिलेसम्म छ, अझै कति 2-4 वर्ष जान्छ जस्तो लाग्छ त्यो विभिन्न रूपमा। त्यो किन मैले त्यसो भने भन्दाखेरि कोविड पछि धेरै व्यापारीहरू लोन तिर्न नसक्ने अवस्थामा पुगे र धेरै व्यवसायहरू एकदम स्लिपिङ मोडमा छन् अहिले पनि। तिनीहरूको बारेमा बरू छुट्टै रिसर्च गरेर यति भन्न एउटा आधार हुन सक्ला, त्यो एउटा पाटो हो। र पछिल्लो काल त अब खास गरी इन्धनको प्राइस मूल्य बढेको हुनाले पनि इकोनोमिक एक्टिभिटीहरू साउँदै गए र हाम्रो देशमै एग्रिगेट डिमाण्ड चाहिँ बढेन, नखुम्चे पनि नघटे पनि बढेन। जब एग्रिगेट डिमाण्ड बढेन भन्नुको अर्थ के हो, त्यहाँ रोजगार सिर्जना भएन, त्यहाँ लगानी बढेन, त्यहाँ राजस्व संकलन भएन, त्यहाँ यस्तो बेलामा चाहिँ गर्न के पर्थ्यो, सरकारले मनग्ञ पुँजीगत खर्च गर्न सक्नु पर्थ्यो, त्यो खर्च पनि गर्न सकेन। भनेपछि सरकारले गर्नुपर्ने ठाउँमा खर्च गर्न सक्ने विभिन्न कारणले कोविडकै यो यस्तै बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोपको कारणले पनि गर्न लगानी गर्न नसक्ने अवस्था भयो होइन, इन्धनको मूल्य बढ्यो, त्यसले गर्दा पनि सरकारले लगानी गर्न खर्च गर्ने हिसाबले दिएका ठेक्कापट्टा ठेकदारहरूले काम गर्न नसक्ने अवस्था भयो, त्यहाँ पनि स्लो भयो होइन। अर्को हाम्रो मेकानिजमै पनि कमजोर छ, हाम्रो क्यापेसिटी त्यति दह्रो देखिएन खर्च गर्ने मेकानिजममा, सरकारी संयन्त्र कमजोरै देखियो, त्यो भयो। र प्लस यो के भन्छ निजी क्षेत्र चाहिँ कोविडको महामारीबाट जकडिएको राम्रोसँग तङ्रिन नसकेको जस्तो पनि देखियो, खास गरी दुईटा कारणले, एउटा त्यो पछि विदेशमा पलायन हुने नागरिकहरूको संख्या बढ्यो र एग्रिगेट डिमाण्ड घट्यो अथवा खासै बढेन एउटा, र दोस्रो चाहिँ उनीहरू एउटा सञ्चालन पुँजी र लगानी व्यवसाय गर्न कतिपय व्यवसायहरू एकदम फस्टाउने क्रममा पनि छ नि, डिजिटल ट्रान्जेक्सन गर्नेहरू, अनलाइन ट्रेडहरू, तिनीहरूलाई फेरि लगानीको पूर्वाधार अथवा आधारहरू पनि नभएको हुनाले त्यो ठाउँमा लगानी पनि पुग्न सकेन। भनेपछि एउटा त पहिलादेखि काम गरिरहेका व्यापारीहरूलाई उनीहरूलाई चाहियो कि पर्याप्त पुँजी भएन, किन पुँजी भएन, किन पुँजी चाहियो भन्दा दुईटा कारणले चाहियो, कि त उनीहरूले व्यापारलाई बढ़ाउन चाहँदा पनि पुँजी भएन, अर्को चाहिँ जहाँ जहाँ उनीहरूले लगानी गरेका थियो कोविडको कारणले ती मान्छेहरू तिर्न नसक्ने भए, त्यसलाई कहाँबाट रिकभर गर्ने भन्दाखेरि उनीहरूलाई लगानी चाहिन्थ्यो, त्यो लगानी ब्याङ्कले लगानी

0: गर्दिएनन्। बैंकहरूले गर्दैको स्टिमुलस प्याकेज के हो भन्दाखेरि त्यो बेलाको ब्याज तिर्न नसक्नेहरूलाई त्यो ब्याज जोडेर पुँजीमा, जस्तै 10 करोड लोन थियो भने ब्याज 2 करोड पुग्यो भने 12 करोड लोन बनाइदिएको मात्रै हो। त्यसले त उनीहरूको इकोनोमिक क्यापेसिटी त बढेन। त्यो बढाउने कुरामा हाम्रो सरकारले र राष्ट्र ब्याङ्कले ध्यान दिएन भन्छु म।
1: ऋण बढाउने मात्रै भयो,
0: ऋण बढाउने भोल्युम चाहिँ बढ्यो, कागजमा बढेको देखियो, तर अपारेन्टली त्यो के थियो त भन्दाखेरि ब्याज लगाएर जोडिएको थियो। उनीहरूको हातमा पैसा परेन, हातमा पैसा नपरेपछि त्यो व्यापार बढाउन चाहनेले बढाउन सकेनन् र सञ्चालन मात्रै गर्न पनि उनीहरूलाई पर्याप्त पुँजी भएन, किनकि उठ्ने ठाउँबाट उनीहरूको उठेन, त्यो कारणले चाहिँ गयो होइन। यस्तो अवस्थामा त्यो अवस्था चाहिँ भूकम्पले भन्दा कोभिडले बढी देखायो, त्यसले गर्दा मैले कोभिडको इफेक्ट चाहिँ नेगेटिभ बढी भयो इकोनोमीमा भन्ने सन्दर्भमा कुरो जोडेको हो भन्ने लाग्छ। अब यो अवस्थामा गर्ने के हो भने जानेर प्रब्लम छ त्यही नै हिट गर्ने हो। भनेपछि त्यस्तो व्यापारीहरूको संख्या कति छ? मलाई लाग्छ अहिले पनि 70% जति डिफल्टर कोभिडको कारणले छन्। तिनीहरूलाई बोलाएर सोधेर के सुविधा दियो भने तिमीहरूले हिजोको जस्तो बिजनेस गर्न सक्छौ भनेर न राष्ट्र ब्याङ्कले सोधेको छ न अर्थ मन्त्रालयले सोधेको छ। सोधिन त पर्यो नि त, त्यत्रो ट्याक्स दिने त्यस्तो होइन, 50 लाखौं मान्छेहरूलाई रोजगार दिने व्यवस्थालाई सोध्नु पर्दैन? त्यो त कहीँ न कहीँ त होला नि त। मैले यो सरकारले मात्रै गरेन भनेको छैन, भयो त्यहाँ कुनै पनि सरकारले गरेन। त्यसपछि कोभिडपछि त नेपालमा 6-7 सरकार बन्यो होला नि, 5 बनेको अरे सायद होइन, कसैले पनि गरेन भने त्यो गर्नु पर्थ्यो भन्ने कुरा हो मेरो।
1: तर अब पछिल्लो समय सरकारले अलिकति यो सबै विषय बुझेर नै निजी क्षेत्रसँग अलिकति नजिक हुने सम्वादको चाहिँ प्रक्रिया चाहिँ अघि बढायो भन्ने त्यो सन्देश चाहिँ छ,
0: त्यो सन्देश चाहिँ छ। प्रधानमन्त्रीज्यूले पनि अलिकति इन्ट्राक्सन चाहिँ गर्नु भएको छ, त्यो मेसेज लान खोजिएको छ, अझै गइसकेको छैन भन्ने लाग्छ मलाई। एउटा अर्को चाहिँ अब थाहा छैन कहीँनिर अर्थमन्त्री र प्रधानमन्त्रीको बीचको सामञ्जस्यता राम्रो भएन भन्ने म्यासेज चाहिँ बढी बजारमा गएको छ। त्यो म्यासेज किन गयो कसरी गयो मलाई थाहा छैन, तर त्यो म्यासेज जानु हुन्थेन। एउटा कहीँ कतै उहाँहरूले गर्ने एक्टिभिटीहरूले पनि त्यस्तो देखायो कि नदेखिनु पर्थ्यो होइन। अब जबसम्म यो अर्थतन्त्र चल्ने भनेको पोलिटिकल इकोनोमी हो, त्यो राजनीतिसँग नि सरकार राख्छ र लगानीकर्ताहरूले एक खालको कन्सिस्टेन्सी चाहन्छन् र 5 वर्षलाई भनेर आएको पार्लियामेन्ट राम्रो भएको सरकार बनिरहेको बेलामा पनि अब बजारमा यो खालको रिमोर आउनु होइन, तालमेल मिलेन वा अर्थमन्त्री र प्रधानमन्त्रीको बीचमा असामञ्जस्यता छ भन्ने कुराले उहाँहरूले दिन खोजेको पोजिटिभ म्यासेज चाहिँ राम्रोसँग तर सर्कुलेट हुन सकेका छैन। यो कुराले पनि लगानीकर्ताहरूमा कहीँ न कहीँ विरोधाभास वा अप्ठ्यारो वा हिचकिचावट चाहिँ देखिन्छ, एउटा कुरा। अर्को कुरा के छ भन्दाखेरि पुँजी बजार प्रति पनि अब सरकार र पुँजी बजारमा लगानीकर्ता प्लस अरू सबै स्टेक होल्डर भनौँ त्यो कहिले पनि उत्साह भएन। नयाँ सरकार आएदेखि नै एक हप्ता जति यसो ग्रीन जस्तो भएको थियो, यो सधैँभरि बढ्नुपर्छ भन्ने होइन, तर सधैँभरि घट्नु पनि राम्रो होइन। त्यसलाई चाहिँ अलिकति के गर्दा त्यसको रिफर्म बढी हुन्छ भन्ने कुरामा ध्यान पुगेन। यद्यपि सरकारलाई अब यो पेट्रोलियम पोर्टर्सको समस्या, त्यसपछि इमिडिएटली यो होइन प्राकृतिक प्रकोपहरू, अब बर्खाको याम छ, फेरि तुरुन्तै अब चाडपर्वको कुराहरू पनि आउँछ, यो ठूलो खालको प्रेसर चाहिँ छ। तर त्यति हुँदा हुँदै पनि एउटा मेकानिजमै बनाएर अर्थतन्त्रले कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्रीको तह र अर्थ मन्त्रालयको तहबाटै, सरकारकै तहबाट सोचिनुपर्छ भन्ने लाग्छ मलाई।
1: अर्थतन्त्रलाई चलामान बनाउने मुख्य यो कार्यकारी अथवा संयन्त्रको रूपमा रहेको राष्ट्र बैंक चाहिँ, राष्ट्र ब्याङ्कको भूमिका पनि अलिकति त्यति भरपर्दो, सरकार जसरी उत्साहजनक ढंगले आयो, जस्तो मौद्रिक नीतिको कुरै गर्दाखेरि पनि कर्मकाण्डी मात्रै आयो भन्ने आलोचना पनि भयो। गवर्नर लगायत यो समग्र संस्थाले नै अलिकति द्रुत गतिमा काम नगरेको भन्ने गुनासो पनि छ।
0: अब यसमा यस्तो छ, एउटा त हामीसँग चाँदैमा सबै कुरो भइ पनि हाल्दैन, साधन स्रोतको पनि सीमितता छ। अब सबै कुरो राष्ट्र ब्याङ्कले लिबरलै छोडिँदाखेरि फेरि ब्याङ्कहरूले के गर्छन् भन्ने अर्को प्रवृत्ति पनि समस्या त हो। फेरि राष्ट्र ब्याङ्कले चाहँदैमा सबै कुरो हुँदा पनि हुँदैन, किनकि मोनिटरी पोलिसी भनेको फिस्कल पोलिसीलाई सपोर्ट गर्ने एउटा मेकानिजम हो भन्छु म। मोनिटरी पोलिसी आफै लिड गरेर सबै अर्थ वा फिस्कल पोलिसीलाई ओभरटेक गरेर जान सक्ने स्थिति पनि हुन्छ जस्तो लाग्दैन हाम्रो भ्यूमा एटलिस्ट होइन। अरूले त्यो भन्लान् तर मैले त्यो गर्नुपर्छ भन्दिनँ, किन भन्दाखेरि म त्यो एप्रोचमा विश्वास गर्छु कि मोनिटरी पोलिसीले फिस्कल पोलिसीलाई सपोर्ट गर्नुपर्छ भन्ने मान्यता राख्छु, किनकि निर्वाचित निकाय हो, लिड चाहिँ फिस्कल पोलिसीले नै गर्नुपर्छ भन्ने हो, अथेन्टिक हो। गर्न नसकेको कुरामा कानेर भन्दाखेरि मैले अहिले भने जस्तै निजी क्षेत्रको मनोबल विकासको लागि कोविडको इम्प्याक्टलाई न्यूनीकरण गर्नलाई के गरियो त जे गरियो त्यो पर्याप्त भएन भन्ने कुरा चाहिँ साँचो हो त्यसलाई अब राष्ट्र ब्याङ्क एक्लैले त्यो गर्न नसक्ने हो हिजोको डिफल्टरहरूलाई पुनर्परिभाषित गर्न नसक्ने हो भने अर्थ मन्त्रालयको टिमलाई समेत इन्भल्भ गरेर एउटा नयाँ मेकानिजम बनाएर उनीहरूलाई यो कारणले दस वर्षसम्म एउटा छुट्टै मेकानिजम हो पाँच वर्षसम्म छुट्टै मेकानिजम दिएर उनीहरूलाई मोटिभेट गर्न सक्यो एउटा त्यो पाटोमा चाहिँ ध्यान दिनु पर्यो होइन अर्को चाहिँ यो खास गरी यो कमर्सियल यो के भन्छ यो अदालतहरू यो खास गरी आर्थिक लेनदेनको मुद्दाहरू पनि चाँडो टुङ्गा उपभोक्ता अदालत मात्रै होइन उपभोक्ता भन्नाले कन्ज्युमर्स राइटको कुरा मात्रै भयो आर्थिक लेनदेनसँग सम्बन्धित मुद्दाहरू चाहिँ छिटो फर्छोट गरिदिने मेकानिजम पनि चाहियो हामीसँग त्यो भएन त्यसले गर्दाखेरि समस्या कानेर भइदियो भन्दाखेरि नेपालमा गएर व्यवसाय गर्दाखेरि आर्थिक लेनदेनमा मुद्दा पर्यो भने भासिन्छ बिसौँ वर्ष लाग्छ भन्ने भएपछि कुन चाहिँ आएर नेपालीले लगानी गरिदिन्छ विदेशीले होइन नेपाली एनआरएनहरूले पनि लगानी गर्न हिचिचाउने अवस्था भयो त्यसले गर्दाखेरि यहाँ के हुनु पर्यो भने लगानी सुरक्षित छ र तिमीहरूले कमाएको पैसा राम्रोसँग लैजान सक्छौ है भन्ने वातावरण हामीले बनाउनु पर्यो त्यो व्यवहारबाट विश्वास नदिलाएसम्म वैदेशिक लगानी पनि आउँदैन हाम्रो लगानीकर्ताले लगानी पनि बढाउँदैन यो पाठमा चाहिँ हामीले सोच्नै पर्छ किनकि फरेक्स जम्मा गरेर र लोनेबल फण्ड ब्याङ्कमा जम्मा गरेर देश धनी हुँदैन
1: अब यो अर्थतन्त्र सुस्ताउनुको पछाडि जुन यो के भन्छ सहकारीहरू समस्याग्रस्त भनिन्छ अहिले सरकारले ऋणीहरूको ऋण फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरिराखेको अवस्था छ यसमा यो कारक कति देख्नुहुन्छ यहाँले
0: सहकारीहरू पनि प्रब्लममा छन् किन भन्दाखेरि सहकारीमा हिजो कुनै एउटा टेन्डेन्सी थियो कि धितुर नराखिकन ऋण दिने किनखेरि त्यो त ऐँचो पैँचो खर्च पर्छ चलाउनको लागि हो सहज तरिकाले बचतकर्तालाई ऋण दिनुपर्छ भन्ने मान्यता पनि थियो त्यो मान्यता चाहिँ कति बेलासम्म ठिक थियो भन्दाखेरि साना साना ऋणहरू दिनको लागि ठिक थियो तर हामीले त के गर्यौँ भने सबै सहकारीहरूले जतिसुकै ठूलो घरमा कारोबार गरेर देशलाई ब्याङ्कको तरिकाले जाँदाखेरि भएको समस्या हो ऋण दिन चाहिँ ब्याङ्कको तरिकाले दिए तर धितो चाहिँ ब्याङ्कको तरिकाले राखेनन् धेरै असहकारीहरूको समस्या त्यही छ अहिले त्यो त्यति बेलाको विद्यमान परिस्थितिलाई ठिक ढंगले ह्यान्डल गर्न नसक्दाखेरि भएको हो होइन त्यो कारणले पनि सहकारीहरू समस्या छन् तर त्यो सबैको भोलुम चाहिँ मनज्ञ छैन भन्छु अर्थतन्त्रलाई डाइरेक्ट प्रभाव पार्नको लागि त्यसले गर्दा हुन त्यस्तो भएको भए त जस्तै अब पैसा जति गएर फस्यो त्यसले गर्दा कारोबार भएन भन्ने हो भने त कमर्सियल ब्याङ्कमा त वाणिज्य ब्याङ्कहरूमा जम्मा भएको पैसा त लगानी भएको छैन नि त लगानी गर्ने वातावरण भएको भए त त्यो पैसा त लगानी हुन्थ्यो र त्यसले कहीँ न कहीँ रिटर्न दिन्थ्यो होला त्यही त सहकारीको कारणले मात्र यो सुस्थता आएको होइन हामीले चाहिँ वास्तवमा लगानीकर्ताहरूको मनोबल बढाउन नसकेकै हुनाले यो समस्या भएको हो लगानीकर्ताको मनोबल बढाउन सकेको भए धितो नराखिकन हिजो सहकारीबाट लोन लिए कहीँ घर डुब्यो भने पनि अर्को ठाउँबाट लोन लिएर कारोबार गर्न सक्थे नि त तर त्यो निर झन् ठूलो समस्यामा परिन्छ भन्ने चेत चाहिँ लगानीकर्ताहरूमा भयो त्यही कारणले लगानीको माग बढेन लगानीको माग बढाउनलाई हामीले राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयको टिमले साँच्चै एक्सर्साइज गरेर जानै पर्ने जस्तो देख्छु मैले त्यो नगर्ने भने त्यसमा इन्भेस्टमेन्ट हुँदैन इन्भेस्टमेन्ट अवश्य इकोनोमिक एक्टिभिटीज फर्स्ट आउँदैन अर्थतन्त्र बढ्दैन
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज हामी कार्यक्रम बदलिदो नेपालमा राष्ट्र ब्याङ्कले हालै निकालेको चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक तथा वित्तीय स्थिति अर्थतन्त्रका सूचक बजारमा बढ़दो मूल्य वृद्धि र समग्र अर्थतन्त्रको अवस्थाबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डाक्टर रमेश पौडेलसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक तीन महीना तीर्नुहोस् सात महीना चलाउनुहोस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5700 मा साथ ही क्यारो टीवी ऐप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुने छन्
4: कृषि मन्त्र नार्क सँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ यूरिया मलको प्रयोग नगरौं असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सतर्कता अपनाऊ

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क। तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अर्थतन्त्रका आन्तरिक सूचक र बाह्य अवस्था एवं समग्र आर्थिक गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक अर्थविद डाक्टर रमेश पौडेल, उहाँ राष्ट्रिय योजना आयोग का पूर्व सदस्य पनि हुनुहुन्छ। फेरि पनि स्वागत छ तपाईलाई उज्यालो रेडियो नेटवर्कमा।
1: धन्यवाद हृदय रिमालजी।
0: बजारको अवस्थातिर जाउँ। अहिले यो बाह्य सूचकको कुरा त हामीले गर्यौं, तर उपभोक्ताको भान्सा चाहिँ अत्यधिक महँगो भएको भन्ने चाहिँ गुनासो छ सबैलाई। तपाईँ हामी पनि यसबाट प्रताडित छौं।
1: एकदमै राम्रो र सान्दर्भिक प्रश्न पनि ल्याउनु। हामी अब एकछिन त्यही सन्दर्भमै कुरा गरौं जस्तो लाग्छ। जस्तै मैले आज लगातार एक हप्ता जति भयो थुप्रै ग्यासको बुलेटहरू काठमाडौँ आइरहेको देखेको छु। त्यो सानो गाडीहरूमा पनि भन्नाले यो सानो के भन्छ हामीले युटिलिटी भ्यान भन्छौँ क्या, होइन, पछाडि ढालामा 50-30-30-40 त्यो के सिलिन्डरहरू बोकेर हिँड्ने गाडीहरू यत्र भेटिन्छन्, जीप जस्तोमा, अनि ठुल्ठूलो ट्रकहरूले पनि ग्यास बोकेको देखिन्छ। विभिन्न कम्पनीको, सिद्धार्थ कम्पनीको, सागर कम्पनीको, अरू विभिन्न कम्पनीको, होइन, जति पनि कम्पनीहरू छन् गाडीहरू आइराखेका छ, तर उपभोक्ताले ग्यास पाएको छैन, मेरो घरमा पनि ग्यास छैन, होइन। यो भनेको चाहिँ के हो भन्दाखेरि गभर्नेन्सको क्वालिटी नभएकै देखियो, किनकि ग्यास छ व्यापारले होल्ड गरेको देखियो। अब यसलाई कतिपयले पोलिटिक्ससँग गाँच्छन्, हिजोका पालिका पुराना पार्टीहरूसँग अफिलिएटेड आदि इत्यादि भन्ने हिसाबले चाहिँ पनि मिडियाहरूले, कतिपय सांसदहरूले पनि पार्लियामेन्टमा बोलेको देखिन्छ। तर त्यो पनि किन बेटेको भन्दाखेरि शासन सत्ता त अहिलेको सरकारसँग छ, जुनसुकै पार्टीको होस् त्यसलाई नङ्गाउन त सकिन्छ। ग्यासलाई त तिमीले होल्ड गर्ने तर नबेच्ने किन गरेका हो भनेर जरिमाना गर्न सकिन्छ। त्यो भएर संयन्त्रले नै गभर्नेन्सको पाटोबाट कहीँ न कहीँ जसरी ध्यान दिनुपर्ने हो त्यो ध्यान दिन नसकेको जस्तो मलाई चाहिँ त्यो अनुभूति भएको छ कि सरकारले ग्यास उपलब्ध बनाएको छ, बजारमा गाडी पनि गुडिरहेका छन्, तर सम्बन्धित विक्रेताले हामीलाई ग्यास दिन सकेका छैन। सबैको भान्साको समस्या हो यो। तर नेचुरल समस्या के हो भन्दाखेरि इरान र इजरायल वा अमेरिकाको वारको कारणले गर्दा पेट्रोलियम प्रोडक्टको मूल्य घटेको छैन विभिन्न कारणले। इन्डियाले पनि हामीलाई त्यो ढङ्गले घटेको अनुसार घटाएको छैन होला। अब हाम्रो आयल निगमको घाटा पनि टन नै छ, त्यसले गर्दा यो पेट्रोलियम प्रोडक्टको मूल्य घटाएको छैन, त्यो नघटुन्जेल हाम्रा मूल्यको चाप चाहिँ पर्ने नै भयो। तर समहाउ यो 5-6% हाराहारीमै राष्ट्र ब्याङ्कले उल्लेख गरेका छ, यसबाट त्यति धेरै आत्तिनु पर्ने चाहिँ होइन। र आशा के छ भने छिटै यो पेट्रोलियम प्रोडक्टको मूल्य एक महिनाभित्र अलिक घट्छ कि भन्ने छ, यदि लडाईँ थप चर्किएन भने। तर यस्तो अवस्थामा हामीले ध्यान दिनुपर्ने के भने प्राइभेट सेक्टरले खर्च गर्न नसक्ने, जनताको घर चाहिँ किचन चाहिँ महँगो हुने भइसकेपछि बजारमा यो अलिकति सरकारले गर्ने खर्च बढाउन सकेको भए राम्रो हुन्थ्यो। अब त्यसको लागि अहिले अब यो भोटेकोसीको कारणले पुननिर्माणको काम पनि अब रफ्तारमा जान सक्नुपर्छ जस्तो लाग्छ एउटा, र सहयोग परिचालनको हिसाबले पनि ठिकै खालको सहयोग आएको छ हाम्रो कोषमा, होइन। अर्थतन्त्रका वास्तवमा त्यो रिजनको त भोटेकोसीको कारणले मलाई लाग्छ 10-12 पालिकाहरू त एकदमै अप्ठ्यारो स्थितिमै छन्। तिनीहरूलाई कसरी रिभाइभ गर्ने, पूर्वाधारलाई हिजोको अवस्थामा कसरी ल्याउने भन्ने अर्को चुनौतीको बीचमा पनि सरकार छ। र हामीले धेरै आशा गरेको हाइड्रो इलेक्ट्रिसिटी भित्रको मोडालिटीलाई पनि कहीँ न कहीँ पुनर्विचार गरेर जानुपर्छ होला, किनकि धन्य धन्यै अब त्यो क्याचमेन्ट एरियामा उत्पादन हुने विद्युत भनौँ न हाम्रो करिब करिब 20% हाराहारी जस्तो देखियो, होइन। त्यो एकै ठाउँ त्यसरी कन्सन्ट्रेट गर्दाखेरि त्यसले एक पछि अर्को प्रलय अथवा भनौँ न बाढीको कारणले वा अरू यस्तै क्षतिको कारणले के अरे दुर्घटनाहरूको कारणले गर्दा हुने क्षति चाहिँ मनग्य देखियो एउटा। र अहिले त अझ एक हिसाबले भन्यो भने रेस्क्युकै काम राम्रोसँग सकिएको छैन, प्लस हिजो त्यो क्षति भएको जमिनहरूलाई कसरी वर्गीकरण गर्ने, नक्साङ्कन कसरी गरिदिने, ती नागरिकहरूलाई कहाँनिर सेटल गर्ने, त्यो कुरामा पनि हामी अब सरकारको मेकानिजम अल्झिनुपर्ने छ। भनेपछि यस्तो अवस्थामा कन्टिन्जेन्सी पर्पोजबाट काम गर्नुपर्ने एउटा टिम र रेगुलर इकोनोमिक एक्सपान्सनको पाथमा गर्नुपर्ने कामको बीचमा एउटा डेभिएसन क्रिएट गरेर फरक देखाएर अर्थ मन्त्रालयले त्यो कामको नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ मलाई होइन र फाइनान्सियली पर्सपेक्टिभबाट हेर्ने कुरामा चाहिँ अब जस्तै भनौँ न केही केही ब्याङ्कको ब्रान्चहरू बन्द भएको होला त्यो त मोरलेस अहिले बाँचेको मान्छेहरूलाई डिजिटल क्युआर कोड आदि इत्यादि मार्फत पनि गइसक्या होला त्यसले त्यति ठूलो असर परिहाल्दैन होला जस्तो लाग्छ अर्को चाहिँ विद्युत पनि बरु पोलहरू छिटो व्यवस्थित गर्न सकिएला तर खानेपानीहरू व्यवस्थित गर्न गाह्रो होला भनेपछि पहिलो चुनौती त के हो भने त्यहाँको जनजीविकालाई कसरी नर्मलाइज गरिदिने अहिले त अझ त्यहाँ महामारीकै डर छ कति होइन घरपालुवा पशुहरू मरेका छन् कतिपय मान्छेहरूकै लास कुहिने सड्ने बिग्रिने अवस्थामा छ त्यसले अर्को प्रकृति प्रकोप वा होइन दुर्घटना निम्ताउन सक्छ त्यसको क्षतिलाई कसरी न्यूनीकरण गर्ने यावत कुराहरूमा चाहिँ सरकारले एकैचोटि काम गर्नुपर्ने भएको हुनाले त्यो मेकानिजममा ध्यान दिनु पर्यो त्यो चाहिँ स्थानीय पालिकाहरूले प्रदेशको सरकारले र केन्द्रीय सरकारले पनि का पनि विभिन्न मन्त्रालयहरू एकैचोटि मिलेर काम गर्नुपर्छ होला र अर्को चाहिँ मैले देखेको समन्वयको समस्या पनि देख्छु कतिपय ठाउँमा जस्तै बाटोको एउटा समस्या छ बिजुलीको अर्को समस्या छ खानेपानीको अर्को समस्या छ टेलिकम्युनिकेसनको अर्को समस्या पनि जति पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरू छन् तीहरू एकापसमा मिलेर कोअर्डिनेटेड भएर काम गरिदियो भने यो छिटो समाधान हुन सक्ला नभए भने यसको ल्याग इफेक्ट चाहिँ अर्को कोविडको जस्तो दुई तीन चार वर्षसम्म पनि जान सक्छ त्यसले गर्दा पुनर्निर्माणलाई पुनर्व्यवस्थित गरेर लानुपर्छ होला एउटा अर्को चाहिँ बस्तीलाई पुनर्व्यवस्थित गर्नु पनि जरुरी छ जुन ठाउँमा राज्य पुग्दैन राज्य पुग्न समय लाग्छ त्यो ठाउँको बस्तीलाई नयाँ ठाउँमा त सार्नु पर्यो तर कसरी सार्ने उसको रोजीरोटीलाई कसरी ग्यारेन्टी गर्ने उसलाई के गर्न लगाउने सारिएको मान्छेलाई होइन घर मात्र बनाइदिएर पनि सोल्युसन छैन उसको दैनिक जीवारा के भन्छ जीवन गुजारा गर्ने माध्यम चाहियो उसले कहाँ गएर जागिर गर्छ अथवा कस्तो खालको व्यापार गर्छ वा केटाकेटी कहाँ पढाउँछ वा होइन राज्यको मेकानिजमलाई उसले कसरी सम्पर्क गर्छ ती सबै कुराको व्यवस्था व्यवस्थित गरेर मात्रै पुनर्व्यवस्थापनको बारेमा सोच्नुपर्छ होला क्षणिक बाहेक दीर्घकालीन हिसाबले यो कुरामा पनि सरकारले ध्यान दिनुपर्ने हो जस्तो लाग्छ र हामीसँग अप्ठ्यारो मात्रै छैन कतिपय ठाउँमा यसलाई हामीले राम्रोसँग ट्याकल गर्न सक्यौँ भने सजिलोपन पनि आउला त्यो भनेको चाहिँ अब अहिले यो खास गरी क्लाइमेट क्राइसिसको कारणले जति पनि समस्या आएको छ यो बारेमा विश्व चिन्तित छ विभिन्न देशका पार्लियामेन्टहरूले आवाजहरू उठाइरहेका छन् पार्लियामेन्टहरूले बोलिरहेका पनि छन् र हाम्रो सामान्य प्रधानमन्त्रीज्यू पनि अब संयुक्त राष्ट्रसङ्घको महासभामा यही कुरा इस्यु लिएर नै जाँदै हुनुहुन्छ यो कुराबाट नेपाल एउटा लाइमलाइटमा दुःख वा सुख दुईटै कारणले आएको देखिन्छ र क्लाइमेटसँग सम्बन्धित क्राइसिसमा हिमाल बच्यो भने समुद्र बच्छन् र हिमाल र समुद्र दुईटै बच्यो भने मात्रै पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने जुन कि म्यासेज हो त्यो म्यासेज दिनको लागि एउटा राम्रो अपर्च्युनिटी पनि हो भन्ने लाग्छ र त्यसरी लान सक्यो भने हामीले संयुक्त राष्ट्रसङ्घको क्लाइमेट फण्डबाट पाउने अरू विकसित राष्ट्रहरूबाट क्षतिपूर्ति वा क्षतिपूर्ति मात्रै नभनौँ क्षतिपूर्ति भन्दा उहाँहरूलाई बाध्यता जस्तो होला तर उहाँहरूकै प्रोटेक्सनको लागि पनि हामीले यो ग्लेसियर मेल्ट डाउन नहुने खालको हिमालहरू जोगाउने खालको जंगलहरू जोगाउने खालको एउटा सभ्यतामा छिर्नुपर्नेछ हो त्यो कुरालाई चाहिँ अलि स्पिरिट गर्न सकियो अलि ऱ्यापिडली त्यो त्यसमा कन्सन्ट्रेसन बढाउन सकियो भने त्यो चाहिँ आगामी जेनेरेसनको लागि पनि महत्वपूर्ण काम हुन्छ र सरकारले यसमा ध्यान दियोस् भन्ने चाहन्छु म
0: अहिलेसम्म सरकारी कोषमा राहत रकम विभिन्न संघ संस्था व्यक्ति लगायतबाट 15 अर्ब भन्दा माथि पुगेका छ तर त्यहाँ अब खर्चको हिसाबमा सरकारी आकलनमा झण्डै 7-8 खर्बको आसपासमा 6-7 खर्ब कति यति चाहिँ भन्ने छ त्यसभित्र तत्काल आवश्यक बनाउनु पर्ने पूर्वाधारहरू के हो र दीर्घकालीन रूपमा पछि पनि विस्तारै गर्दा हुने चाहिँ के हुन सक्छ त्यस्तो
1: एकदम राम्रो प्रश्न उठाउनु भयो मैले अहिले पनि एउटा प्रसङ्ग भनेको छु सरकारले रकम जम्मा गर्नु सफलता होइन त्यो दयाको रूपमा पनि आउँछ त्यसलाई बुद्धिमत्तापूर्ण ढंगले खर्च गर्नु नै सफलता हुनेछ कोषमा पैसा जम्मा छ तर खर्च भएन भने सरकारको त्यो असफलता भन्छु म जुट्नु पनि आफैमा ठूलो कुरो हो तर त्यसलाई ठिक ढंगले खर्च गर्नु पर्यो नम्बर एक दोस्रो चाहिँ तपाईँले भनेको सन्दर्भमा यो जति पनि पैसा आएको छ यो रेस्क्यू र इमर्जेन्सी म्यानेजमेन्टको लागि आएको पैसा हो यसलाई चाहिँ पूर्वाधारमा त्यहाँ खर्च गर्छु भनेर सरकारले जोगाउनु पर्ने छ जस्तो मलाई लाग्दैन, किनकि 20 अरब जम्मा भएको भए पनि हाम्रो धन्नधनै 7-8 खरब त खर्च भयो भनेर भनेकै छौँ, तर म त यसको नेट खर्च चाहिँ 10 खरब भन्दा बढी लगानी नगरिकन यो बढ्नेवाला छैन भनेपछि त्यो 10 खरबको लगानीमा सरकारले बचाएर 20 अरबबाट त पूर्वाधार बढ्नेवाला छैन, चट्नी बराबर पनि हुँदैन।
0: त्यसले गर्दा
1: व्यक्तिको त अझ गाह्रो छ भनेपछि सरकारले 7-8 खरब भने पनि मैले मोटामोटी 10 खरब भन्दा बढ़ी जान्छ यो बनाउनलाई पुरानो अवस्थामा ल्याउने वा त्योभन्दा राम्रो स्तरमा ल्याउने भन्नको लागि म त शुरूदेखि नै 10 खरब भन्दा माथि जान्छ भन्नेमा छु। एउटा अर्को चाहिँ बनाउनु पर्ने कुरामा चाहिँ दुईटा कुरा हामीले ध्यान दिउँ, हिजोको जस्तै बनाउने कि हिजोको भन्दा राम्रो बनाउने भन्दा डेफिनेटली राम्रो बनाउने, कुन अर्थमा राम्रो भन्दा पूर्वाधार अलिकति आधुनिक पनि हुनु पर्यो, त्यसले प्रोडक्टिभिटी बढाउनु पर्यो एउटा, त्यो भन्दा बित्तिकै खर्चै बढ्नुपर्छ भन्ने छैन। अर्को हाम्रो निर्माणको प्रविधिमा पनि कहीँ न कहीँ सोच्नु पर्यो, किनकि आखिर बेली ब्रिजले 10-15 वर्ष धान्छ भने होइन हामीले बेली ब्रिजै लिएर जाम न त, ठूल्ठूला भद्दा पुल किन बनाउनु पर्यो र दोहोरो गाडी एक बगाएर लानु रहेछ, बेली ब्रिज पनि बगाउने नै हो त्यो पनि बगाउने नै हो भने खर्च चाहिँ कुनमा बढी लाग्छ भन्दाखेरि हामीले प्राक्टिस गरिरहेका ठूला भद्दा पुलहरूमा लागिराखेका छौँ भने निर्माणको प्रक्रिया पनि कस्तो हुनु पर्यो, छरित हुनु पर्यो र सुविधाजनक हुनु पर्यो, वर्षौं लाएर एउटा पुल बनाएछ एउटा बाढी आएर भर्काएर लान्छ भने त बरु 2 महिनामा बनाउने बेली ब्रिज गरौँ लै त्यही लैजान्छ भन्ने ढङ्गले सोच्नुपर्ने होला, त्यो खालको पूर्वाधारमा हामीले अलिक छिटो र छरितो खालको पूर्वाधारमा हामीले जोड गर्नुपर्छ होला। अर्को कुरा होइन र साँगुरा बाटाभन्दा फराकिला बाटा, गरुङ्गा पुलभन्दा हलुका पुलमा हामीले ध्यान दिनु पर्यो र गाडी पनि कस्तो खालको पुलमा कस्तो कस्तो खालको गाडी चल्ने, सबै ठाउँ सिमेन्टेड पुलहरू जरुरी छैन भन्ने त देखियो नि त, हो यो मोडालिटीबाट हामीले पूर्वाधारमा सोच्नुपर्छ एउटा। दोस्रो चाहिँ बस्ती विकास गर्दाखेरि राज्यको स्ट्यान्डर्ड टाइम कति हो क्राइसिसकै बेला पुग्ने, 10 मिनट हो कि 15 मिनट हो कि आधा घण्टा हो, त्यसलाई मापदण्ड बनाएर बस्तीको विकास गरौँ जससँग उनीहरूको लिङ्केजहरूलाई पुनर्स्थापित गर्न पनि सकियोस्, रोजीरोटीको पनि उनीहरूलाई लान सकियोस्, त्यही ढङ्गले स्कुलहरू बनाउन सकियोस् होइन, त्यो पाटोबाट ध्यान दिनुपर्छ। बाढी एकचोटि आयो अर्को 50 वर्ष आउँदैन, 50 वर्षमा देखा जाला भन्ने हिसाबले प्लानिङ गर्नु भएन, आउँ त रहेछ त प्रलयहरू भने ठुल्ठूला बस्तीहरू चाहिँ को बारेमा हामीले सोध्नुपर्ने भयो, यो ठाउँमा प्रलय आयो भने के हुन्छ त एउटा। अर्को चाहिँ हामीले साइन्स एन्ड टेक्नोलोजीमा लगानी गरेर अहिले पनि यो प्राकृतिक प्रकोपहरूको इन्डिकेटरहरू चाहिँ छ एप्सहरू पनि, तर त्यसले हाम्रो यो अहिलेको भोटेको शीत फ्लड फ्लास फ्लडलाई इन्डिकेट गर्न सकेन, सूचित गर्न सकेन, भनेपछि त्यसमा लगानी गरेर त्यो म्याग्निच्युड भन्दा माथिको नगर्ने भएको हुनाले गरेन, ठूलो आइदियो नि त, हामीले सोचे भन्दा पनि ठूलो आएको हुनाले सूचित गर्न सकेन भने त्यो भोल्युम र क्यापेसिटी पनि बढाउनु पर्यो एउटा। अर्को चाहिँ कस्तो खालको विपत्तिलाई कुन खालको सूचना पर्दा प्रवाह गर्ने, होइन सामान्य बाढी आएकोलाई गर्ने सूचना र यस्तो विपत्ति आएकोलाई गर्ने सूचना एउटै जस्तो भए र मान्छेहरू कन्फ्युजन भएर पनि मान्छेहरू त मरे नि, भोलिका दिनमा यो हुनु भएन, सूचनाको प्रवाहको मेकानिजम पनि तहत अनुसार फरक गर्न पर्यो होइन, सामान्य बाढी आउँछ भन्ने ढङ्गले लिदिए आउने बेलामा होइन प्रलय नै आइदियो, बाढी भनेको चाहिँ सामान्यत 10-15-20-25-30 मिटर अग्लो हुनुपर्ने, यहाँ आइदियो 160-200 मिटर अग्लो, त्यो भएपछि मान्छेहरूलाई त्यो उम्किने स्थिति पनि भएन र क्षति ठूलो भयो त्यो पाटो एउटा। अर्को चाहिँ मैले देखेको इको सिस्टम इकोनोमिक सिस्टम भित्रको एउटा इको सिस्टम हुन्छ नि त, जस्तै कस्तो थियो भन्दाखेरि खोलापारी र खोलाबारी कृषकहरूले तरकारी फलफुलहरू उत्पादन गर्थे, मलेखुमा ल्याएर बेच्थे फर इक्जाम्पल होइन, अब अहिले त अब बेली ब्रिज बनेर वा झोलुङ्गे पुल त एउटा त बनिसक्यो क्या अरे सायद, त्यसले गर्दा अलिकति मान्छेहरू मान्छे त हिँड्न सक्ने होला नि, गाडीहरू त आउन सक्ने स्थिति बन्दैन, गाडी वाइजाई गर्नको लागि त वैकल्पिक बेली ब्रिज टाइपको बन्न अझै 1-2 हप्ता 1 महिना जतिमा बन्ला जस्तो लाग्छ मलाई, यो खालको रफ्तार मेन्टेन भयो भने पनि त्यो बीचमा तिनीहरूलाई इको सिस्टमलाई कसरी लिङ्क गर्न सकिन्छ त भन्दाखेरि त्यही इन्स्टल गरेर त्यहाँभन्दा तलबाट ठूला ट्रकहरू प्रयोग गरेर होइन मलेखु अथवा त्यहाँभन्दा माथिल्लो पुल कहीँ प्रयोग गरेर ल्याउनु पर्ने होला, त्यो लाइनमा काम गर्ने एजेन्सीहरू चाहिँ हाम्रोमा रहेनछन् भन्ने देखियो कि एउटा क्राइसिस आउँदा बित्तिकै सप्लाई चेनमा प्रब्लम आइहाल्ने होइन, अनि कृषकको खेती नष्ट हुने त्यसलाई इन्सुरेन्सले पनि कभर नगर्ने बजारले पनि कभर नगरिदिने समस्या देखियो, भनेपछि हिजो पनि त्यही समस्या आयो हामीले सुधार गरेनौ, आज पनि त्यही समस्या आइरहेको छ हामीले सुधार गर्दैनौँ भने त हामीले कहिले पनि सुधार्दैनौँ, भनेपछि अब उपरान्त पुलहरू एउटा पनि नबन्दाखेरि सप्लाई चेनलाई कसरी मेन्टेन गर्ने भन्ने वैकल्पिक एउटा विकल्प पनि हामीले सोध्न पर्ने रहेछ भनेपछि प्रत्येक खोलाको बीचमा डाँडाहरूमा वा खोचहरूमा साना स्मल अर्बन एरियाहरू डेभलप गर्नुपर्ने होला त्यो हिसाबले पनि प्लानिङ पर्सपेक्टिभबाट सोच्नुपर्छ जस्तो लाग्छ सो द्याट पछि आउने यस्ता क्राइसिसहरूको बेलामा त्यो मेकानिजमले काम गर्न सकोस् भनेपछि त्यहाँबाट त्यहाँ जम्मा आउने त्यहाँ जम्मा भएर वारी ल्याउनु पर्ने र त्यहाँबाट काठमाडौँ ल्याउनु पर्ने हो कि होइन त्यो विकल्पहरू त्यसरी नबनाउँदाखेरिको समस्या जस्तो देखियो सप्लाई चेन केही भयो भने बिग्रिहाल्ने काठमाडौँको एउटा होइन भनौँ न अस्ति नै अब मकवानपुरमा उता तरकारी फालाफाल हुने भयो यतापट्टि चाहिँ तरकारी महँगो हुने भयो होइन यस्तो खालको स्थिति नआओस् भन्ने कुराको सन्दर्भमा वैकल्पिक अर्बन हबहरूको बारेमा पनि सोध्नुपर्छ होला ती चाहिँ नयाँ बस्तीहरू हुन सक्छन् त्यो एउटा डिजाइन अर्को चाहिँ जति बेला हामीले बस्तीहरूलाई पुनर्व्यवस्थित गर्छौँ त्यो बेला जबरजस्ती गरेर पनि भएन फेरि कन्भिन्सै गर्नुपर्ने हो कन्भिन्स गर्दाखेरि राज्यको भूमिका उनीहरूको व्यक्तिगत भूमिका एजेन्सीहरूको भूमिकालाई राखेर अनि एनालाइसिस गरेर गर्नुपर्ने होला हो त्यो हिसाबले जाँदाखेरि स्थानीय पालिकाहरूले पनि काउन्सिलिङको पार्ट कतिपय मान्छेहरू त अहिले ज्यान चाहिँ बचेको छ परिवार पनि केही भएको छैन तर तलपट्टि त्यत्रो 200 मिटर अग्लो बाढी भएको देखिस् त मान्छे त त्यो होपलेस भएर बसेको छ नि होइन तिनीहरूलाई पनि कहीँ न कहीँ काउन्सिलिङको मेकानिजम चाहिन्छ होला यस्तो यस्तो भएको हो यसले अब उपरान्त क्षति गर्दैन तपाईँले मेडिटेसन गर्नुहोस् वा होइन यो खालको सिम्टम्स आउँदा यो खालको दबाई गर्नुहोस् भनेर कहीँ न कहीँ त काउन्सिलिङको मेकानिजम पनि चाहिन्छ होला मनोबल बढाउने खालको हो यो पाटोमा पनि सरकारले कहीँ न कहीँ काम गर्नुपर्छ यी काममा इन्टिग्रेटेड एप्रोचबाट काम गरियो भने आर्थिक विकास यसले त्यति ठूलो नकारात्मक असर नदिएला तर यो सबै कुराहरूमा हामीले इन्टिग्रेटेड एप्रोचमा काम गरेनौँ भने त यसले कहीँ न कहीँ हाम्रो सोसाइटीलाई भोलिको हिसाबले अपाङ्ग बनाउन सक्छ त्यसतर्फ चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ
0: त्यहाँ सड़क अवरुद्ध भयो त्यस पछाडि ग्यास महँगीको कुरा पनि गर्यौं यो अन्ततोगत सबै चाहिँ भार उपभोक्ताको भान्सामा पुग्ने अवस्था के त्यो अस्ति भर्खरै पनि कृष्णभीरमा केही दिन 18-20 दिन जति सड़क त्यो अवरुद्ध हुँदाखेरि भाडा चाहिँ अलिकति बढ़्यो त्यसकारणले ग्यासमा 100 रुपियाँ सरकारले बढ़ायो त्यसमा आयल निगमले पनि स्वीकृति दियो व्यवसायहरूलाई अब यो आयल निगम घाटामा जाने कुरासँग त्यस पछाडि बाटो अवरुद्ध हुने कुरासँग उपभोक्ताको भान्सा कसरी जोडिन्छ यो विषय
1: ठिक कुरा हो तर तपाईँले भनेको भन्दा मैले यो प्रब्लमलाई अलिक फरक ढंगले भनौँ सरकारले स्वीकृति दियो आयल निगमले 100 रुपियाँ प्रति सिलिन्डर मूल्य बढायो यो ठूलो कुरो मान्दिनँ मैले ठूलो कुरो के मान्छु मैले भन्दा 2000 को ग्यास 2100 पुगेको भए ठिकै थियो तर 2100 सट्टा 2500 2600 3000 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ कतिपय ठाउँमा सिलिन्डर साटिँदैन नयाँ सिलिन्डर लैजानुहोस् 7000 तिर्नुहोस् जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन् अप्ठ्यारो बेलामा नाफा कमाउन खोल्ने कालोबजारी प्रवृत्ति बढी हानिकारक छ लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाउँ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो त्यो कन्ज्युमरले त्यो कुरो बुझ्छन् क्राइसिसकै बेलामा एउटा अब दोस्रो कुरा हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो किनकि हामीसँग अब उत्पादन त हामीले अहिले नेशनल ग्रिड लाइनमा जोड्न नसकेकै बिजुली 1000 मेगावाट भन्दा बढी छ त्यसलाई नेशनल ग्रिड लाइनमा छिटो जोड्नको लागि सरकारले किन सोच्दैन त्यो एउटा दोस्रो चाहिँ हामीसँग बिजुली पर्याप्त छ तर हाम्रा के छैनन् गतिलाई भन्दा लजिस्टिक्सहरू पूर्वाधारहरू राम्रो छैन भनेपछि ट्रान्सफर्मरहरू 1 वर्षभित्र चेन्ज गर्ने कुरामा विद्युत प्राधिकरणले किन प्लान गर्दैन के लागि के हेरेर बसेको छ विद्युत प्राधिकरणले र अहिले पनि ट्रान्सफर्मर पड्किएको हुनाले ट्रान्सफर्मरले लोड धान्न नसकेको हुनाले तपाईँकोमा बिजुली राम्रोसँग आउन सकेको छैन भनेर किन भनिरहन्छ ठिक छ जहाँ जहाँनिर आँधी हुरी आउँछ पहाड़को बेल्ट होला त्यो ठाउँको समस्या अर्कै होला तर काठमाडौँ जस्तो सिटीमा बिजुली झ्याप झ्याप जानुपर्ने अनि त्यसको स्पष्टीकरण चाहिँ विद्युत प्राधिकरणले ट्रान्सफर्मरको कमजोरी लियो भनेर कति वर्ष बस्न मिल्छ हाम्रो उत्पादन त गएको 3 वर्षदेखि त हामीलाई पुग्ने भन्दा बढी उत्पादन गरिरहेका छौँ होइन तर किन लाइन जान्छ भन्दाखेरि विद्युत प्राधिकरणले पनि नेपालीको काठमाडौँमा एटलिस्ट काठमाडौँ पोखरा जस्तो मेन मेन सिटीहरूमा जहाँ विद्युत पर्याप्त छ त्यो ठाउँमा 1 मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ त्यो कुराको विश्वास जति बेलासम्म विद्युत प्राधिकरणले दिलाउन सक्दैन त्यो बेलासम्म किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ त्यही भएर यो कुरामा चाहिँ विद्युत प्राधिकरणले ध्यान दिनु पर्यो गभर्मेन्टले सोलो टोलो कार्यक्रमहरू गरेर जानु पर्यो र अप्ठारो बेलामा नाफा कमाउने प्रवृत्तिलाई कन्ट्रोल गर्नु पर्यो। जुनसुकै संस्था जस्तोसुकै पार्टीसँग अफिलिएटेड मान्छेहरूले डिलर लिएर काम गरेको छ पनि उनलाई आदरमा कैदसम्मको व्यवस्था गरेर सुशासनको झल्को दिन सक्नु पर्यो सरकारले।
0: चाड पर्वको मुखैमा छौं दशैं तिहार जस्तो महत्वपूर्ण चाड, के हुन्छ अब यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू यहाँले अलिकति संकेत गर्नुहोस्।
1: अब यसमा के छ भने अब भनौँ न अहिले 10 वर्ष अगाडिको जस्तो काठमाडौँ होइन, किनकि हामीसँग वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन्। कृष्णवीर बन्दै हुँदा पनि हेर्नु त पहिला तपाईँले कल्पना गर्नुहुन्थ्यो एक दुई हप्तासम्म एउटा यो त्रिभुवन राजमार्ग चले सरी पृथ्वी राजमार्ग चलेन भने काठमाडौँमा तरकारी त्यो मूल्यमा पाइन्छ भने त कल्पना गरिन्थेन नि त। तर अहिले त दुई हप्ता कृष्णवीरको बाटोको कारणले गर्दा त्यो राजमार्ग नचल्दा पनि काठमाडौँमा तरकारीको हाहाकार भएन, फलफूलको हाहाकार भएन, पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भएन, एउटा मात्रै कुराको हाहाकार भयो त्यो भनेको ग्यास। त्यो ग्यास पनि सप्लाई साइडको समस्या भन्दा त्यो रिटेल साइडको समस्या हो। ग्यास नभएर मगाएको होइन कि इन्टेन्सन खराब भएर आफ्नै छिमेकीलाई आफ्नै नातागोताका मान्छेहरूलाई समस्या पारेको आफ्नै मान्छेले हो भन्ने बुझ्नु पर्यो। यसलाई व्यवस्थापनको समस्या हो र यसलाई गभर्नेन्सको पार्टबाट कन्ट्रोल गर्नु पर्यो भन्ने हो एउटा चाहिँ। अर्को चाहिँ मूल्य बढ्ने कुरालाई यदि कृष्णपुरको बाटो पनि राम्रोसँग खुल्यो र अरू बाटाहरू ब्लक भएनन् थप प्रकोप आएन भने चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन अहिलेको सिनारियोमा, किनभने रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन एउटा। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्, त्यो दुःख मनाउने वर्ष पनि हो। त्यसले गर्दा चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ र व्यापारीहरूले पनि समयको के भन्छ त्यो अप्ठ्यारो समयको फाइदा नउठाउँ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन। र कुनै पनि हिसाबले ग्यासको अभाव काठमाडौँ उपत्यकामा हुने कुरा स्वीकार्य छैन। त्यस्तै कथा चिनीको पनि छ। प्रत्येक वर्ष अनि यो चाडपर्व शुरू भयो कि चिनीको मूल्य बढ्छ, यो पनि एकदम विशेष अनुसन्धानको विषय हो र यससँग संलग्न व्यापारीहरूलाई यथोचित कार्यवाही गरेर एउटा सिस्टममा ल्याउनुपर्छ भन्ने लाग्छ मलाई।
0: अब अन्त्यमा रमेश पौडेलज्यू, यो अब भोटेकोसी बाढी पछाडि यसमा यो मानवीय संवेदनाको कुरा एउटा छ, हामीले मानवीय क्षति ठूलो भोगेको कुरा, अब यो पूर्वाधार बनाउनेदेखि लिएर अरू कुराहरूमा अर्थतन्त्रमा हाम्रो परेको असर, यसमा चाहिँ सकेसम्म हामीले त्यो आफ्नो क्षतिप्रति सहितको ठूलो रकम चाहिँ पाउनका लागि चाहिँ के पहल कस्तो खालको मुद्दा उठाउनुपर्छ?
1: होइन, यसमा त मैले अहिले पनि इन्डिकेसन गरेँ, यो सन्दर्भमा मैले दुईटा कुरा उठाउँ। एउटा त प्रधानमन्त्रीको जानुपर्ने कारण पनि एकदम भ्यालिड छ, जानु पनि भयो र जाँदाखेरि सबभन्दा राम मलाई मन परेको उहाँको सिम्प्लिसिटी विदाउट एनी फर्मालिटी उहाँले त्यसरी जानुभयो। यद्यपि सदैव यो गर्नुहुन्छ कि हुँदैन त्यो अर्को विषय हो, तर त्यो पनि आफैमा एउटा सुशासनको झल्को हो भन्ने लाग्छ। सानो टिम गएको छ, सरकारी बढेनको खर्च कम भएको छ, यी पोजिटिभ कुराहरू चाहिँ तलको समाजमा पुग्नुपर्छ र मन पनि पराएको छ जस्तो लाग्छ। बाटो जाम हुनेदेखि लिएर धेरै कुरा हुन्थे त्यो भएन, विच इज गुड। एउटा यस्तै टेन्डेन्सी रहिराखोस् सबैको मनमा भन्ने लाग्छ मलाई एउटा। अर्को चाहिँ तपाईँले उठाएको प्रश्नमा मैले अहिले पनि केही इन्डिकेसन गरेँ भने हिमाल बच्यो भने समुद्र बच्छ, समुद्र बच्यो भने पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने कुरा ले अमेरिकाको युरोपको नेपाल जस्तो भूपरिवेष्टित र होइन गरीब राष्ट्रको प्लस हिन्दुकुश रिजनको र एकदम नन ल्यान्ड लक कन्ट्रीहरू भनौँ समुद्रसँग प्रत्यक्ष असर भएका अरू कन्ट्रीहरूका लागि पनि एकदमै महत्वपूर्ण विषय हो। र हिमाल बचाउनको लागि नेपाल शुद्धिकरण हुनु पर्यो, प्लस त्यसमा उहाँहरूको पनि भूमिका देखिनु पर्यो, उहाँहरूले पनि फोहोर गर्नु भएन वा क्लाइमेटलाई डिटेरियर गर्ने खालका एक्टिभिटीहरू हुनु भएन, प्लस वैकल्पिक ऊर्जाहरू अप्नाउनु पर्यो। त्यसको लागि वैकल्पिक ऊर्जाको सबभन्दा ठूलो स्रोत अहिलेको कन्टेक्स्टमा हिमाल हो, नेपाल हो, पानीको लागि मात्र होइन हाइड्रो इलेक्ट्रिसिटीको लागि पनि यहाँ नेपालमा लगानी ल्याउनु पर्यो होइन, अनि त्यो ऊर्जालाई सबैले प्रयोग गरौं र युरेनियम प्लस अरू खास गरी कोइलाबाट अथवा ट्रेडिसनल स्रोतबाट आउने इनर्जीलाई प्रयोग गर्न कम गरौँ वा नगरौँ होइन। त्यो गर्दा बित्तिकै हिमाल नेपालमा अटोमेटिक समृद्धि आउँछ भन्छु म, किनकि इन्डियाले अहिले पनि उनीहरूको ठूलो सोर्स अफ इनर्जी भनेको कोइला हो होइन चाइनाको अहिले पनि ठूलो सोर्स अफ इनर्जी भनेको युरेनियम टाइपको छ भनेपछि हाइड्रो इलेक्ट्रिसिटीको डिमाण्ड बढ्ने सोलर पावरको डिमाण्ड बढ्ने विन्ड पावरको इनर्जीको डिमाण्ड बढ्ने ग्लोबल्ली हुँदा बित्तिकै नेपालमा त्यसै प्रस्पोरिटी आउँछ भन्ने लाग्छ कि तिनटैमा हामीले राम्रो गर्न सक्छौँ एउटा टेक्नोलोजीमा अलिकति लगानी गर्न सक्यो भने एउटा कुरा अर्को कुरा चाहिँ उहाँहरूले अलिकति बिल उधार गर्नुपर्छ भन्ने म्यासेज पनि सम्बन्धित देशको पार्लियामेन्टहरूले कुरा उठाइरहेको पनि देखेको छु मैले अमेरिकाको पार्लियामेन्टमा अस्ट्रेलियाको पार्लियामेन्टमा होइन जर्मनको पार्लियामेन्टमा यस्तै कुराहरू उठ्नु पनि आफैमा राम्रो कुरा हो र उहाँहरूले हिजोका दिनमा यो आर्थिक सहायता पाउने राष्ट्रहरूमा कि त प्राकृतिक विपत्ति भएको हुनुपर्ने कि लड़ाई भएको विवाद भएको हुनुपर्ने होइन कि एकदम गरिबी चरम गरिबी भएको हुनुपर्ने जस्ता प्रावधानहरू थिए भने अब उहाँहरूको दिमागमा आर्थिक सहायता छुट्याउनको लागि नेपाल जस्ता देशहरू जसले चाहिँ इकोसिस्टम बायोडाइभर्सिटी प्रोटेक्सनमा राम्रो काम गरेका छन् हिमालहरूको प्रोटेक्सन हिमालहरू केन्द्रित छन् उनीहरूलाई दिनुपर्छ भन्ने म्यासेज दिनु पनि जरूरी छ यसको निम्ति पनि प्रधानमन्त्रीको भ्रमण यो सफल रहोस् भन्ने म कामना गर्न चाहन्छु
0: हस् यहाँलाई धेरै धेरै धन्यवाद यो समय र कुराकानीको लागि
1: थ्याङ्क यू सो मच तपाईँलाई पनि हार्दिक धन्यवाद अपर्च्युनिटी र प्रश्नका लागि पनि
0: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक एवं अर्थविद उहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ डाक्टर रमेश पौडेलज्यू उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु नमस्कार
2: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित पाँच वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656 98412-88391 98580-40382
3: नमस्ते काका चिट्टिक्क परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198-198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत

0: Extreme energy drink.
1: Calm for tension, hati sama thakaune. Stress ko dushman, navaratna lagaune. Prakritik gunyukta yo, shitalta lyaune. Cool cool malishle, mitho nindra lyaune.
2: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुरानो
5: रेडियो भेरी एफएम

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ्ने, पालिकासँगको समन्वयमा विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग। फ्लाई दुबईको दुबई पोखरा दुबई उडान शुरू, यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच

धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी पर्यो भने त्यसलाई अति भारी वर्षा भनिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरी घोप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुल्ने जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरी समेत चल्ने सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ। त्यसैले हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ। सम्भावित जोखिमबाट बस्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ। यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्याधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यसैबीच ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताल आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना, चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्नु भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिका संघको समन्वयमा आज र भोलि आवश्यकता अनुसार विद्यालय विदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ। धेरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च जोखिम रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। बालबालिकाहरूलाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अभिभावकहरूलाई सुझाव समेत दिएको छ। यता गइरातीदेखि देशका धेरै ठाउँमा पानी परेकाले सड़कमा गाड़ी चलाउन समस्या भएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्गको कृष्णभेर नजिकै पहिरो खस्दा सड़क रातभर बन्द भएकामा आज बिहानदेखि खुलेको छ। ठाउँ ठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले यात्रु र चालकलाई आग्रह गरेका छन्। वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैंसे भीमफेती देउराली कुलेखानी सड़क खण्डमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म मात्र गाड़ी चल्न दिइनेछ। यस्तै भैंसे भीमफेती देउराली कुलेखानी सड़क खण्डमा बिहान 5 देखि बेलुकी 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। यसै गरी बीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि नेपाली समयअनुसार बिहान राष्ट्र संघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषय नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपत, जलवायुजन्य क्षतिको क्षतिपूर्ति, आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सी शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढ़ी तथा जलवायुजन्य विपदपछि पुनस्थापना, पुनर्वास र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रसंघको 81 महासभाका अवसरमा आयोजित G7 विकास मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको पछिल्लो विपदले घर, सड़क, पुल, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत पूर्वाधारमा ठूलो क्षति पुर्याएको बताउनु भएको छ। उहाँले प्रारम्भिक आकलन अनुसार विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि 7 खर्ब 68 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने जानकारी गराउँदै G7 सदस्य राष्ट्र तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग दीर्घकालीन सहयोगका लागि आग्रह गर्नुभएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले जर्मनीसँग पनि बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापना, पुनर्वास तथा पुननिर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ। राष्ट्रसंघको महासभा कार्यक्रममा न्यूयर्कमा जर्मनीकै आर्थिक सहयोग तथा विकास मन्त्री रिम आलाबाली रोडोवानसँग भएको द्विपक्षीय भेटवार्तामा उहाँले विपदपछिको पुननिर्माणसँगै जलवायु उत्थानशीलता, विपद पूर्व तयारी तथा क्षमता अभिवृद्धिमा थप लगानी आवश्यक रहेको बताउनुभयो। फ्लाई दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान शुरू गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको फ्लाई दुबईको जहाज हिजो बेलुकी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर फर्केको छ। यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान शुरू गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको छ। पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायत विभिन्न देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने भएको छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब देशसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ। 3 वर्ष अघि सन् 2023 जनवरीदेखि संचालनमा आएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान शुरू गरेको हो। पोखरादेखि अस्ट्रेलिया, यूरोप र अमेरिकामा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने अपेक्षा गरिएको छ। शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश शर्माको 86 वर्षको उमेरमा निधन भएको छ। शिक्षाविद डाक्टर शर्माको उपचारका क्रममा हिजो काठमाडौँको धुम्बाराईको हेम्स अस्पतालमा निधन भएको हो। उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सिन्धुलीमा जन्मनुभएका डाक्टर शर्माले रसायनशास्त्रमा विद्यावारिधी गर्नुभएको छ। उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा परिचित हुनुहुन्थ्यो। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले ओपन एआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात एआई एजेन्टले सरकारको मेडिकेयर तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ। यो घटना 3 महिना अघि जूनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एआई एजेन्टले सर्विसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। पोर्टलमा मेडिकेयरसँग सम्बन्धित तथ्याङ्क खर्च लगायत गैर संवेदनशील विवरण राखिएका छन्। ओपन एआईले भने आफ्नो आन्तरिक मूल्यांकनका क्रममा एआई मोडेलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लागेको जनाएको छ। प्रधानमन्त्री अल्बानिजले घटनाबारे ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग प्रत्यक्ष कुराकानी गरेको समेत बताउनु भएको छ। उहाँले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई जानकारी गराउन ओपन एआईले निकै ढिला गरेको भन्दै असन्तुष्टि जनाउनु भएको खबरमा उल्लेख छ। यस घटनाले स्वायत्त रूपमा काम गर्ने एआई एजेन्टबाट सरकारी तथा अन्य डिजिटल पूर्वाधारको सुरक्षामा उत्पन्न हुन सक्ने गम्भीर जोखिमबारे नयाँ चिन्ता बढ़ाएको छ। अब खेल खबर। जापानको आईसी नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 43 अंकले हरायो तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूह बीमा नेपालसँगै चाइनिज ताइपे थाइल्याण्ड र श्रीलंका छन्। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ़ने, पालिका संघको समन्वयमा विद्यालय विदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग। फ्लाई दुबईको पोखरा उड़ान शुरू, यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा। डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै।
2: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
1: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
3: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू: मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
1: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
0: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
1: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने काम बुझ्नु पर्छ बहिनी यसको लागि।
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
4: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
1: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
0: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
1: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने काम बुझ्नु पर्छ बहिनी यसको लागि।
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
5: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1,000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिन्छ। सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861029656, 9412888391, 9580403282।
6: रेडियो भेरी एफएम

0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
1: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
4: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-279।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90
11: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: नमस्ते काका चिटिक्को परेर कता जान लाग्नु भयो
2: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
1: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
2: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
1: 198 198
3: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
1: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप घाँट दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455
1: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
5: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
1: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
5: डाक्टरद्वारा दिइने सेवाहरू
1: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लो महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसलमा
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9850404519 र 9850517115।
1: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार सपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
7: रेडियो भेरी एफएम।

0: me a
1: extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97460840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: Calm for tension. छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
6: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590
7: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: जनता केवल पांच दशक देखि
1: गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लोपट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ?
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा डोल्पाको जुफाल एयरपोर्टको धावन मार्गमा सितायरको सानो जहाज दुर्घटना, सबै यात्रु भने सकुशल। कर्णालीका करिब 30% बाल बालिका शिक्षा स्वास्थ्य र पोषणबाट वंचित, सुरक्षित आवास प्रमुख चुनौती। र विश्व एसियाली खेलकुदमा महिला कबड्डीतर्फ नेपाल आज श्रीलंकासँग खेल्दै खेल जिते कम्तीमा कांस्य पदक जित्ने। डोल्पा जुफाल एयरपोर्टको धावन मार्गमा सिताइयरको सानो जहाज दुर्घटना भए पनि सबै यात्रु सकुशल रहेका छन्। नेपालगंजबाट 13 जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँ तर्फको टायर फुस्केपछि धावन मार्गमा दुर्घटना भएको डोल्पा प्रहरीले जानकारी दिएको छ। डीएसपी अनिल गिरीले सबै यात्रु सकुशल रहेका बताउनु भएको छ। 9NAJH कल साइन रहेको जहाज आज बिहान 8:25 समयमा दुर्घटना भएको हो। विमानमा 7 जना विदेशी सहित 13 जना रहेको र उनीहरू सबै सकुशल रहेको बताइएको छ। कर्णाली प्रदेशका करिब 30% बाल बालिका एकैपटक 3 वा 100 भन्दा बढ़ी आधारभूत आवश्यकता तथा सेवा क्षेत्रमा वंचित रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहकार्यमा सार्वजनिक भएको नेपालमा बाल बालिकाको बहुआयामिक वंचितीकरण प्रोफाइल 26 अनुसार कर्णालीको बहुआयामिक वंचितीकरण सूचकांक 0.141 रहेको छ। यो राष्ट्रिय औसत 0.100 भन्दा बढ़ी रहेको छ। अध्ययन अनुसार कर्णालीमा सूचना तथा संचारको पहुँचको अभाव सबैभन्दा बढ़ी रहेको छ। यस क्षेत्रमा 56.8% बाल बालिका यसबाट वंचित भएका छन्। यस्तै पोषणमा 53.6%, स्वास्थ्यमा 25.4% र सुरक्षित तथा पर्याप्त आवासमा 27.3% बाल बालिका वंचित रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। शिक्षा क्षेत्रमा भने वंचितीकरण 0.3% भन्दा बढ़ी रहेको छ। अध्ययन अनुसार कर्णालीमा सूचना तथा संचारको पहुँचको अभाव सबैभन्दा बढ़ी रहेको छ। यस क्षेत्रमा 56.8

21.4% बाल बालिका तीन वा यो भन्दा बढ़ी आयामबाट वंचित रहेको अध्ययनमा उल्लेख गरिएको छ। अध्ययनमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास तथा सूचना र संचार गरी सातवटा आयामलाई समेटिएको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाले बंगालको खाड़ीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी 24 घण्टापछि कमजोर बन्ने सम्भावना रहेको उल्लेख गरेको छ। महाशाखाले केही बेर अघि जारी गरेको बुलेटिनमा नेपालका पनि विभिन्न जिल्लामा धेरै भारीदेखि भारीसम्मको वर्षाको सम्भावना कायम रहेकाले उच्च सतर्कता कायम राख्न भने भनिएको छ। यो प्रणालीको प्रभावले बाढ़ी पहिरोको जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अप्नाउन र सकेसम्म रातीमा यात्रा नगर्न पनि भनिएको छ। गैरातीदेखि नै धेरै स्थानमा पानी पर्ने क्रम जारी रहेको र आज वर्षाको मात्रा र क्षेत्र अझ बढ़ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले बताउनु भएको छ। महाशाखाले यसअघि हिजो आगामी 5 दिनको मौसमी पूर्वानुमानको आधारमा जोखिम नक्सा पनि सार्वजनिक गरेको छ। आज 8 गते कर्णाली प्रदेशका केही जिल्ला र लुम्बिनी प्रदेशका तराईका जिल्लामा पहेँलो संकेत गरेर मौसमी अवस्थाबारे अध्यावधिक रहन भनिएको छ। भोलि आजको तुलनामा बढ़ी जोखिमको संकेत गरिएको छ भने आउँदो 10 गते कर्णाली र सुदूरपश्चिमतिर अलि बढ़ी जोखिमको सम्भावना रहेकाले सतर्क रहन भनिएको छ। विभागले डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालीकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलालाई रातो रंगले संकेत गर्दै सबैभन्दा बढ़ी जोखिम रहेको जनाएको छ। यस्तै सुर्खेत, दैलेख, सल्यान, बाँके, बर्दिया, प्युठान, दाङ, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतड जिल्लालाई सुन्तला रंगले संकेत गरेर सतर्क अवस्थामा रहन भनिएको छ। र विश्व एसियाली खेलकुद एसियाडको नेपाली महिला कबड्डी टोलीले आज समूह चरणको अन्तिम आफ्नो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल श्रीलंकामा खेल नेपाली समय अनुसार दिउँसो 2 बजे शुरू हुनेछ। श्रीलंकालाई जितेमा नेपालले कम्तीमा कास्य पदक जित्ने सम्भावना बलियो बनाउनेछ। नेपालले 2 खेलमा 1 खेल जितेको छ भने श्रीलंकाले दुवै खेल गुमाएको छ। थाइल्याण्डलाई हराएको नेपाल चाइनिज ताइपेसँग पराजित भएको छ। चाइनिज ताइपे लगातार 2 जीतसहित शीर्ष स्थानमा रहेको छ भने थाइल्याण्डले नेपाल जस्तै 2 खेलमा 1 जीत र अर्कोमा हार बेहोरेको छ। यही समूहको अर्को खेलमा चाइनिज ताइपे र थाइल्याण्ड भिड्ने भएका छन्। 19 एसियाडमा नेपालले महिला कबड्डीमा कास्य पदक जितेकाले यसपालि पनि कास्य पदक जित्ने सम्भावना बलियो रहेको छ। आजको खेल जितेमा नेपालले कम्तीमा कास्य पदक जित्नेछ भने सेमी फाइनलमा खेल जित्नेमा नेपालले सिल्भर अर्थात रजत पदक पाउने सम्भावना पनि कायमै रहेको छ। यसैबीच नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा पदकको खाता खोलेको छ। हिजो कराते खेलाड़ी तेन्जिङ शेर्पाले एसियाडमा कास्य पदक जिताउँदै जारी एसियाडमा नेपाललाई पहिलो पदक जिताउनु भएको हो। एसियाली खेलकुद इतिहासमा भने नेपालले अहिलेसम्म 3 रजत र 24 कास्य जितेको छ। तेन्जिङ कराँतेतर्फ नेपाललाई एसियाडमा पदक जिताउने 5 खेलाड़ी बन्नु भएको छ। हस्त हरिलाई बिहान 11 बजेको भेरी हाइलाइट्स सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना स्ट्रोङ्गर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सडक कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप जनावरको सुरक्षा मानव जीवनको रक्षा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत। नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
6: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98584-40382।

0: me a
1: extreme energy drink.
0: काम को टेंशन साथी सम्म थकाउने स्ट्रेस को दुश्मन.

0: राज्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: सूचना, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
7: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
8: रेडियो भेरी एफएम।

0: Media.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 0385-90-827 र मोबाइल नम्बर 98-688-41-535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जन द्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथ रोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको दरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
5: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656 98412388391 98580403282
0: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो
6: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 36175 र 98489956
10: रेडियो भेरी एफएम

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 0383521987 र मोबाइल 9858056696।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार सपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम, आजदेखि पानी पर्ने क्रम झनै बढ़ने। 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू, दशैं अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने। पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित, समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण हुने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्की प्रति इरानको कड़ा प्रतिक्रिया, दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न ठाउँका साना नदी तथा खोलामा पानीको वहाव उल्लेख्य बढ़ने र केही जिल्लाहरूमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा पानीको वहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी, खोला तथा खरेमा पानीको वहाव एक्कासी बढ़न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। त्यसै गरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। त्यसै गरी सिन्धुली, ओखलडुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डु, भक्तपुर, ललितपुर, त्यसै गरी मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितौन, नलपरासी पूर्व र पश्चिममा पनि बाढ़ीको जोखिम छ। त्यस्तै रूपन्देही, तनहु, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रूकुम पूर्व, पश्चिम, त्यसै गरी रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट जिल्ला र कालीकोट तथा आसपासका जिल्लामा बहने ससाना नदीको वहाव पनि बढ़ने सम्भावना छ। आज देशका विभिन्न 60 भन्दा बढ़ी जिल्लामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा पानीको वहाव एक्कासी बढ़न सक्ने भएकाले खोला तथा नदीमा नजान, जोखिमयुक्त ठाउँमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। यसैबीच यति बेला लुम्बिनी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। पश्चिम कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा पूर्वतिर बढ़ी वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरीघप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खोले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। संसदीय सुनवाई समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले मौसम एकछिन खोले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा

0: योजना र उनीहरू विरूद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रियालाई दशैं अगाडि नै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन तीनवटा समानान्तर आधारमा काम गरिनेछ, जसमा प्रस्तावित राजदूतको शैक्षिक योग्यता, बायोडाटा, उनीहरूले प्रस्ताव गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले यी विषयको अध्ययन कार्यलाई तीव्रता दिएको छ। फ्लाई दुबईले पोखरा दुबई नियमित व्यवसायिक उडान शुरू गरेसँगै पोखराका पर्यटन व्यवसाय उत्साहित भएका छन्। हिजोदेखि शुरू भएको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नका साथै पर्यटन, व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसर सृजना गर्ने व्यवसायहरूको अपेक्षा छ। दुबईबाट पोखरा आएका यात्रुको स्वागत तथा पोखराबाट दुबई जाने यात्रुको विदाईका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो चहलपहल देखिएको थियो। जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा आम नागरिक विमानस्थल पुगेका थिए। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै 4.5 घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ 737 MAX 8 जहाज हिजो बेलुकी 6:19 पोखरा विमानस्थलमा अवतरण गरेको थियो। 113 जना यात्रु लिएर आएको जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा दुबई सीधा हवाई उडानले पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर रहेको बताउनु भएको छ। डोल्पा जिल्लाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ। नेपालगंजबाट 13 जना यात्रु सहित गएको जहाज आज बिहान अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो। पांग्रामा सामान्य समस्या देखिएको र अरू कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्लाधिकारी जुनु हमाल ढकालले उज्यालोलाई जानकारी दिनुभयो। प्रतिकूल मौसमका कारण अरू उडान पनि भएका छैन। सामान्य दुर्घटना भएकाले जहाज धावन मार्गमै रहेको र यसको प्राविधिक जाँच भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अमेरिकाले नेपाललाई झण्डै 4.5 अर्ब रूपियाँ सहयोग गर्ने, सुन चाँदीको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम आजदेखि पानी पर्ने क्रम अझै बढ़ने 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री बालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ। सभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालले जोड़ दिएको छ। अमेरिकाले बाढ़ीपछिको पुनर्निर्माण तथा प्रभावित समुदायको राहत र पुनरुत्थानका लागि नेपाललाई 3,10,00,000 अमेरिकी डलर अर्थात 4,60,00,000,000 रूपियाँ सहयोग गर्ने भएको छ। राष्ट्रिय संघको 81 महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री श्री शिशिर खनालसँग हिजो भएको

0: भेटमा राजनैतिक मामिला सम्बन्धी अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले यो सहयोगबारे जानकारी गराउनु भएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,200 रूपियाँले घटेर 2,59,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,300 रूपियाँ थियो। यस्तै आज चाँदी तोलामा 165 रूपियाँले घटेको छ। हिजो तोलाको 4,815 रूपियाँमा कारोबार भएको चाँदी आज 4,650 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा शुरू भएको छ। केन्द्रीय कमिटिको बैठक चलिरहेको अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीले राजनैतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामुन नझोक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी नागरिक कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघको महासभाको साइड लाइनमा अमेरिका र इरानबीच मध्यस्थता मार्फत अप्रत्यक्ष वार्ता पनि भइरहेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार दुवै पक्षबीच लामो छलफल भएको छ र मध्यस्थकर्ताहरूले वार्तालाई निरन्तरता दिने बताइएको छ। अब खेल खबर। जापानको आईसी नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको सम चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम। आजदेखि पानी पर्ने क्रम अझै बढ़ने। 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू। 10 अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने। पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसायी उत्साहित। समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण। राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया। दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौ। नमस्कार।
1: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
2: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
2: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ। त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
3: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
4: हजुर, आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 9715-9715-90 9715-9715-90।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
7: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
9: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
9: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
9: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71-284 र 9740-60-840।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
11: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
12: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: काठमाडौँ युनिभर्सिटी धुलिखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
2: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सुपत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-6431।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
3: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: रेडियो भेरी एफएम

0: लुगा लगाउ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
7: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
6: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
8: रेडियो भेरी एफएम।

0: ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नुभयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ
6: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भर पर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
7: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
7: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
7: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-8-99 र 97-679-044-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590।
8: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दादुरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
6: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
9: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
11: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
12: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
13: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
11: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
14: रेडियो भेरी एफएम।

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: ಕೂಲ್ ಮಾಲಿಷ್ ಗೆ ಮಿಚ್ಚೋ ನಿಂದ್ರ ಲ್ಯೌನೆ
1: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
2: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: California.
1: Extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
7: क्या हुन्छ्यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
8: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: रेडियो भेरी FM।

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
3: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
2: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-870 र मोबाइल नम्बर 98-688-41-535
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
4: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
5: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
4: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
5: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
4: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
6: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
7: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90
8: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
3: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
8: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
3: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
9: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र +2 उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा +2 उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
10: रेडियो भेरी एफएम

0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-8 27 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सूचना: समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
5: उपलब्ध सेवाहरू: मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: रेडियो भेरी एफएम।

0: Media.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्लो परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिना, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल मित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98 484 6631।
8: रेडियो भेरी एफएम

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
6: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
5: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
6: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
5: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
7: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
8: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590
9: समय बदलियो पुस्ता फेरियो तर साथ

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने, अबका 3 दिन विशेष सावधानी अपनाउन सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले, पृथ्वी र बीपी राजमार्गमा राति गाड़ी चलाउन बन्द, कान्ती लोकपथ पूर्ण रूपमा अवरूद्ध, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव। सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल बनेको सत्तारूढ़ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई, तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम, बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाएमा 500 सिंगापुर डलरसम्म जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमीफाइनलमा, पुरूष टोलीको सान्त्वना जित, पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्ड्सबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा विकसित भई गहिरो निम्नचापीय प्रणालीमा रूपान्तरण भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी, पहिरो र गिग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। वर्षा कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै मुख्य 2 सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षा कारण पृथ्वी राजमार्गमा आज रातिदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनका अनुसार आज राति 8 बजेदेखि शुक्रबार भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। बीपी राजमार्ग काभ्रे खण्डमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन पाइने छैन। मनसून प्रतिकारी कमाण्ड पोस्ट काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतेसम्म सड़क हरेक बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन बुटौल सड़क खण्ड अन्तर्गत सिद्ध बाबा क्षेत्रमा निरन्तर पहिरो झरिरहेको छ। त्यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा असोज 8 गते आज बेलुका 7 बजेदेखि असोज 11 गते बिहान 5 बजेसम्म रातिको समयमा गाड़ी चलाउन पूर्ण रोक लगाएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने यी सड़क खण्ड जीर्ण र जोखिमपूर्ण रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले कर्णाली र नारायणी नदी क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक जोखिमयुक्त सड़कबाट यात्रा नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विशेष संरक्षण आवश्यक परेका बाल बालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ीबाट अभिभावक गुमाएका वा बेपत्ता भएका बाल बालिकालाई 18 वर्ष नपुग्दासम्म स्याहार पोषण र स्वास्थ्य उपचारका लागि साथै कम्तीमा 12 कक्षासम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था मिलाइने जानकारी दिनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्ड गठनको माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नुभयो। कम्तीमा 12 कक्षासम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था मिलाइने जानकारी दिनुभयो।
सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपतिका

0: बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुनुभएका आचार्यले यदि यो व्यवस्थाका लागू नभए आउँदो दशैंमा इष्टमित्रबाट आशीर्वाद नभई काम गरिदिएन भनेर शराब दिने डर रहेको बताउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा ज्वरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्ति भरण अर्थात पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहन्जेल पेन्सन पाउने छैनन्। यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीहरूले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ। सर्वोच्च अदालतको आदेश अनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो। विदेशको खबर, सिंगापुरले सार्वजनिक बसमा यात्रुहरूका लागि नयाँ नियम लागू गरेको छ। अब बसको सीटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो बजाएमा वा बसभित्र खाने पिउने तथा फोहोर फारेमा 500 SGD जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ। बस टर्मिनलभित्र अन्य यात्रुका लागि अवरोध वा खतरा सूचना गर्ने वा सार्वजनिक बस इन्टरचेन्ज वा टर्मिनलको कुनै पनि भाग फोहोर गर्ने जस्ता गम्भीर प्रकृतिका कचुरहरूका लागि $5,000 जरिवाना गरिने उल्लेख छ। यातायात सञ्जालको विस्तारसँगै विश्वभरका शहरहरूले यात्रुको यात्रा शान्त र सहज बनाउन खराब व्यवहार विरूद्ध सक्रिय रूपमा कड़ा कदम चालिरहेका छन्। अब खेल खबर, जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। सँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 औं संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। यसै पुरूष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको

0: आज भएको समाचारको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको छ। र पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने, अबका 3 दिन विशेष सावधानी अप्नाउन सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले, पृथ्वी र बीपी राजमार्ग रातिमा बन्द हुने, कान्ति लोक पथ पूर्ण रूपमा अवरूद्ध, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव। सरकारी संयन्त्रमा सरूवा बढुवाको विकृति जटिल बनेको सत्तारूढ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई, तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम, बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजार 500 सिंगापुर डलरसम्म जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमी फाइनलमा पुरूष टोलीको सान्त्वना जित, पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्टसँग एनपीएल खेल्ने।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: Patagonia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बस पाँच मिटर टिकट काउन्टरदेखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।

0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-522-1148 र 520-702।
6: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल।
8: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
9: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
10: उपलब्ध सेवाहरू मुटुको ईसीजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-6696।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना.
3: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ.
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत. सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759.
4: Radio Bheri FM.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-50-227।

0: ಫುಲ್ ಮಾಲಿಶ್ ನಿಚ್ಚೋ ನಿಂದ್ರ ಲ್ಯೌನೆ
1: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
2: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजी मा हुनुहुन्छ
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सहत्राई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा डोल्पाका जुफाल एयरपोर्टको धावन मार्गमा सीता एयरको सानो जहाज दुर्घटना, सबै यात्रु बनिसकुछन्। कर्णालीका करिब 30% बाल बालिका शिक्षा स्वास्थ्य पोषणबाट वञ्चित, सुरक्षित आवास प्रमुख चुनौती। जापानमा जारी 20 संस्करणको एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश, कम्तीमा काँस्य पदक पक्का। डोल्फाको जुफाल एयरपोर्टको धावन मार्गमा सीता एयरको सानो जहाज दुर्घटना भए पनि सबै यात्रु सकुशल रहेका छन्। नेपालगंजबाट 13 यात्रु बोकेर गएको सानो विमानको पछाडिपट्टिको दायाँतर्फको टायर फुस्किएपछि धावन मार्गमै दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ। डीएसपी अनिल गिरीले सबै यात्रु सकुशल रहेका बताउनु भएको छ। विमानमा 7 विदेशी नागरिक सहित 13 यात्रु रहेका थिए। कर्णाली प्रदेशका 29.9% बाल बालिका एकै पटक 3 वा यो भन्दा बढ़ी आधारभूत आवश्यकता तथा सेवा क्षेत्रमा वञ्चित रहेको पाइएको छ। कर्णालीको बहुआयामिक वञ्चितीकरण सूचकांक 0.141 रहेको पाइएको छ। यो राष्ट्रिय औसत 0.100 बढ़ी भएको बताइएको छ। अध्ययन अनुसार कर्णालीमा सूचनाको संचारको पहुँच अभाव सबैभन्दा बढ़ी रहेको छ। यस क्षेत्रमा 56.8% बाल बालिका वञ्चित छन्। यस्तै पोषणमा 53.6%, स्वास्थ्यमा 25.4% र सुरक्षित तथा पर्याप्त आवासमा 27.6% बाल बालिका वञ्चित रहेको पाइएको छ। शिक्षा क्षेत्रमा भने वञ्चितीकरण 0.3% मात्र रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। जापानमा जारी 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलंका लाई 34-24 हराउँदै नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको हो। पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित नेपाल समग्रमा 9 अंकले अघि रहँदै जीत दर्ता गर्न सफल भएको हो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जितेको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने व्यवस्था रहेको छ। अब नेपालले सेमी फाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला टोलीले काँस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा पनि नेपालले सान्त्वना जीत दर्ता गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 72-53 हराएको हो। यसअघि लगातार 3 खेलमा पराजित भएपछि नेपालको पुरूष टोली सेमी फाइनल होडबाट भने बाहिरिएको थियो। जारी एसियाली खेलकुदमा यसअघि कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जित्दै नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजीको कुमुतेमा तेन्जिङले लाओसका भत्थना जयासनलाई 9-1 पराजित गर्दै जारी प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउनु भएको हो। हस्तारीलाई दिउँसो 4 फेरि हाइलाइट सकियो। अहिले 5 फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्त मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते। कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: सूचना, विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला र गत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा,
1: महिलाहरू स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र

0: टाङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, वात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
3: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44631।

સમય બદલ્યો, પુસ્તા ફેર્યો, પર સાથ સાથ ઉસ્તે છા.

0: Extreme energy drink.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
6: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
6: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656 98412-88391 98580-40382
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: रेडियो भेरी FM

0: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
1: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
7: रेडियो भेरी FM।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Mania.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
9: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
8: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
9: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
8: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
9: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
8: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
10: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
11: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715 9715 90 9715 9715 90।
12: रेडियो भेरी एफएम

0: रुना बाँच्नु बनायो क्या रु र कसरु भएको छ मेरा दिनेशे यी बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्या रु त आफै भन्दिनँ क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ
6: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
9: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
9: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98584519 र 98581715
7: सूचना स्ट्रोङ्गर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ याद राखौ रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 17% प्राणघात रोग हो तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस् आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ रेबिज विरूद्ध खोप जनावरको सुरक्षा मानव जीवनको रक्षा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
10: रेडियो भेरी एफएम 98.6 MHz
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजे फेरि हाइलाइट्स पाठक सभ्य कालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सल्यानको दार्मामा स्क्रब टाइफस रोग नियन्त्रण गर्न थप 1500 थान परीक्षण किट र आवश्यक औषधि पठाइयो अझै 1200 थान किट आवश्यक। डोल्पाको जुफाल एयरपोर्टको धावन मार्गमा सीता एयरको सानो जहाज दुर्घटना सबै यात्रु भने सकुशल। र जापानमा जारी विशौं संस्करणको एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा कम्तीमा कास्य पदक पक्का। सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइफस रोग नियन्त्रण गर्न थप 1500 थान परीक्षण किट र आवश्यक औषधि पठाइएको छ। स्क्रब टाइफसबाट 7 जनाको ज्यान गइसकेको छ भने पछिल्लो 2 दिनमा 351 जनाको परीक्षण गर्दा 97 जनामा टाइफस पुष्टि भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले पछिल्लो 1 महिनामा स्क्रब टाइफसकै कारण 7 जनाको ज्यान गएको पुष्टि भइसकेको जनाएको छ। संक्रमण बढ़ेपछि प्रभावित बस्तीमा स्वास्थ्यकर्मी परिचालन गरी परीक्षण उपचार र निगरानीलाई तीव्रता दिएको छ। अझै पनि परीक्षणका लागि 1200 किट आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन्। रसुवाको भोटेकोशी बाढ़ीमा परे बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका 4 लामरी गाउँका 15 जनाको एकै दिन आज कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ। पातारासीको नदी किनारमा आज उनीहरूको सामूहिक दाह संस्कार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले बताउनु भएको छ। पातारासीका मात्रै 49 जना सम्पर्कविहीन भएका उहाँको भनाइ छ। रसुवा स्थित हाँको बेसी हाइड्रो पावरमा काम गर्दै आएका पातरासीका स्थानीय गत 10 गतेको बाढ़ीमा परि बेपत्ता भएको अध्यक्ष बोहराले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भोटेकोशी नदीमा परि जुम्लाका 93 जना सम्पर्कविहीन भएकोमा 39 जना सम्पर्कमा आएका र बाँकी 63 जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। डोल्पाको जुफाल एयरपोर्टको धावन मार्गमा सीता एयरको सानो जहाज दुर्घटना हुँदा सबै यात्रु सकुशल नै रहेका छन्। नेपालगंजबाट 13 जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावन मार्गमा दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ। डोल्पाका डीएसपी अनिल गिरीले कुनै मानवीय क्षति भने नभएको भन्दै सबै यात्रु सकुशल रहेका बताउनु भएको छ। 9NH कल साइन रहेको जहाज बिहान 8:25 को समयमा दुर्घटना भएको हो। विमानमा 7 जना विदेशी नागरिक सहित 13 जना यात्रु रहेका थिए। र जापानमा जारी विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा पनि नेपालले सेमी फाइनलमा स्थान पक्का गरेसँगै पदक पक्का गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराउन सफल भएको हो। यससँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने व्यवस्था रहेको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सन् 2023 पनि चीनमा भएको 19 संस्करणको प्रतियोगितामा नेपाली महिला कबड्डी टोलीले कास्य पदक जित्न सफल भएको थियो। जारी एसियाली प्रतियोगितामा भने नेपालका लागि कराँतेमा तेन्जिङ शेर्पाले कास्य पदक दिलाउँदै नेपाललाई पहिलो पदक दिलाउनु भएको हो। पुरूष 84 केजी माथिको कुमुतीमा तेन्जिङले हिजो लाओसका भत्थाना जयासनलाई 9-1 अंकले पराजित गर्दै कास्य पदक जिताउनुभयो। अहिलेसम्म जारी प्रतियोगितामा नेपालले कम्तीमा 2 पदक पक्का गरेको छ। हवस् त अहिलेलाई साँझ 5 बजेको फेरि हाइलाइट सक्यो। साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98। एलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि

0: 4812-88391-98540-5840-3882.
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Slipponia Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
0: कामको टेन्सन, जातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क

0: सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-696
1: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।

0: आइपुग्यो। आधुनिक जोत्ने हलो, मिनी टिलर, थ्रेसर, पानी तान्ने पम्प, पावर टिलर, सोलर पम्प, कम्पाउण्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिगेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
6: खुसीको खबर,
7: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
6: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
7: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
6: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइरोइड सम्बन्धी रोगका विशेषज्ञ,
7: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
6: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
7: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
6: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
7: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
8: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
8: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विराटनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावरी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 083-590-693।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत, फोन नम्बर 083-520-148 र 520-702।
6: रेडियो भेरी एफएम

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
1: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
0: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नभगाई कसरी घर खर्च चल्छ त?
1: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
0: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
4: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
7: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
8: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
6: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0383-522-360।
9: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
10: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
9: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 0-83-521-250, 0-83-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
11: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिने
13: तिरेको जानकारी गराउँदछौ।
14: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
13: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
16: रेडियो भेरी एफएम
17: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
18: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
19: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
20: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
21: अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने, सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लगाउने र नेपाल सरकारले दिएका सूचनाहरू सुनेर आफूलाई सुरक्षित राख्ने।
19: बाढ़ी र पहिरोको जोखिमका कारण केही सड़क अवरूद्ध, धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरि यात्रा नगर्न अपील।
20: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन, स्थायी कमिटि सदस्यमा 7 जना मनोनित, नेपाली कांग्रेसको 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक।
19: सिंगापुरमा सार्वजनिक बसका यात्रुलाई कड़ा नियम, जथाभावी गरे 500 सिंगापुर डलरसम्म जरिवाना।
20: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा कास्य पदक पक्का, स्कटल्याण्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
22: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड, मज्जाको लगानी गर्ने अवसर।
23: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
22: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
23: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
22: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
23: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
22: अवसर सँगै अघि बढ्दै
23: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
24: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
25: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
24: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
26: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
23: फोन 056-494-333, 493-555।
19: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सुदूरपश्चिमको केही भाग बाहेक देशभर वर्षा भइरहेको छ। धेरै ठाउँमा हिजो दिउँसो शुरू भएको वर्षा निरन्तर छ। मौसम पूर्वानुमान महाशाखा अनुसार गएको 24 घण्टामा सबैभन्दा बढ़ी पाल्पाको बलड्याङ गढ़ीमा 169 मिलिमिटर पानी परेको छ। बंगालको खाड़ीमा विकसित निम्नचापी प्रणाली र मनसूनी वायुको प्रभावको कारण हिजो बेलुकादेखि आजसम्म विशेष गरी मध्य नेपालमा धेरै पानी परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आउँदो आइतबारसम्म मौसम अझै प्रतिकूल रहनेछ। आउँदो 24 घण्टा बढ़ी प्रतिकूल छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँका साथै मधेस, कर्णाली र सुदूरपश्चिमका केही भागमा मेघ गर्जन र चट्याङसहित मध्यमदेखि अत्यधिक वर्षाको सम्भावना छ। हिमाली तथा उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात पनि हुनेछ। तराईका केही क्षेत्रमा हावाहुरी समेत चल्न सक्छ। वर्षाका कारण साना तथा ठूला नदीहरूमा जलसतह बढ़दै गएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्र र खहरे खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले बाढ़ीको पूर्वानुमान समय अवधि विस्तार गर्दै सर्वसाधारणलाई सचेत तर धैर्य रहन आग्रह गरेको छ। वर्षा आइतबारदेखि मात्र क्रमशः कम हुँदै जाने मौसमविदको अनुमान छ। लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ। लगातारको वर्षाका कारण विशेष गरी शैक्षिक क्षेत्र र दैनिक कामकाज प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले आज र भोलि विद्यालयहरू बन्द गर्न तथा भोलिदेखि 11 गतेसम्म तोकिएका परीक्षाहरू स्थगित गर्न पालिका र सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले सहजीकरण गरेको छ।
20: निरन्तरको झरीका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। धेरै जसो जिल्लामा ग्रामीण सड़कहरू अवरूद्ध हुन थालेको विवरण आएको सड़क विभागले जनाएको छ। यस्तै राष्ट्रिय राजमार्ग अन्तर्गतका सड़कहरूमा पनि अवरोध आएको छ वा केहीमा जोखिमका कारण स्थानीय प्रशासनले गाड़ी चलाउन रोक लगाएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ़ मुगलिन सड़क खण्डमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सम्पूर्ण गाड़ीको आवागमन बन्द गरेको छ। कार्यालयका अनुसार निरन्तरको वर्षा तथा बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर गर्दै यो निर्णय भएको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा आज रातिदेखि 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि 4 दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोकेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले कास्कीबाट अरू जिल्ला जाने रात्रिकालीन बस सेवा र जिल्लाभित्रका सम्पूर्ण पदयात्रा मार्गमा आवत जावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध छ। कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङका सड़क खण्डको भोट खोला क्षेत्रमा बिहिबार आज ठूलो पहिरो खसेपछि हुङ हुङ सड़क खण्ड अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले आज बेलुका 7 बजेदेखि यही असोज 11 गते बिहान 5 बजेसम्म मेची राजमार्ग, मेची करिडोर तथा अन्य जोखिमयुक्त सड़कमा रातमा गाड़ी चलाउन रोकेको छ। धनकुटा प्रशासनले पनि भेडेटार, रवि, राकेश बस सेवा र जिल्लाभित्रका सम्पूर्ण पदयात्रा मार्गमा आवत जावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध छ। कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङ

0: पाँच तर्फ जाने आउने गाड़ीका लागि आज राति 9 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान तथा मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ कालीमाटी सुर्खेत सड़क खण्डमा आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। सल्यानमा राप्ती राजमार्ग अन्तर्गत लुहाम कपुरकोट तुलसीपुर सड़क, राप्ती राजमार्गकै बांगेला खुरी झुलनेटा सड़क र तुलसीपुर कालीमाटी सुर्खेत सड़क खण्ड अन्तर्गत कालीमाटीदेखि काल्चेसम्मको सड़कमा रातको समयमा गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना निकालेर आजदेखि आइतबारसम्म बेलुका 5 बजेदेखि बिहान 6 बजेसम्म ती खण्डमा यातायात सञ्चालन रोक लगाएको जनाएको हो। यस्तै ताप्लेजुङको पाथीभरा क्षेत्रमा वर्षा अवधिभर यात्रा तथा दर्शनमा ननिस्कन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको छ। सम्भावित जोखिममा रहेका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा पालिकाले खोला तथा नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन सार्वजनिक रूपमा अपील गरेका छन्।
1: मौसमविदहरूका अनुसार आउँदो 3 दिन निकै ठूलो र लगातार वर्षा हुने अनुमान छ। मनसूनका कारण पहिलेदेखि नै भिजेको जमीनलाई अहिलेको वर्षाले झन कमजोर बनाएको छ, जसले गर्दा बाढ़ी पहिरो लगायतका विभिन्न प्रकारका पानी जन्य विपद निम्त्याउँछ। साथी महेश गेवालीले अहिलेको लगातार वर्षाले कुन ठाउँमा कस्तो जोखिम हुन सक्छ भनेर विपदविज्ञ डाक्टर बसन्त अधिकारीलाई सोध्नु भएको छ।
2: पहिरो आएर खोला थुनिन सक्ने, थुनिएपछि फुट्दाखेरि तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई चाहिँ असर गर्ने सबभन्दा पहिलो देखिन्छ। खोलाको नजिकै तर एकदमै होचो ठाउँमा, खोलाभन्दा धेरै अग्लो ठाउँमा नभएका बस्तीहरूमा चाहिँ पानीको डुबानले गर्दा घरहरू क्षति हुने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रमा अथवा पहाड़ी क्षेत्रमा जुन मध्य पहाड़ी उपत्यकाहरू छन् खोलाको नजिकै बसेकोमा त्यहाँ चाहिँ अलिकति सावधानी पुर्याउनु पर्ने देखिन्छ। र चुरे पर्वत श्रृङ्खलाको अगाडिपट्टि जुन हाम्रो चढाई छ त्यहाँ चाहिँ छ्याक्कै नदीकै नजिकै जुन बस्तीहरू छन् बाढ़ीले प्रत्यक्ष रूपमा असर पार्न सक्ने भनेर चाहिँ प्रक्षेपण गरिएको छ।
3: बाढ़ीको सम्भावना भएको ठाउँका क्षेत्रहरूमा चाहिँ नागरिकहरूले चाहिँ के गर्ने के नगर्ने?
2: विगतका वर्षहरूमा पनि यस्ता पानी पर्दाखेरि पहिरो जाने र बाढ़ी जाने सम्भावना भएका क्षेत्रहरू कुन कुन हुन् भन्ने कुरो पहिला नै पहिचान गर्ने, सकेसम्म अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने अथवा पानी धमिलो आइरहेछन् कि भन्ने कुराहरूको चाहिँ अवलोकन गर्ने, यदि त्यस्तो भएको छ भने आफू सुरक्षित रहने र यदि माथिबाट चाहिँ पानी धमिलो आएको छ भनेर भन्ने थाहा पाइयो भने चाहिँ तल्लो तटीय क्षेत्रमा बस्ने मान्छेहरूलाई चाहिँ लहै बढी आउन सक्छ भनेर फोनबाट पनि सूचना दिने, विद्यार्थीहरूलाई चाहिँ तत्काल चाहिँ घरबाट बाहिर निस्कन नदिने र अर्को सबभन्दा महत्वपूर्ण कुरा चाहिँ पानी जम्न सक्ने ठाउँहरूलाई चाहिँ खुल्ला गरेर खुल्लामा बग्छ त्यही ठाउँमा बग्न दिने चाहिँ व्यवस्था गर्नुपर्छ।
3: पहिरोको सन्दर्भ जोड्दाखेरि चाहिँ त्यसबाट सचेत कसरी हुन सकिन्छ?
2: पहिला गइसकेका पहिराहरू अथवा अहिले उनीहरूलाई चाहिँ जुन क्र्याकहरू दरारहरू परेका छन् कि छैन भनेर हेर्ने, त्यसपछि ती दरारहरूमा पानी गएको छ कि छैन भनेर हेर्ने, जमिन कटकट कटकट आवाज आएको छ कि छैन त्यो भनेर हेर्ने, अनावश्यक रूपमा चाहिँ कहिलेकाहीँ त्यही नखस्ने ढुङ्गाहरू अथवा जमिन चाहिँ खस्न लगाइरहेको छ कि छैन भनेर हेर्ने, त्यस्तो अवस्था भयो भने चाहिँ पहिरो जान सक्ने सम्भावना हुन्छ। अब त्योबाट बस्नको लागि सबभन्दा पहिला त अघि नै मैले भनेका कुराहरूको अवलोकन गरेपछि आफू सुरक्षित ठाउँमा बस्ने, सकेसम्म त्यो ठाउँमा नजाने, गइहाल्न पर्यो भने पनि माथिबाट हेर्दै चाहिँ त्यो बाटो हिँड्ने र सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लाउने र नेपाल सरकारले दिएका सूचनाहरू रेडियो टेलिभिजन एफएमहरूबाट सबैबाट सुनेर आफूलाई सुसज्जित राख्ने।
3: यात्रासँगको जोखिम चाहिँ कस्तो हुन सक्छ र यस्तो बेलामा यात्रा गर्दाखेरि चाहिँ के सावधानी अप्नाउने?
2: पहाड खोपेर बनाएका सड़कहरू छन् त्यसमा चाहिँ पानी परेको बेलामा धेरै पहिरो जाने सम्भावना छ र पहिरो पनि गइरहेका छन्। त्यही भएर कहिलेकाहीँ हामी गाडीमा हिँडिराख्दाखेरि अगाडि कस्तो जमिन छ भन्ने कुरो थाहा नहुनु पनि सक्छ, त्यसकारण चाहिँ सकेसम्म रातिको समयमा चाहिँ यात्रा गर्नु हुँदैन। यो 3 दिन जुन पानी पर्छ भनेको छ, अहिले पानीले असर गरेका ठाउँहरू र अघिल्ला बाढ़ीहरूले असर गरेका ठाउँहरूमा अथवा सड़क भाँसिएको छ पहिला नै एकदमै सावधानीपूर्वक हिँड्न पर्ने हुन्छ। त्यही भएर सकेसम्म चाहिँ बरु एक रात पछाडि त्यो बाटोलाई चाहिँ हामी पार गरौंला, तर रातिको समयमा चाहिँ पार नगरौं र नेपाल सरकारले विभिन्न ठाउँहरूमा चाहिँ बाटो भत्केको छ कि छैन, पहिरो जान सक्छ कि सक्दैन भनेर विभिन्न सामाजिक सञ्जालहरू मार्फत सूचना प्रवाह गरिरहेको छ, ती सूचनाहरूलाई हेरेर आफ्नो यात्रा जारी राख्न अनुरोध गर्छु।
3: कृषिमा चाहिँ जोखिम के हुन सक्छ र के गर्न सकिन्छ?
2: तपाईँहरूले लगाएका बाली नालीहरूमा भू क्षय अथवा खेतका आली र कान्लाहरू भत्केर हुने क्षति अथवा तराईमा धेरै पानी परेर बिगार्ने बालीहरूमा तपाईँले आफूले गरेर सकेसम्म हुनेसम्म चाहिँ पानीलाई तर्काउनु पर्ने अवस्था देखिन्छ।

0: सकिन्छ, सकेसम्म चाहिँ त्यसलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चाहिँ नजिकको कृषि कार्यालय अथवा नेपाल सरकारका विभिन्न फोनहरूमा सम्पर्क गरेर अगाडि बढ्न सकिन्छ।
1: हुनुहुन्थ्यो विपद विज्ञ एवं विपद पूर्व तयारी सञ्जालका निर्देशक डाक्टर बसन्त अधिकारी। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
5: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अप्नाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव, बाढ़ी र पहिरोको जोखिमका कारण केही सड़क अवरूद्ध, धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील लगायतका खबर प्रस्तुत
6: गर्यौं। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुने भएको छ। महासभामा सहभागी हुन उहाँ हिजो अमेरिकाको न्यूयोर्क पुग्नु भएको हो। प्रधानमन्त्री शाहले सम्बोधन अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्किने कार्यक्रम छ।
1: राष्ट्रिय योजना आयोगले गएको भदौ 10 गते रसुवागढ़ी तथा भोस्टे कोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको विवरण संकलन गर्न अनलाइन पोर्टल संचालनमा ल्याएको छ। आयोगले आज सूचना निकालेर बाढ़ीमा परिज्यान गुमाएका, बेपत्ता भएका, घाइते भएका तथा सम्पत्ति र व्यवसायमा क्षति बेहोरेका व्यक्तिहरूलाई यही असोज 15 गतेभित्र पोर्टलमा विवरण दर्ता गराउन आग्रह गरेको हो। पुननिर्माण योजना तथा आवश्यक बजेटको अनुगमन तयार पार्न यो विवरण संकलन गर्न लागि हो। विशेष गरी रसुवागढ़ी भोटेकोशी क्षेत्रमा स्थायी बसोबास नभएका तर कामका लागि पुगेका मजदूर, चालक, तीर्थयात्री तथा पर्यटकहरू बाढ़ीमा परेकाले उनीहरूलाई लक्षित गरी विवरण मागेको आयोगले जनाएको छ। अरू जिल्लाबाट बाढ़ी प्रभावित क्षेत्रमा पुगी विपदमा परेका व्यक्तिका आफन्त वा कानूनी हकवालाले सम्बन्धित पालिकाले तोकिए कर्मचारी मार्फत पोर्टलमा विवरण भर्न सक्नेछन्।
6: ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 दोभान बजारमा आज दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरीबलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन्। स्थानीय डण्डु शेर्पाको 2 तले घरमा रहेको कपड़ा पसल र होटलमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। आगलागीबाट मानवीय क्षति भएको छैन। यसअघि 2077 सालमा पनि दोभान बजारमा ठूलो आगलागी हुँदा 40 वटा भन्दा धेरै घर जलेका थिए। आज दिउँसो सल्किएको आगो सशस्त्र प्रहरीबल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको छ।
1: नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज भएको पार्टीको सचिवालय बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्य मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्य दिने नदिने विषयमा लामो आन्तरिक बहस चलेकामा अहिले सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आउँदो कार्यभारलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बैठकपछि एमाले सचिव प्रदमा अरियालले भण्डारी जस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिएको बताउनुभयो। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरियतामा रहेका उपाध्यक्ष रामबहादुर थापा बादल वरियता क्रममा तेस्रोमा पुग्नु भएको छ। त्यस्तै सचिवालय बैठकले सातजना नेताहरू ईश्वर पोखरेल, प्रदीप गेवाली, देवराज घिमिरे, शिवमाया तुम्बा आम्फे, लालबाबु पण्डित, थम माया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। यी नाम पनि केन्द्रीय कमिटिबाट अनुमोदन भएको छ। यस्तै अन्य पार्टीबाट आएका 13 जना सहित 33 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। विधानमा 10% मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरू मनोनयन गरिएको हो। गएको असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक यही असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको बैठकबाट यसअघि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
6: यसैबीच नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको 15 महाधिवेशन, परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुबड़ शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्वीर राखिएको छ। कांग्रेसको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 देखि 19 गतेसम्म काठमाण्डुको खुला मंचमा हुनेछ। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकको हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये रूकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको हो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्डको गठन गर्न माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तितो यथार्थ पोख्दै उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपाको वाचापत्रमा निश्चित विधि र पूर्वानुमान मानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा जरो गाडेर बसेको भन्छन् र पहुँचको यो स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पथरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
3: नागरिकहरूले अन्य कम्पनीको नाममा व्यवसायिक भिसा लिएर उद्देश्य विपरीत काम गरेको पाइएपछि भिसा रद्द गरेको अध्यागमन विभागले जनाएको छ। भैंसीको मासु प्रशोधन गरी चीन निर्यात गर्ने उद्देश्यले छेन्दु तियान फूड्स लिमिटेडको सहकार्यमा निर्माणाधीन उद्योगको सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरू सहितको टोलीले अनुगमन गरेको थियो। भिसा रद्द गरिएका नागरिकलाई अध्यागमन ऐन बमोजिम जरिवाना गरी देश निष्कासन अर्थात डिपोर्ट गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ। श्रम विभागका अनुसार कम्पनीले विदेशी नागरिकलाई काममा लगाउनका लागि आवश्यक पर्ने श्रम अनुमति लिएको थिएन।
4: काठमाण्डुमा मनाइने ऐतिहासिक पर्व इन्द्र जात्राका सम्पूर्ण गतिविधि अब गल्ली म्याप एप मार्फत सजिलै थाहा पाउन सकिने भएको छ। काठमाण्डु महानगरपालिका र गल्ली म्यापको सहकार्यमा यो व्यवस्था मिलाइएको हो। एप मार्फत श्रीकुमारी गणेश र भैरवको रथ कुन स्थानमा छ, लाखे तथा पुलुकेसी नाच कहाँ भइरहेको छ भन्ने लाइभ जानकारी पाइनेछ। यसका साथै जात्राका कारण प्रभावित हुने सड़क वैकल्पिक ट्राफिक रूट खानेपानी तथा शौचालय रहेका ठाउँहरूबारे पनि एपले जानकारी गराउनेछ। काठमाण्डु महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले यसपटक ट्राफिक र नागरिक सुविधाका थप फीचर समेटिएको बताउनुभयो। प्रविधिको प्रयोगले जात्रा अवलोकनकर्तालाई समय बचत हुनुका साथै आवागमन थप सहज हुने विश्वास लिएको पनि कार्यवाहक उपमेयर डंगोलले बताउनु भएको छ।
3: राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहा हुँदै काठमाडौँ आएका 42 वर्षका मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट 536 ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको। यस्तै कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 पचरौता नगरपालिका 33 वर्षीय अनिश अन्सारी छन्। प्रहरीले उनको साथबाट 69.6 ग्राम सुन बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाएको छ।
4: नेपाल दर्पणमा अब केही विदेशका खबर। सिंगापुरले सार्वजनिक बसका यात्रुका लागि नयाँ र कड़ा नियम लागू गरेको छ। नयाँ नियम अनुसार बसको सीटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो वा संगीत बजाएमा, खाने पिउने गरेमा तथा फोहोर फालेमा 500 सिंगापुर डलर अर्थात झण्डै 60,000 नेपाली रूपियाँसम्म जरिवाना हुन सक्नेछ। त्यस्तै बस टर्मिनलभित्र अन्य यात्रुले अवरोध वा खतरा सिर्जना गरेमा र भौतिक संरचनामा फोहोर पारेमा 5,000 डलरसम्म जरिवाना गरिने बीबीसीले जनाएको छ। यात्रालाई शान्त र सहज बनाउन विश्वका अन्य शहरहरूले पनि यस्तै कड़ाई गरिरहेका छन्। पोल्याण्डको काक्रोप शहरमा ठूलो आवाजमा मोबाइल बजाएमा 52 अमेरिकी डलरसम्म जरिवाना लिने गरिन्छ भने बेलायतमा पनि सार्वजनिक गाड़ीमा अनुमति बिना ध्वनि निकाल्न प्रतिबन्ध लगाइएको छ।
3: इरानका राष्ट्रपति मसूद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै आफ्नो देशमाथि लगाएका एकपक्षीय प्रतिबन्धहरूको कड़ा आलोचना गर्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा बोल्दै राष्ट्रपति पेजेस्कियानले इरान विरूद्ध बाह्य दबाव र आर्थिक प्रतिबन्धहरू अन्यायपूर्ण रहेको बताउनुभयो। सम्बोधन क्रममा उहाँले इरानले सधैं शान्ति कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको दावी गर्नुभयो। पश्चिमा राष्ट्रहरूप्रति लक्षित गर्दै उहाँले एकपक्षीय प्रतिबन्धले आम नागरिकको जीवनमा गम्भीर असर पारेको र यसले संवादको वातावरण बिगारेको उल्लेख गर्नुभयो। इरानी राष्ट्रपतिले मध्यपूर्वमा जारी तनाव बारे चिन्ता व्यक्त गर्दै क्षेत्रमा शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदाय निष्पक्ष हुनुपर्नेमा जोड़ दिनुभयो। कड़ा प्रतिबन्धका बीच पनि कूटनीतिक अडान नछाडेका पेजेस्कियानको यो सम्बोधनलाई अन्तर्राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ।
4: विश्वको ठूलो ई कमर्स कम्पनी अमेजनले भारतमा आफ्नो छिटो डेलिभरी सेवा विस्तार गर्न सन् 2030 3 अर्ब अमेरिकी डलर अर्थात झण्डै 4 खर्ब 60 अर्ब रूपियाँ लगानी गर्ने भएको छ। समाचार संस्था रोइटर्सका अनुसार कम्पनीले सन् 2027 भित्र 1 अर्ब र बाँकी 2 अर्ब डलर सन् 2030 गर्ने योजना बनाएको छ। भारतका शहरी क्षेत्रमा दूध चकलेटदेखि आइफोन र विद्युतीय उपकरणसम्म केही मिनटमै घरमै पुर्याइदिने क्विक कमर्स सेवाको माग तीव्र रूपमा बढ़िरहेको छ। यही प्रतिस्पर्धालाई ध्यानमा राख्दै अमेजनले भारतमा अहिलेसम्मकै ठूलो लगानी गर्न लागेको हो। विज्ञहरूका अनुसार अहिले 19 अर्ब डलरको रहेको भारतको यो छिटो डेलिभरी बजार सन् 2030 दोब्बर भन्दा बढ़ी बढ़ेर 41 अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। यो सँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्तोना जित हासिल गरेको आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिएको थियो।
4: र सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि अनुमोदन गरेको छ। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो। टोलीमा फेरि फर्किन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्। सुदूरपश्चिम रोयल्सले यसअघि न्यूजील्याण्डका स्कट कुगेन र इंग्ल्याण्डका सेफ जैवलाई तेस्रो संस्करणको लागि विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाड़ीहरू अनुबन्ध गरिरहेका छन्। त्यस्तै पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ड्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 36 वर्षीय उनले पाकिस्तानका लागि 66 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 4 अर्धशतक सहित 998 रन बनाउनुका साथै 8 विकेट लिएका छन्। एनपीएल आउँदो कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म काठमाडौँ किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यम आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
3: बाढ़ी र पहिरोको जोखिमका कारण केही सड़क अवरूद्ध। धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील।
4: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन। 7 स्थायी कमिटि सदस्यमा मनोनित। नेपाली कांग्रेसको 15 महाधिवेशन नारा र लोगो सार्वजनिक।
3: सिंगापुरमा सार्वजनिक बसका यात्रुलाई कड़ा नियम, जथाभावी गरी 500 सिंगापुर डलर सम्म जरिवाना हुने।
4: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा काँस्य पदक पक्का। स्कटल्याण्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। पानी परिरहेको छ। सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ।

0: वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन। विजयनगरमा भोलि विद्यालय विदा।
1: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्यमा अझै चुनौती। 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क।
0: सल्यानको दारमा माइस्कप टाइफस नियन्त्रण गर्न थप 1500 थान परीक्षण किट र औषधि पठाइयो। अझै 1200 थान किट आवश्यक।
1: र जापानमा जारी 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश। कम्तीमा कास्य पदक पक्का।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। साँझ 6:30 बजेको भेरी खबरबाट डिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतले जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि सुर्खेतमा उच्च सतर्कता अपनाइएको छ। बाढ़ी पहिरो डुबान तथा भूछेका कारण जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतले 9 स्थानीय तह तथा सम्बद्ध निकायलाई पूर्ण रूपमा तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ। सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुख्य सड़क खण्डहरूमा रात्रिकालीन यातायात सञ्चालनमा पनि रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार सुर्खेत बोटेचौर सल्यानको कालीमाटी हुँदै दाङ जोड्ने सड़क खण्डमा साँझ 5 बजेदेखि बिहान 6 बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटाले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई आफ्नो क्षेत्रमा विपद प्रतिकार योजना तयार गरी जनशक्ति उद्धार सामग्री र आवश्यक साधन हाई अलर्टमा राख्न भनिएको बताउनुभयो। प्रमुख जिल्लाधिकारी सापकोटाले सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी तत्काल उद्धार र राहतका लागि समन्वय गर्न मातहतका निकायले निर्देशन दिएको बताउनु भएको छ।
2: अरू विभिन्न साधन सहित एउटा हेलिकप्टर पनि यहीको लागि यही 4 दिनको लागि नै डेडिकेटेड गरिएको छ होइन। त्यो पनि यहाँहरू समक्ष मैले राखेँ। हिजो गृह मन्त्रालयसँग मिटिङ हुँदै गर्दाखेरि यो आएको कुराहरू भयो। यो सकेसम्म त्यो यातायात भनौँ न एकदमै जरुरी नभई ननिस्किने नै सरकारले भनेको छ। अब जाँदाखेरि पनि पूर्व सूचना लिएर होइन सेक्युरिटीसँग चाहिँ सम्पर्क गरेर कहाँ के जोखिम छ भनेर त्यो बुझ्दै अगाडि हिँड्नुपर्ने हो। राति चाहिँ सकेसम्म नहिँड्ने उनीहरूलाई अहिलेको यो जोखिमलाई चाहिँ होइन आकलन गरेर बैठक राख्ने त्यसपछि सुरक्षा निकायसँग सम्पर्क नगरिकन रातिको समयमा त हिँड्दै नहिँड्ने एकदमै आवश्यक नगरी नहिँड्ने र सँगै चाहिँ अहिले दाङको सिटो साहब र सल्यानको सिटो साहबसँग पनि कुरा भएको थियो मेरो। यो यहाँबाट भन्नु सुर्खेत कालीमाटी सल्यान हुँदै तुलसीपुर जाने बाटो चाहिँ 5 बजेदेखि बिहानसम्म यो अब 3-4 दिनको लागि बन्द भनेको छ। त्यो सूचना पनि अब यता सुरक्षा निकाय होइन सबै यातायात व्यवसायसम्म चाहिँ हामीले पुर्याउनु पर्यो भनेपछि यो तयारीहरू पूर्व तयारीहरू
1: विपदको जोखिमलाई सम्बोधन गर्दै सुरक्षा निकायलाई उच्च तयारी र अवस्थामा राखिएको छ। नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीहरू तयारी अवस्थामा रहेका छन् भने आपतकालीन स्थितिमा द्रुत उद्धार र राहतका लागि कर्णाली प्रदेशमा हेलिकप्टर समेत तैनात राखिएको छ।
0: मानवीय सहायता कार्यका लागि नेपाल एड्सका सोसाइटी सुर्खेतका अध्यक्ष रामलाल आचार्यले जिल्लामा 9 उपशाखाका स्वयंसेवक तथा आवश्यक गैर खाद्य राहत सामग्री तयार अवस्थामा राखिएको बताउनु भएको छ। उहाँले स्थानीय तह सुरक्षा निकाय रेडक्रस र अन्य सरकारवाला निकायबीच चुस्त समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यसै गरी खेत उद्योग वाणिज्य संघ लगायतका निजी क्षेत्र तथा सरकारवाला संस्थाहरूले पनि विपदका बेला उद्धार राहत तथा अत्यावश्यकीय खाद्यान्न व्यवस्थापनमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकहरूलाई सजग रहन मौसमको अत्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न र रातको समयमा अनावश्यक यात्रा नगर्न अपील गरेको छ। कुनै पनि जोखिम वा आपतकालीन अवस्था आएमा तत्काल नजिकैको प्रहरी चौकी वा स्थानीय विपद व्यवस्थापन समितिलाई खबर गर्न आग्रह गरिएको छ।
1: भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण आज कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेकका सबै ठाउँमा पानी परेको छ। मौसमविदहरूले यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको भन्दै भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ़ने र विस्तार हुने जन बताएका छन्। विशेष गरी भोलि र पर्सी कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशैभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिममुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी पहिरो र गिग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन पनि आग्रह गरेका छन्। कर्णाली प्रदेशका केही जिल्ला र लुम्बिनी प्रदेशका तराईका जिल्लामा पहिलो रंगले संकेत गरेर मौसमी अवस्थाबारे अध्यावधिक रहन भनिएको छ। भोलि 9 गते अझ बढ़ी जोखिम हुने संकेत गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेकमा रातो रंगले संकेत गरी प्रतिकार गर्नुपर्ने भनिएको छ। असोज 10 गते शनिबार कर्णाली र सुदूरपश्चिमतिर अलि बढ़ी जोखिम रहने सम्भावना छ। विभागले डोल्पा जाजरकोट र जुम्ला मुगु कालीकोट बाजुरा बझाङ हुम्ला र दार्चुला जिल्लालाई रातो रंगले संकेत गरेको छ। यसैगरी सुर्खेत दैलेख सल्यान बाँके बर्दिया प्युठान दाङ रोल्पा रूकुम पूर्व रूकुम पश्चिम कैलाली कञ्चनपुर अछाम डोटी डडेलधुरा र बैतडी जिल्लालाई सुन्तला रंगले संकेत गरेर सतर्क अवस्थामा रहन भनिएको छ। यस्तै असोज 8-9 र 10 गतेको तुलनामा 11 गते पानी पर्ने क्रम अलिक कम हुने सम्भावना छ। असोज 11 गते बागमती भन्दा पश्चिमतिरका सबै जिल्लालाई पहेँलो रंगले संकेत गरिएको छ।
0: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्य लिए पनि त्यसमा अझै चुनौती देखिएको छ। सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दरमा वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन। अझै पनि 28% घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी 72% पुगेको छ। स्वास्थ्य सेवा निर्देशालयले आजदेखि शुरू गरेको आर्थिक वर्ष 2082-83 सम्पादित कार्यक्रमको समीक्षामा अझै पनि कर्णालीमा घरमा सुत्केरी हुने अवस्था जारी नै रहेको जनाइएको छ। प्रगति प्रतिवेदन प्रस्तुत गर्दै निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक मनकुमारी गुरूङले कर्णालीमा संस्थागत सुत्केरी 72% रहेको दक्ष जनशक्तिबाट सुरक्षित प्रसूति दर 69% रहेको आठ पटक गर्भवती जाँच गर्ने 57% 20 वर्ष मुनिका गर्भवती आमा 15% रहेको जानकारी दिनुभएको छ। संस्थागत सुत्केरी हुनेमा कर्णालीका सबैभन्दा धेरै सुर्खेतमा रहेको छ भने डोल्पामा संस्थागत सुत्केरी भएको दर्ता भएको तथ्याङ्क छैन। यसैगरी 20 आमाको घरमा तथा स्वास्थ्य संस्थामा ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु हुन पुगेको छ। कर्णालीमा 618 जना महिला घरमा सुत्केरी भएका थिए। सबैभन्दा धेरै जाजरकोटमा 318 जना र त्यसपछि रूकुम पश्चिममा 80 जना भएको निर्देशनालयले जनाएको छ। यस्तै गत वर्ष कर्णालीमा कड़ा शीघ्र कुपोषण भएका 630 जना बालबालिका रहेकोमा 186 जनाको पोषण केन्द्रमै उपचार भइरहेको बताइएको छ। कर्णाली का महिला मांग खस्ने दर 24% रहेको छ। यस्तै कर्णालीभर 79692 जना बालबालिकाको स्वास्थ्य जाँच गर्दा 1433 जनामा शीघ्र कुपोषण देखा परेको निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक गुरूङले जानकारी दिनुभएको छ।
1: यस्तै कर्णालीमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप कभरेज 98% रहेको छ भने अन्य खोप 90% माथि रहेको उहाँले बताउनु भएको छ। कर्णालीको स्वास्थ्यको तथ्याङ्क हेरिसकेपछि मुख्यमन्त्री मंगल बहादुर साईले कर्णालीको स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरू अझै बाँकी रहेको बताउनु भएको छ। विगतको तुलनामा अवस्थामा सुधार हुँदै आए पनि घरमा सुत्केरी हुने दर मातृ मृत्यु दरमा कमी आउन नसकेको भन्दै धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। स्वास्थ्यको क्षेत्रमा भएको काम पर्याप्त नभएको भन्दै उहाँले कर्मचारीलाई दिइने प्रोत्साहन भत्तालाई जारी राख्ने बताउनुभयो। राजनैतिक नेतृत्वले कर्णालीको नीति बनाउने र कार्यान्वयन गर्न काम कर्मचारीहरूको भएकाले कर्मचारीहरूलाई ऊर्जाका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो। यस्तै स्वास्थ्यको सूचकमा पनि सुधार ल्याउन कर्मचारीको भूमिका अझ बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले प्राप्त संसाधनलाई अधिकतम उपयोग गरेर कर्णालीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने प्रयास भइरहेको बताउनु भएको छ। उहाँले कर्णालीमा भौतिक पूर्वाधार र विशेषज्ञ जनशक्तिको अभाव जस्ता समस्याहरू रहेको बताउनुभयो। शनिबारसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा कर्णाली प्रदेशका 10 जिल्लाको स्वास्थ्यको अवस्था विगतमा भएका राम्रा काम आइपरेका चुनौती र सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरी निष्कर्ष निकालिनेछ। यस्तै चालू आर्थिक वर्षमा कार्यान्वयन गरिने स्वास्थ्यका कार्यक्रमबारे पनि नीतिहरू बनाइने निर्देशक डाक्टर खड्काले बताउनु भएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगभग यो छोटो विश्राम
3: त तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
4: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
4: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
4: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
3: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
1: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
6: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 083-590-693।
7: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861-029-56, 9412-88-391, 9580-40-382।
8: सबैको मन सुने
9: रेडियो भेरी एफएम।
0: तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन, वीरेन्द्रनगरमा भोलि विद्यालय विदा र कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्यमा अझै चुनौती, 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइफस रोग नियन्त्रण गर्न थप 1500 थान परीक्षण किट र आवश्यक औषधि पठाएको छ। स्क्रब टाइफसबाट 7 जनाको स्यान गइसकेको छ भने पछिल्लो 2 दिनमा 351 जनाको परीक्षण गर्दा 97 जनामा स्क्रब टाइफस पुष्टि भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले दार्मामा पछिल्लो एक महिनामा स्क्रब टाइफसका कारण 7 जनाको मृत्यु भएको जनाएको छ। संक्रमण बढ़ेपछि प्रभावित बस्तीमा स्वास्थ्य कर्मी परिचालन गरी परीक्षण उपचार तथा निगरानीलाई तीव्रता दिएको छ। परीक्षणका लागि आवश्यक किट अभाव भएपछि गाउँपालिकाले संघ र प्रदेश सरकारसँग थप किट उपलब्ध गराउन माग गरेको थियो। काठमाडौँ स्थित इपिडिएमोलोजी तथा रोग नियन्त्रण महाशाखाले 1000 थान स्क्रब टाइफस ऱ्यापिङ टेस्ट किट दार्माका लागि पठाएको। यस्तै कर्णाली प्रदेश सरकारले 500 थान परीक्षण किटसँगै आवश्यक औषधि पठाएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले 500 थान परीक्षण किट र आवश्यक औषधि प्रभावित क्षेत्रमा पुगिसकेको बताउनु भएको छ। यसअघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट 200 र स्वास्थ्य सेवा कार्य सल्यानबाट 250 गरी 450 थान परीक्षण किट दार्मा पठाइएको थियो। नयाँ किट समेत गरी दार्मामा हालसम्म 1950 थान परीक्षण किट उपलब्ध भएको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकामा ज्वरोका बिरामीको संख्या बढ़दै गएपछि परीक्षणको दायरा विस्तार गरेको स्वास्थ्य शाखाका प्रमुख यज्ञ बहादुर बस्नेतले बताउनुभयो। थप परीक्षणका लागि अझै 1000 देखि 1200 थान किट आवश्यक रहेको उहाँको भनाइ छ। संक्रमण बढ़ेपछि जिल्ला अस्पताल सल्यानबाट चिकित्सक सहितको टोली आवश्यक औषधि र परीक्षण सामग्री लिएर दारमा पुगेको छ। जिल्ला अस्पतालका डाक्टर बालाराम केसीको नेतृत्वमा पुगेको टोलीले गाउँपालिकाका दुई स्थानमा परीक्षण गर्दा जिल्ला स्वास्थ्य सेवाका परीक्षण गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। परीक्षणका क्रममा संक्रमण पुष्टि भएका बिरामीको स्वास्थ्य अवस्था हेरेर उपचार तथा आवश्यक परामर्श दिने उहाँले बताउनु भएको छ। यसैबीच सल्यानका कालीमाटरकुमा गाउँपालिका तथा बागसर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षण किट माग गरेका छन्। संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रदेश सरकारले जिल्लाका जोखिमयुक्त क्षेत्रमा परीक्षण तथा निगरानी बढ़ाउने तयारी गरेको जनाएको छ।
0: कर्णालीका भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री मिलन खड्का रोकाले कर्णालीको विकासलाई गति दिन अब नयाँ तरिकाले काम गर्ने योजना बनाएको बताउनु भएको छ। विजयनगरमा भएको भेटघाटमा मन्त्री खड्काले ठेक्कापट्टाको काममा हुने ढिला सुस्ती र व्यतिथि अन्त्य गर्न एक्सन ओरिएन्टेशन रूपमा अघि बढ़न निर्देशन दिएको बताउनु भएको छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र काममा लापरवाही गर्नेलाई कड़ा कार्यवाही गर्ने उहाँको भनाई छ। उहाँले आफ्नो मन्त्रालय प्रदेशकै सबैभन्दा बढ़ी राजस्व उठाउने र बजेट खर्च गर्ने मुख्य मन्त्रालय भए पनि कर्मचारी र प्राविधिक जनशक्ति व्यवस्थापनमा उपेक्षा गरेको गुनासो समेत गर्नुभएको छ। कामको धेरै चाप भएर पनि आवश्यक मात्रामा जनशक्ति नहुँदा लक्ष्यमा पुग्न कठिन हुने उहाँले दावी गर्नुभएको छ। पत्रकारितालाई उपेक्षा गरेर समृद्ध कर्णालीको सपना पूरा हुन नसक्ने भन्दै उहाँले निष्पक्ष भएर सरकारका गल्ती कमी कमजोरी औंल्याई सही बाटो देखाउन पत्रकारहरूलाई आग्रह पनि गर्नुभएको छ। कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन कुमार बमले चालू आर्थिक वर्षको लक्ष्य र प्रगति विवरण प्रस्तुत गर्नुभएको छ। भूकम्पबाट भत्किएका जाजरको रूकुम पश्चिम र सल्यानका 67 सामुदायिक विद्यालय र 15 स्वास्थ्य चौकीको पुननिर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ। यस्तै कर्णाली प्रदेश फरहालसम्म कुल 56,304 सवारी साधन दर्ता भएका छन्। सबैभन्दा बढ़ी सुर्खेत जिल्लामा 45,566 सवारी साधन दर्ता भएको सचिव बमले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
1: रसुवाको बोटेको सिवारीमा परिवर्तन भएका जुम्लाको पातारसी गाउँपालिका 4 स्थित लाम्रे गाउँका 15 जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ। पातारासी गाउँपालिका पातारासी नदीको किनारमा आज उहाँहरूको सामूहिक दाह संस्कार गरेको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले बताउनुभयो। पातारासीकामा मात्रै 49 जना सम्पर्कविहीन भएका छन्। रसुवा स्थित हाँकु बेसी हाइड्रो पावरमा काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ 10 गतेको बारेमा पनि बेपत्ता भएको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भोटेकोशी नदीमा परि जुम्लाका 93 जना सम्पर्कविहीन भएकोमा हालसम्म 39 जना मात्रै सम्पर्कमा आएका छन्। बाँकी 63 जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।

0: जनता केवल 5 दशक देखि
1: के तपाई वा तपाईको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: रेडियो भेरी एफएम।
2: तपाईँले सबैको मन सुन्ने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। बाँकी खबर डोल्पाका जुफाल एयरपोर्टको धावन मार्गमा सीता एयरको सानो जहाज दुर्घटना भए पनि सबै यात्रु सकुशल रहेका छन्। नेपालगंजबाट 13 जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावन मार्गमै दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ। डीएसपी अनिल गिरीले सबै यात्रु सकुशल रहेको बताउनु भएको छ। नाइएन एजेएच कल साइन रहेको जहाज आज बिहान 8:25 को समयमा दुर्घटना भएको हो। विमानमा 7 जना विदेशी नागरिक सहित 13 जना रहेका छन्।
1: कालीकोटको राजकोट नगरपालिका 3 को सागा टिया बस्ती तत्काल सुरक्षित स्थानमा सार्न स्थानीयले माग गरेका छन्। पहिरो कति जोखिममा रहेको भन्दै बस्ती भाँसिँदै गएकाले कुनै पनि बेला पूरै बस्ती पहिरोले पूर्ण पहिरोमा पर्न सक्ने खतरा रहेकाले स्थानीयले स्थानान्तरण गर्न माग गरेका हुन्। यो बस्तीलाई 2079 साल असोजमा नै उच्च जोखिममा परेको भनी वर्गीकरण गरेको थियो। 5 वर्ष अघिदेखि नै नगरपालिकाले बस्ती स्थानान्तरण गर्ने छलफल चलाए पनि अझैसम्म त्यो काम हुन नसकेको स्थानीयको गुनासो छ। बस्ती सार्ने विषयमा छलफल भए पनि काम हुन नसकेको उनीहरूले गुनासो गरेका छन्।
2: वर्षासँगै बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि सल्यानमा जोखिमयुक्त सड़कमा रात्रि बस सञ्चालनमा रोक लगाइएको छ। असोज 9 देखि 11 गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले यात्रुको सुरक्षाका लागि जोखिमयुक्त सड़कको अवस्था हेरी यातायात सञ्चालनमा आवश्यक निर्णय गर्ने व्यवस्था मिलाइएको हो। जलढोका मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएपछि विपद जिल्ला विपद व्यवस्थापन समितिले सड़क सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो। राजमार्ग अन्तर्गत सल्यान दाङ सड़क खण्डको टुनी बोट आरिंगालले फेरी तथा कपूरकोट राम्री सड़क खण्डमा पहिरोको जोखिम उच्च रहेकाले सड़कको अवस्था निरन्तर निगरानी गरिने प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले बताउनु भएको छ। जोखिम बढ़ेको अवस्थामा सम्बन्धित इकाईसँग समन्वय गरी यातायात सञ्चालनमा रोक्ने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय गरिनेछ। यात्रुलाई जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न र मौसमको अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरिएको छ। निर्माणाधीन सड़कमा पहिरो वा अन्य कारणले सड़क अवरूद्ध भए तत्काल खोलाउन सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायीलाई हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्न भनिएको छ। सम्बन्धित विपद कारण खानेपानी, विद्युत तथा संचार सेवा अवरूद्ध भए सम्बन्धित सेवा प्रदायक तथा कार्यालयले तत्काल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ।
1: मेरी खबरको अन्त्यमा अब केही खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको संस्करणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराएको हो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रहेको थियो। त्यससँगै नेपालले महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको छ। आज भएको संस्करणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हराएको छ। यसअघि नेपाल लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होटबाट बाहिरिसकेको थियो। जारी प्रतियोगितामा कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जितै जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजी माथिको कुमिनी टेमा तेन्जिङले लाओसका भत्थाना जायासनलाई 9-1 अंकले पराजित गर्दै कास्य पदक जित्नु भएको हो।
2: खेल खबरसँगै साँझको भेरी खबर सक्यो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन। वीरनगरमा भोलि विद्यालय विदा।
1: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा जाने लक्ष्यमा झै चुनौती। 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क।
2: सल्यानको दारमा स्कब टाइफस नियन्त्रण गर्न थप 1500 थान परीक्षण किट र औषधि पठाइयो। अझै 1200 थान किट आवश्यक।
1: र जापानमा जारी 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश। कम्तीमा कास्य पदक पक्का।
2: हस्तरीलाई साँझको भेरी खबर सक्यो। भोलि बिहान 6:30 भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु राउत र दीपा कोइराला बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
7: रेडियो भेरी एफएम 98.6
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजे को छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
10: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
11: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
12: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
1: नमस्ते काका, चिट्टिक्को परेर कता जान लाग्नु भयो?
13: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
13: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198-198।
14: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेट मा समस्या आई मरमत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
15: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
16: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
17: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
16: नाक बन्द हुने समस्या,
17: नाकबाट रगत बग्ने,
16: नाकभित्र मासुको गिर्खा पलाएको,
17: घ्राम शक्ति गुम्ने,
16: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
17: कानको संक्रमण,
16: कान सुन्न गाह्रो हुने,
17: कान बज्ने समस्या,
16: चक्कर लाग्ने,
17: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
16: घाँटी दुख्ने,
17: आवाज बन्द हुने,
16: निल्न गाह्रो हुने,
17: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
16: चारवाहिनी रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
14: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
14: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
18: रेडियो भेरी एफएम।
1: बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
14: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत।

0: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
9: रेडियो भेरी एफएम

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Mania Extreme Energy Drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: Radio Veri FM Radio Veri FM
4: Radio Veri FM 98.6 RX 2.7 MHz
5: मानन्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट समयमै काम सक्न आग्रह
6: 15 गते असोज गत महाधिवेशन सुरु हुने गर्छ मङ्सिर 21-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ
5: र विषम एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित
7: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
5: काठमाडौँ उपत्यकामा जनसंख्याको चाप निरन्तर बढ़दो छ राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँमुखी बनाउँदै ल्याइयो र काठमाडौँ आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यही सुविधा हुने अवस्था सिर्जना भयो जसका कारण अव्यवस्थित बस्ती बसेका छन् ठूलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ अब खबर सन्तोषी रावलबाट
8: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ आज कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ विशेष गरी भोलि र पर्सी कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन् अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातेदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भइएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो
9: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ
8: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ यसैबीच दुई दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन् मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो
10: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो. पर्वतारोहणको याम भएको कारणले गर्दाखेरि चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिमयुक्त क्षेत्र देखिएको छ. त्यसै भएर हामीले चाहिँ यो रातो रङको चेतावनी पनि दिएको छौँ. रातो रङको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नपर्ने, टेक एक्सनै गर्नपर्ने यस्तो किसिमको हामीले चेतावनी दिएका छौँ. अन्य भूभागमा चाहिँ रातो रङको चेतावनी हामीले दिएका छैनौँ भनेको सतर्क हुनपर्ने सिस्टमको चेतावनी दिएका छौँ, तर चाहिँ एक्सनै लिनपर्ने जस्तो चेतावनी दिएका छैनौँ. र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ. ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ. विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन् जुन चाहिँ पहिला पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ. त्यसै गरी ठूला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दाखेरि चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ. अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान
11: हुने समस्या हुन्छ.
10: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
11: डुबान
10: समस्या हुन सक्ने सम्भावना देखिन्छ. तराईतिर पनि अब अलिकति बढी वर्षा पहाड़तिरको वर्षाले तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्तन सक्छ. ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ.
8: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ. संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो. नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाइएको छ. महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसाय समेत सम्पर्क विहीन भएका छन्. भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो. ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ. सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए. चण्डी 50 घर दूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ. नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ. निवर्तमान सभापति शेरबहादुर देउबा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि घटाइएको हो. रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि घटाइएको छैन. समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो. कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
6: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा, उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नपुगि गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुटी आउँदैसकेको छ. त्यसो हुनाले हामीले 15 गते असोज जातवटा अधिवेशन सुरु हुने गर्छ. मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ.
8: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
5: भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीको सुझाव।
11: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्।
5: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
14: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्स्की आइएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
16: बाढ़ीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
17: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौं, यता नुवागढबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सडक सञ्जाल टुटेका 13 वडालाई अलिक प्राथमिकरण गरी ती वडाहरूमा प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
16: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे। भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
11: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभीमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
16: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभीमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोसी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल।
18: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढ़ी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढ़ी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समयमित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा, तनहुँ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ। त्यतातिर पनि अलिकति सावधानी अप्नाउनु पर्ने जस्तो देखिन्छ।
16: तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
19: सांसदका अभिव्यक्तिहरू
20: नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
19: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन्, होइन, नयाँबाट बढी त्यो देखिन्छ।
5: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
21: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
22: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
16: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
22: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश
0: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो सांसद
22: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिज्यू
19: धन्यवाद
22: 74 तपाईले कति काम गर्नुभएको थियो अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्नु बाँकी छ त क्षेत्र नम्बर दुईमा
19: 74 चाहिँ दुई नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेका छैन जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो टेन्डर गराइएको थियो 79 म सांसद छँदैखेरि र त्यो 79 टेन्डर काम हुन सकेन बल्ल अस्ति चाहिँ सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो
22: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुलपुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ
19: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले
22: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसके जस्तो लाग्छ के छ
19: मैले चाहिँ विचार राखेको छु मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
22: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन
19: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस् चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा
22: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ
19: छलफल सम्वाद त्यति भएको छैन म जिती
22: तपाईँको कारणले अथवा उहाँहरूको कारणले
19: मेरो पनि आफ्नो व्यस्तता भयो उहाँहरूको पनि व्यस्तता होला हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन
22: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिस
19: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
22: बानेश्वरमा
19: हाम्रो चाहिँ भवन थियो हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन
22: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला
19: त्यो होला त्यो हेरौँ मैले पाएको भिन्नता क्या
22: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखि
19: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ जोश र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ संसदीय परम्परा संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
20: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
19: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
20: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
19: मैले थोरै पाएको छु,
20: संख्यात्मक रूपमा
19: लगभग त्यही 10-12 जना।
20: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
19: त्यस्तो छैन।
20: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
19: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ, कस्तो छ, कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। यो एआईका तर्फबाट यो
20: एआई
19: च्याट जीपीटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
20: तपाईँले कतिको चलाउनुहुन्छ?
19: मैले चलाउन्न, मैले चाहिँ मेरो मनको कुरा, आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा, जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु म।
20: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
19: होइन,
20: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
19: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादा भन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्तापक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
20: त्यस्ता सांसदहरूसँग संवाद गरौं, भेटघाट अलिकति
19: हाम्रो कुरा
20: गरौं जस्तो
19: केही अब कुराकानी हुन्छ, के छ यस्ता उति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो आई के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
2: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्म का लागि रोक लगाइएको छ। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्थापन नेतृत्वले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र विशौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: me a
1: extreme energy drink.
0: काम को टेंशन साथी सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: के तपाई वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
4: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
3: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535
3: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको दरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759 सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
9: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
10: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर

0: सक्षम वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385910199।
2: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भएको छ त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोटी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधा।

0: को साथमा विगत लामो समयदेखि सेवा दिदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ चुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
3: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-897 र मोबाइल नम्बर 98-688-41-535।
3: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
3: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते।
9: अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
9: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
1: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
10: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
11: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ अध्यक्ष दिनेश कुमार सपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत
12: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
1: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
13: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: खुसीको खबर,
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्ति बारे मौसम विभागकी महानिर्देशक भन्छिन्।
4: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ, अन्य प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ।
3: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
5: जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सडक बेलुकादेखि क्लोज गर्ने भन्ने जिल्ला प्रशासनले निर्णय गरेको छ। त्यसरी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
3: र चिनिया राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
6: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चीनिया नेता शी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने ठानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उठाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनीजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
4: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
3: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अप्नाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
7: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति सड़क अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि अलिअलि चाहिँ आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
3: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
8: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
3: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
5: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय गर्छ।
3: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
5: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाई राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
3: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
5: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
3: नेउपानेजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
5: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई। अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णभीरमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मिसिनहरू नै राखेका हौँ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिराखेका छौँ।
3: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
5: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्ने चाहन्छु।
3: सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौं कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमीनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
9: एक बच्चा एक बिरूवा भन्ने नाराका साथ घर घरमा बिरूवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाथ नगरपालिका दशकी देवकी खत्री।
10: विभिन्न प्रकारका विपदहरू निम्त्याएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरूवा रोपिरहेछ।
9: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2,285 धुपी र किमोको बिरूवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देशबहादुर रावल।
11: 1930 बालबालिका दिएछौं भने अरू हामीले जम्मा जम्मी चाहिँ 2,285 बिरूवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरूवाहरू रोप्ने त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामी काम गरेका छौं।
9: माथिल्लो कर्णालीको डोल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
12: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छन् त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार लगाउने छ।
9: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, उखर, धुपी र किम्बुको बिरूवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चीनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
13: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स एआई को नियमन पनि दुई नेताको अजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआई को नियमन खुकुलो बनाउनुपर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक
3: खुशीको खबर
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
5: रेडियो भेरी एफएम

0: Mania.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्लो परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: के तपाई वा तपाईको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
5: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
0: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर,
0: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान

0: टुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
1: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
3: रेडियो भेरी एफएम।

0: me a
1: extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
8: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
9: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
10: हाम्रा दैनिक सेवाहरू हडजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 083-590-693।
11: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
12: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
11: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
3: रेडियो भेरी एफएम।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस रेडियो भेरी एफएम

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: अल्ली पर गएपछि मालीले फूलको माला गुथेर दियो महाराज। त्यो मालीले दिएको फूलको माला भगवानले लगाउनु भयो। तेरो पनि यस कृति रहिरोस् भन्ने यस्तो वरदान दिनुभयो। त्यसै कारणले यो माला मालीले बनेको यो यहाँ के होला? दस पैसाको रङ होला, दुई पैसा कागज होला, बढी पर्यो भए एक सुखा पर्यो होला, किन्ने बेला 50 रुपियाँ पर्छ। यसै कारणले यो सबै उसको वरदान, भगवानले वरदान दिनुभयो, मालीलाई वरदान दिनुभएको छ। अनि अलि पर गइसकेपछि रङ्गद्वारमा परमात्मा प्रवेश हुने बेला भएको थियो। चारैपट्टिबाट सैनिकले बेर्यो। राजा कंसले ज्यादै नराम्रो सक्ना सपना देख्यो। धुरीको ध्वजा भाँचिएको, अङ्गभङ्ग प्रत्यङ्ग सारा जबसब फरफराएको, आफ्नो घुँडामा चढेर दक्षिणपट्टि रातिका टाइममा चम्पट कसिसकेको राजा कंसले, ल मेरो भगवान जान्छु के अरे बुढी, छाँड गतिलो छैन, हिजो बेलुका सपनाले ओह्राल लाए भन्दै थियो। तर आखिरमा रङ्गद्वारमा परमात्मा प्रवेश गरी बस्यो र सबभन्दा पहिला तीन ठाउँमा भाँचेकी कुप्री बुढी लट्ठी टेकेर आइरहेकी रहेछन् उताबाट। भगवान भन्नुहुन्छ, हो आमै तिमी कहाँ जान लागेकी भन्दाखेरि, महाराजन म त कंस राजाको राज दरबारमा चन्दन घोट्ने, मेरो नाम त्रिवक्रा हो, तीन ठाउँमा भाँचेकी कुप्री बुढी बाबु भन्यो। अनि यो केले कि भन्दा, चन्दन हामीले लाउनुहुन्छ भन्दा, किन नहुने चन्दन दि भगवानले लाउनु भयो, दाजुलाई लाइदिनु भयो। र अनि त्यसपछि बाटा सारा चन्दन लगाइसकेपछि त्यो किस्ती भैमा राखी, अनि भगवानले त्यो जब किस्ती भैमा राखिसकेपछि त्यो कुप्री बुढीलाई, अब तपाईँले म नआउन्जेलसम्म खानेकुरा बनाइराख्नुहोस् भने, उनीहरूले आज भोलि पर्सि भन्दै जाँदा 11 वर्षसम्म खानेकुरा बनाउनु भयो। 11 वर्ष परिपूर्ण भयो, 11 वर्ष पछाडि खानेकुरा खान भनेर अगस्ती मुनि आउनु भएको त पार्वती मैया रिसाउनु भयो, यतिका दिनसम्म तपाईँले खानेकुरा मलाई बनाउन लगाउनु भयो, यो खेराको के काम गर्नुभएको भनेर सोद्धा, धन्दा नमा नआ म खाइदिन्छु भनेकन परमात्माको भक्त अगस्तीले पाँच गाँस प्राण अपान ब्यानोदान समान खानुभएको थियो। पाँचै गाँसमा सरलकै जब सिद्धाइदिनु भयो, बडो आश्चर्य भयो, लौ त मेरो परमात्मा अब के गर्ने, बडो अचम्म पर्यो, बडा संकट पर्यो, र मेरो परमात्मा अब के उपाय नभएको कारणले भगवान परमात्मा परमेश्वर ज्यादै ऋषले आक्रोशित व्यक्त गर्दै जब भगवान नारायण ममाथि क्षमा राख्नुहोस् भन्नुभयो, पार्वती मैयाले पार्वतीको अगस्तीको श्रापबाट बचाउनको निमित्त सामान्य प्रकारको परमात्मा त्यतिखेर ठक्क सवारी हुनुभयो, र एकपट्टि बसेर जब दुई पाँच घाँस खाएर झुरोको उठ्नु भएपछि एउटै हारमा बसेको व्यक्तिले सँगै बसिया व्यक्ति उठेपछि चुटेपछि फपुवा खान हुँदैन, त्यस्तो नियम छ क्या। एउटैले जब एकै हारमा बसेका बेलामा एउटा उठेर चुटिदियो भनेदेखि खान थप्न हुँदैन, त्यो भान्सा जुठो हुन्छ, खाना पाउनु भएन। यो छेस्काले पानी समेत पिउन दिएन रे, खेलामलाई तालावाला भनेर भनेको त जब कहाँको दुई चार गाँस खाएर उठिदियो है भनेर विरुद्धमा चाउनु भयो। र आखिरमा पार्वती मैयालाई रक्षाका निमित्त तपाईँले यो काम गर्नुभएको होला भन्दा भगवान हजुरका प्रतिमा सात दिन सात रातसम्म बर्सेको पानीको कुलको त्यही पिउनु होला, तबसम्मका लागि क्षमा राख्नुहोस् भनेर विन्ती गरेर कृष्ण भगवान अगस्तीसँग विदा हुनुभयो। अनि सात दिन सात रातसम्म बर्सेको पानी सारा अगस्तीले पिउनुभयो।
2: सातै दिन पानी पर्यो अगस्तीको सत्र,
3: सातै दिन पानी पर्यो अगस्तीको सत्र,
2: सातबाट पानी बग्यो।

महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ लौ त सौनकादि ऋषि प्रणाली भनेर महाराज परीक्षितलाई सुखदेव स्वामीले यसै भाषाको प्रभावबाट प्रमाण गरी भक्षु लौ तस्त्रकार के सुन्नेछ भनेर आज परमात्मा इन्द्र महाराजले भगवान कृष्णको ध्यान मनन कीर्तन गरेर विदा हुनुभयो र त्यो दिनबाट गोवर्धन पहाडको पूजा भयो, इन्द्रको पूजा हट्यो। हस्त सरकार भगवान कृष्णको आज जब सम्मान गरेर प्रकृतिको संरक्षण पनि परमात्मा गराउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट। राजा परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्धको पूर्वार्ध कथाको 28 अध्यायको बीचमा कति कथाको वर्णन गरिन्छ भने संकेतमान भगवान श्री कृष्णचन्द्र परमात्माको महिमा राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। एक दिन कुरा कृष्णको जब अत्यन्त प्रभावले ढंगले अगाडि प्रोग्राम बढ़्यो, नाचगान कीर्तन मनन भजन भइरहेकै थियो। एक दिन के भएछ भन्नुहोला भने अचानक पूर्वक कृष्ण भगवानको सान्निध्यमा, कृष्णको महिमामा, कृष्णका चरणमा सारा सम्पूर्णजनले विन्ती गरे, लौ मेरो बाबा आज एकादशीको दिन हो, व्रत बस्न जाम, कालिन्दीको किनारमा जागराम गरौं, भोलिपल्ट द्वादशीको दिनमा कालिन्दीबाट फिर्ता हुँ दान गरेर भनेर भगवान कृष्ण आफ्ना पिताजी माताजी लालबाल प्यारा गोपाललाई साथमा लिएर प्रभु सवारी हुनुभयो। त्यसै ठाउँमा अत्यन्त रमाइलोसँग प्रभुको ध्यान गरियो। हरे एका

0: हरे करता भक्ता सुन्य सुर पर ले जाओ वैकुंठ करता भक्ता सुन्य सुर पर ले जाओ वैकुंठ। महाराज परीक्षित भाई सुखदेव ले बताउनु भो श्रवण का दृष्टि प्रणाली। अब तपाई के सुन्न चाहनुहुन्छ भनेकन राजा परीक्षितलाई सुखदेव श्रीमद भागवत महत्वको बारेमा यथार्थ प्रमाण गराउँदै अहिले वैकुण्ठ समेतको गोपाललाई दर्शन गराएर परमात्माले राई बक्सी भन्ने सम्मको कथा हे सत्यबाट
1: श्रीमद् भागवत महापुराणको।
0: महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ यस किसिमबाट भगवान कृष्ण परमात्माले लाल बाल गाई बाछा गोठाला तमाम सात नागरिक समाजको अगाडि यही आनन्द दिलाइरहनु भएको थियो। अचानक पूर्वक महाराज कृष्ण भगवानसँग रासलीलाको प्रकरणमा तयारी भएका गोपिनीहरूले के भने भने अति प्यार भो कृष्ण हामी त तपाईँलाई नदेखे त यो आँखा झिमिक्क गर्ने ब्रह्माजीलाई पनि झूठ सम्झन थालेका छौं यस्तो विधि पो भए भने गोपिनीहरूले त्यसकारणबाट भगवान कृष्ण भन्नुहुन्छ मलाई पनि त्यस्तै तर होइन होइन हजुर त फेरि यो व्यवहार बाट अलग पनि हुनुहुन्छ मेरो परमात्मा हामी माथि दया राख्नुहोस् है भनिकन सोध्ने गोपिनीलाई भगवान भन्नुहुन्छ ठिक छ यसमा अन्यथा छैन तर एउटा कुरा छ भन्नुभयो गोपिनीहरूले हामीलाई साँच्ची तपाईँले छोडेर जानुभयो भने हाम्रो के गति होला प्यारो मोहन हामी त रुँदा रुँदा यो जीवन अर्पण गर्ने थियौँ होला भन्न लागे गोपिनीले होइन मेरो पनि त्यही गति भन्दै हुनुहुन्थ्यो अनि परमात्माले विचार गर्नुभयो होइन यसो खलक त्यसै बरबराएको हो कि भएरै हो त्यसै मध्ये मध्येमा भगवानले हुन्छ भनेर आज्ञा गरिबक्छु र तर गोपिनी सोह्रसय मध्येमा एउटीलाई लिएर लुकदिन्छु भन्ने विचार गरेर परमात्मा कृष्णले एक गोपिनीलाई लिएर प्रस्थान गरिबक्सियो। र यस्ता कारणबाट सारा लिएर सवारी हुनुभयो। यदि परमात्माको सवारी भइसकेपछि महाराज गोपिनी जब यस किसिमबाट सँगै जब जान पाएको छोडिदियो बाटालाई र त्यति गरिसकेपछि आखिरका बीचमा ल मेरो भगवान अब कसो गर्ने के गर्ने बडा समस्या पर्यो अब के गरौं कसो गरौं र अहिले कृष्णचन्द्र परमात्मालाई बडो अप्ठ्यारो पर्यो ल मेरो परमात्मा कहाँ जानुभयो कृष्ण कहाँ जानुभयो पत्ता छैन। अब ती गोपिनीहरू सारा सम्पूर्ण रुन कराउन लागे त्यो सँगै जान पाकी गोपिनी यतिकाका बीचमा मलाई मात्रै चुनेर प्रभुले लैजानुभयो भनेर फुर्किएर भैमाना भाँडा भागी धन्डे यतिकाको अगाडि मलाई मात्रै परमात्माले लिएर जानु भएको अरूले प्रभुलाई छुनै नपाएको मेरो ईश्वर जसरी हुन्छ अब भगवान भनेर विन्ती गर्ने के छ गोपिनी भनेर सोद्धाखेरिमा मेरो प्यारो म त तपाईँसँग हिँड्न नसक्ने भए अरू दिदी बहिनीले भेटाउन आँटे मलाई जब लुकाउन लैजानुहोस् मलाई बोकेर चाँडै दौडाउनुहोस् भन्न थाली आफू हिँड्न सकिया छैन भाग्न परिया छ फेरि त्यसलाई बोक्ने रे ठुली मान्छे भागी कहीँ नभागी कतै खै त्यसै कारणले मेरो भगवान म त जब हिँड्न सक्दिनँ मेरो प्यारो मोहन मलाई तुरुन्तै कन बोकेर लगिबक्सनु पर्यो भनेर आज्ञा गरे अनि भगवान भन्नुहुन्छ तँलाई मातेकी रहेछस् भन्ने बुझेर आऊ त बुई भनेर परमात्माले आफ्नो काँध थापिबक्सिएको थियो झ्याप जब गोपिनी काँधमा भनेर चढ्न जान लागे प्रभुअन्तर ध्यान भएर गोलोक धाम सवारी हुनुभयो त्यहाँबाट लतारिएर लडे कि कृष्ण भगवानको बुई जान ला प्रभु अन्तर ध्यान हुनुभयो गर्लम्मै मुख चिउँडो नाग भाँचेर अहिले यस किसिमबाट कर्ममा परि बाधा पर्यो भगवान भन्नुहुन्छ अन्तर्ध्यान अब साथी पनि छलिए कृष्ण पनि छलिनुभयो रुन लागेन धुरु धुरु मेरो प्यारो मोहन कहाँ जानुभयो चारैपट्टिबाट खोजे पाउन सकेनन् मेरो महाराज अरू गोपिनीहरू खोज्दै गएको अलि पर गएपछि कृष्ण र जब जब एउटा गोपिनीको पाइरो देखिएको अलि पर गएको फूल टिपेको रस चुहिरहेको अलि पर गएको एउटा गोपिनी घोप्टो परि रोइरहेको के हो भनेर सोद्धा दिदी बहिनी हो तिमीहरूका बीचबाट मलाई परमात्माले ल्याउनु भएको थियो मैले हिँड्न सक्दिनँ मलाई बोक्नुहोस् भनेर भन्दाखेरिमा प्रभु कहाँ जानुभयो मेरो चिउडो भाँचेर यो गति भयो अब के गर्ने भनेर सारा सम्पूर्ण गोपिनीहरू रुँदै रुँदै कृष्ण भगवानलाई खोज्न लागे। परीक्षितका प्रतिमा सुखदेव स्वामीले प्रमाण गराउनु भयो लौ त सौनका दृश्यश्वरहरू भनेर अब त्यस अवस्थाको बीचमा आज्ञा गरिबक्सु र चारैपट्टि खोजे पाउन सकेनन् हे मेरो प्यारो मोहन हे मेरो प्यारो मोहन तपाईँ कहाँ जानुभयो हजुर बिना मेरो के गति होला मेरो नारायण हजुरलाई मेरो सहस्र कोटे प्रणाम मेरो कृष्ण मेरो मदन चारैपट्टि खोजे पाएनन् रुँदै रुँदै रुँदै रुँदै रुँदै गए मेरो महाराज अलि पर गएको लो दिदी बहिनीहरू कृष्ण भगवानको लीला गरौं एउटीले छाते च्या उठाई अर्कीले पानी छरी तैपनि कृष्ण आउनुहुन्छन् कि भनेर आउनु भएन अर्कीले भने दिदी बहिनी पुतना भनौँ एउटै तनपान गरी अर्कीले त्यसमा पनि आउनु भएन. अर्कीले भने नाङ्गिनु आएपछि फरकै पर्दैन भए अस्ति त त्यस्तै भयो नि नाङ्गिनु भएर जब नाङ्गिनु हुन गएको काठिनु मात्रै परेको प्रभु सवारी नभएको धुरु धुरु रुँदै सारा सम्पूर्ण गोपीनले जङ्गल जङ्गलमा भ्रमण गर्दै गर्दै हिँडे कृष्णलाई खोजे पाउन सकेनन्. जब यस किसिमबाट बारम्बार कन कृष्ण भगवानका प्रतिमा प्रार्थना गर्दछन् मधुर मधुर मुरलीको स्वर सुन्दा मनोमा मधुर मधुर मुरलीको स्वर सुन्दा मनोमा.

कहीं पाउन सकेनन् भगवान, कहाँ जाऊं कसो करूं रुदै कराउँदै जंगल को भ्रमण गर्दै गर्दै जाँदा कहीं पाउन सकेनन् र अब यसै भएन अब मर्न पर्ने भो, यो अग्नि र वीर अग्नि लगाएर मर्देऊ दिदी बहिनी। एक कदम ए जाई जोई ए मालती, एक कदम तिमीले हाम्रो परमात्मालाई देख्यौ कि संसार सारा ढोले पाउन सकेनन्। दुरु दुरु दुरु दुरु रुँदै सारा गोपिनीहरू जंगल जंगलमा भ्रमण गर्दै गर्दै गए, जाँदा जाँदा जाँदा कहीँ गएर शान्ति हुन सकेन।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-045।
4: पाइल्स र फिस्टुलाको छार शुद्ध गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: खुसीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज तपाईको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कष्टहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त काउजु क्या गर्न मन गर्दछ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
11: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
12: डिप्रेसनलाई बुझौ जीवन रोजौ
13: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम सुत्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्
12: डिप्रेसन कमजोरी होइन यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्
13: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस् आफ्नो परिवार साथी शिक्षक स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस् तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ
12: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो सबै मिलेर मौन होइन संवाद गरौं डिप्रेसनको उपचार सम्भव छ आत्महत्या रोक्न सकिन्छ साथ दिउँ आशा जगाउ जीवन बचाउ
13: यदि तपाईँको परिवार साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ आफूलाई बोझ ठानिरहेको छ मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस् उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्
12: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस् स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस् आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्
13: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
12: खुसीको खबर
13: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ
12: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ
13: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
12: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
13: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
12: डाक्टर महेश चौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
13: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
12: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
14: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
12: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
14: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1099
3: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाऊँ न खाजा खान
14: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
3: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि
14: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
15: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
3: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
14: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
12: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
14: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
12: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
15: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै
12: हजुर अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्
15: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन उपचार गर्ने कि नगर्ने औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस् विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्
12: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ
15: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 98-012-90-53 फोन नम्बर 083-523-400 वा 98-012-90-53 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ
12: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै
15: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस्
16: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
17: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
18: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
17: यो सोलर बलियो र भरपर्दछ।
19: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
20: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
21: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
22: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
23: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
21: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
24: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
25: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
26: नमस्ते काका, चिट्ठीको